0: 你把任何机会都要过，我可把你送得很红心，我把你看得很。
1: नेपाली खबरमा अब भित्री पृष्ठका खबर। हिमाली अध्यक्षीय विश्वमा ओलीको नेतृत्व पुनर्गठन हुनुपर्ने पक्षमा 87.6% मत रहेको एक सर्वेक्षणले देखाएको छ। 21 फागुनको निर्वाचनको परिणाममा लिएर हिमालीभित्र नेतृत्व पुनर्गठनको माग भइरहेका बेला केन्द्रीय सदस्य गजेन्द्र थपलियाको समयसकत्वमा गरिएको सर्वेक्षणमा नेतृत्व पुनर्गठनको पक्षमा 2/3 भन्दा बढ़ी मत देखिएको हो। ओलीको नेतृत्व ठिक छ भन्ने पक्षमा 10.5% मात्र मत रहेको छ।
2: लामो समयदेखि उखुको भुक्तानी नपाएर समस्यामा पर्दै आएका किसानलाई सरकारले करिब 1.5 अर्ब रूपियाँ अनुदान उपलब्ध गराएको छ। वर्तमान सरकारको 100 कार्यदिन पूरा भएको अवसरमा कृषि वन तथा पर्यावरण मन्त्रालयले सार्वजनिक गरेको प्रगति विवरण अनुसार उखु किसानलाई उपलब्ध गराइने 1.51 अर्ब रूपियाँ अनुदान भुक्तानी गरेको छ।
1: सरकारले गत वैशाखमा ल्याएका 8 अध्यादेश मध्ये 4 अध्यादेश संघीय संसदका दुवै सदनबाट पारित भएका छन्। संविधानले तोकेको 60 दिनको समय सीमाभित्र संसदबाट पारित हुन नसकेका अन्य 4 अध्यादेश भने स्वतः निष्क्रिय भएका छन्।
2: सरकारले 12 वर्षदेखि विभिन्न कारणले रोकिएको ढल्केबर हेटौँडा 400 केभी प्रसारण लाइन निर्माणको अवरोध हटाएको छ। बुधबारको मन्त्री परिषद निर्णयसँगै आयोजनाको मकवानपुर खण्डमा वन क्षेत्र प्रयोग गर्ने अनुमति प्राप्त भएको हो।
1: एसियाली विकास बैंक एडीबीले नेपालका लागि चालू आर्थिक वर्ष 2082-83 को आर्थिक वृद्धि प्रक्षेपण बढ़ाएको छ भने आगामी आर्थिक वर्ष 2083-84 को अनुमान घटाएको छ। जलविद्युत आयोजनासँग सम्बन्धित औद्योगिक गतिविधि अपेक्षा भन्दा बलियो भएकाले चालू वर्षको वृद्धि अनुमान बढ़ाइएको एडीबीले जनाएको छ।
2: सड़क पूर्वाधारतर्फ 250 आयोजना रूग्ड रहेको पाइएको छ। 122 अलपत्र र 153 आयोजना निर्माणमा ढिलाइ भएको देखिएको छ। बालेन्द्र शाह नेतृत्वको सरकारका 100 दिने कार्यसूचीमा रूग्ड आयोजना, ठेक्का तोड़िएका परियोजना र प्रतिफलविहीन लगानी भइरहने समस्या समाधान गर्न अध्ययन टोली गठन गरी आयोजनाको औचित्य र सम्भाव्यता मूल्यांकन गरी निरन्तरता दिनुपर्ने वा नपर्ने अवस्थाबारे सिफारिश गर्ने उल्लेख छ।
1: सीमित घरेलू प्रयोगका लागि भागो एक प्रकारको गाँजा खेती भइरहेको गण्डकी प्रदेशमा अब यसको दायरा फराकिलो भएको छ। गण्डकी प्रदेश सभाले बिहिबार औषधि जन्य तथा औद्योगिक प्रयोजनका लागि गाँजा खेतीलाई नियमन र व्यवस्थापन गर्न बनेको विधेयक 2083 पारित गरेको छ।
2: सरकारी स्वामित्वको राष्ट्रिय वाणिज्य ब्यांक लिमिटेडले पछिल्ला 5 वर्षमा व्यवसाय विस्तारसँगै निक्षेप, कर्जा प्रवाह र बजार हिस्सा बढ़ाएको छ। चुनौतीपूर्ण आर्थिक व्यवस्था बीच पनि वित्तीय अनुशासन, जोखिम व्यवस्थापन र जिम्मेवार बैंकिङ अभ्यासलाई प्राथमिकतामा राख्दै आफ्नो वित्तीय अवस्था थप मजबूत बनाएको ब्यांकले जनाएको हो।
1: दिनको कारोबार सकिनु अन्तिम मिनटमा शेयर बजार 2600 बिन्दु मुनिबाट फर्किएको छ। 2595.67 बिन्दुसम्म सरेको नेप्सी परिसूचक अन्तिम क्षणको खरिद चाप 2600 बिन्दुको मनोवैज्ञानिक स्तर जोगाउन सफल भएको हो। तर अन्तिम समयको वृद्धिले पनि शेयर बजारको गिरावट भने जोगिन सकेन। नेप्सेका अनुसार बिहिबार नेप्सी परिसूचक 19.67 अंकबाट घटेर 2601.92 अंकमा बन्द भएको छ।
3: Siko, siko, siko, siko, siko, siko, siko, siko, siko, siko, siko, siko, siko, siko, siko, siko, siko, siko, siko, siko, siko, siko, siko, siko, siko, siko, siko, siko, siko, siko, siko, siko, siko, siko, siko, siko, siko, siko, siko, siko, siko, siko, siko, siko, siko, siko, siko, siko, siko, siko, siko, siko, siko, siko, siko, siko, siko, siko, siko, siko, siko, siko, siko, siko, siko, siko, siko, siko, siko, siko, siko, siko, siko, siko, siko, siko, siko, siko, siko, siko, siko, siko, siko, siko, siko, siko, siko, siko, siko, siko, siko, siko, siko, siko, siko, siko, siko, siko, siko, siko, siko, siko, siko, siko, siko, siko, siko, siko, siko, siko, siko, siko, siko, siko, siko, siko, siko, siko, siko, siko, siko, siko, siko, siko, siko, siko

0: 뒤대 깊이만 나서 먹어 부르잖아 다시 보는 사람 भरपूर मनोरंजन सहित मात्र हो नौ सय उनासे में इस फोन को फीफा वर्ल्ड कप 2026 सीजन पास दिनुहोस् पाउनुहोस् 15 दिन देखि 3 महीना सम्म संपूर्ण चैनल हेर्ने पैकेज बोनस यदि अझै लिनु भएको छैन भने आज नजिकैको डिलर बाई मार्फत वा इस फोन को कस्टमर सपोर्ट 01421766 मा सम्पर्क गर्नुहोस्
1: नेपाली खबरमा अब विदेशका खबर भारत र अस्ट्रेलिया बीच युरेनियम आपूर्ति गर्ने सम्झौता भएको छ भारतका प्रधानमन्त्री नरेन्द्र मोदी अस्ट्रेलिया भ्रमणका क्रममा यो सम्झौता भएको भारतीय समाचार समिति पीटीआईले जनाएको छ भारतका प्रधानमन्त्री मोदी र अस्ट्रेलियाका प्रधानमन्त्री एन्थनी अल्बानिज बीचको छलफलमा भारतमा बिजुलीको माग उच्च रहेको उल्लेख गर्दै मोदीले आगामी वर्षहरूमा आणविक ऊर्जा उत्पादनलाई पर्याप्त मात्रामा अगाडि बढ़ाउने योजनाको रूपरेखा प्रस्तुत गर्नुभएको थियो
2: अब खेल खबर किलियन एम्बापे र उस्मान डेम्बलेको गोल मदतमा मोरक्कोलाई 2-0 पराजित गर्दै साबेक विजेता फ्रान्स विश्वकपको सेमी फाइनलमा प्रवेश गरेको छ बोस्टन स्थित जिलेट स्टेडियममा बिहिबार राति भएको खेलको 60 मिनटमा एम्बापेले उत्कृष्ट गोल गर्दै फ्रान्सलाई शुरूआती अग्रता दिइरहेका थियो जारी प्रतियोगितामा यो उनको 8 गोल हो त्यसको 6 मिनटभित्र लगाउँदै डेम्बलेले अर्को गोल थपेपछि फ्रान्सको जित सुनिश्चित भएको थियो यो बीच सबै सन् 2018 विश्वकप विजेता फ्रान्स थियो र मंगलबार टेक्सासको अलिगढ क्रममा सेमी फाइनलमा स्पेन र बेल्जियम मध्ये एकको सामना गर्नेछ एक महिनाभन्दा बढ़ी लामो रोमाञ्चक प्रतिस्पर्धापछि प्रतियोगिता अब हरेक खेल टोलीका लागि गर या मरको अवस्थामा पुगेको छ क्वार्टर फाइनलमा हुने एउटा जितले सेमी फाइनलमा ढोका खुल्नेछ भने एउटा हारले 4 वर्षदेखिको मेहनत तयारी र समर्थकका सपना एकै छटकामा समाप्त पार्नेछ त्यसैले अब प्रत्येक पास प्रत्येक गोल प्रत्येक बचाउ र प्रत्येक रणनीति इतिहाससँग जोड़िनेछ
1: कृषि पर्यटन अर्थतन्त्रको आधार शीर्षकमा नम्रता शर्माको विचार नागरिक दैनिकमा छापिएको छ नेपालले अरूणाचलबाट पर्यटन र स्थानीय उत्पादनको प्रवर्धनबारे धेरै कुरा सिक्न सक्छ गोर्खाको सुन्तला र जुम्लाको स्याउलाई अरूणाचलको सुन्तला जस्तै अन्तर्राष्ट्रिय ब्राण्डका रूपमा विकास गर्न सकिन्छ अरूणाचल प्रदेशका मानिसमा नेपाल र नेपाली समुदायप्रति विशेष आत्मीयता छ नेपाली गीतहरू त्यहाँ अत्यन्तै लोकप्रिय छन् विभिन्न नेपाली ब्याण्डलाई नियमित रूपमा कार्यक्रममा आमन्त्रण गरिन्छ र अरूणाचलीहरू स्वयंले पनि नेपाली गीत प्रस्तुत गर्छन्
2: उद्योगबाट रोजगारी शीर्षकमा उद्धव सुनवारको विचार गोर्खापत्र दैनिकमा छापिएको छ वर्तमान अवस्थामा अधिकांश स्वदेशी उद्योगको क्षमता उपयोग निकै न्यून रहेकाले त्यस्ता उद्योगलाई पूर्ण क्षमतामा सञ्चालन गर्न आवश्यक पर्ने श्रमिक सुरक्षा भरपर्दो विद्युत आपूर्ति कच्चा पदार्थको उपलब्धता र स्वदेशी उत्पादनका लागि उचित बजार लगायतमा राज्यले उच्च प्राथमिकता दिनुपर्नेछ यसो हुन सकेमा मात्र देशमा औद्योगिक वातावरण सृजना हुनेछ स्थापना भइसकेका उद्योग पनि पूँजी अभाव र व्यापारीकरणको समस्याबाट विस्थापित हुन सक्ने देखिएकाले त्यसतर्फ पनि राज्यबाट आवश्यक समन्वय गरी स्थापित कल कारखानालाई पलायन हुनबाट रोक्नुपर्छ
1: हस्त काठमाडौँमा रेडियो एनआरएन 99.1 देशभर विभिन्न एफएम संसारभर नेपाली नेटवर्क .com र फेसबुक तथा युट्युबमा नेपाली नेटवर्क मार्फत प्रसारण भइरहेको नेपाली खबर अहिलेलाई यति नै यसपछि पत्रकार खेम बमका साथमा नेपाली बहस सुन्न सक्नुहुनेछ नेपाली रेडियो नेटवर्क सुन्दै गर्नुहोला
3: मैयादेवी कन्या कलेजको स्नातक तह प्रथम वर्षको सूचना विश्वविद्यालय अनुदान आयोगबाट क्यूएए प्राप्त यस क्षेत्रकै उत्कृष्ट कलेज मैयादेवी कन्या कलेजमा स्नातक तह बीबीएस र बीएड प्रथम वर्षमा बिहानी सत्रको लागि भर्ना खुलेको जानकारी गराइन्छ कलेजका विशेषताहरू प्राप्त सुविधा सहित आफ्नै भवन मल्टिमिडिया ई लाइब्रेरी तथा पुस्तकालय सुविधा पर्याप्त छात्रवृत्ति व्यवस्था अंग्रेजी र नेपाली माध्यममा पठन पाठन प्रिन्सिपल मैयादेवी कन्या कलेज भरतपुर चितवन सम्पर्क नम्बर 056-493-495

अब चलाउनुहोस् इन्टरनेटर टिभी सँगै युट्युब एकै साथ सजिलैसँग क्रेडिट कार्ड ई सेवा कनेक्ट आइटिएफबाट सजिलै हर बसी इन्टरनेटको बिल भुक्तानी गर्न सकिने सम्पर्क 98 01 00 4477 क्लासिक टेक छोयो कि छोयो।

0: अब चलाउनुहोस् इन्टरनेटर टेलिभिजन र युट्युब एकै साथ सजिलैसँग डेबिट कार्ड क्रेडिट कार्ड ई सेवा कनेक्ट आइडिएफबाट सजिलै घर बसी इन्टरनेटको बिल भुक्तानी गर्न सकिने सम्पर्क 98 01 00 4477
1: सूचना सङ्गीत र मनोरञ्जनको अटुट

पहिलो समय सूचक अहिले बिहानको 6 बज्यो 8:06 AM यति बेला बिहानको 6 बज्यो अब तपाईँले सुन्न सक्नुहुनेछ रेडियो साहित्यबाट साझा खबर।

0: शुभ प्रभात। यो सीआईएन को साझा खबर हो। सन्तोष गन्धर्वसँगै सुशीला श्रेष्ठको तपाईलाई स्वागत छ।
1: सामुदायिक रेडियोबाट देशैभरि एकैसाथ प्रसारण भइरहेको साझा खबर सीआईएन खबर .com सीआईएनको फेसबुक तथा युट्युब च्यानलबाट पनि सुन्न सकिन्छ।
0: आज 2083 साल असार 26 गते शुक्रबार, जुलाई 10 तारिक 2026 नेपाल सम्वत 1846 असार कृष्ण पक्षको दशमी तिथि। राष्ट्रपतिद्वारा चार अध्यादेश प्रतिस्थापन विधेयक प्रमाणीकरण, संविधान संशोधन बहस पत्र कार्यबलमाथि दलहरूको विमति, प्रधानमन्त्री सहित 13,500 बढ़ीले बुझाए सम्पत्ति विवरण,
1: बर्खा वर्षामा डेंगी संक्रमणको जोखिम बढ़दै, 6 महिनामा 2 जनाको मृत्यु, साउनदेखि 3 महिना डेंगू सचेतना अभियान सञ्चालन हुने, आत्मदाह प्रयास गरेका गणेश नेपालीको थप उपचारका लागि दिल्ली पठाइने, उपचार खर्च भने सरकारले बेहोर्ने,
0: संसदमा सांसदको संख्या कम हुँदा भूमिका कमजोर, महत्वपूर्ण विषय पनि ओझेलमा पर्ने गरेको सांसदहरूको गुनासो, सरकारको गोदाममा मल किसान भने वित्तै, बकेटा रकम नपाएपछि किसानले आन्दोलन गर्दै,
1: भेनेजुएला भूकम्पपछिको राहत र उद्धारका लागि राष्ट्रसंघद्वारा 30 करोड़ डलर सहयोगको अपील, युले बालबालिकालाई सामाजिक सञ्जाल पहुँचमा कड़ा नियन्त्रण गर्ने, चीनमा जुत्ता कारखानामा आग लागि हुँदा 28 जनाको मृत्यु,
0: र मोरक्कोलाई हराउँदै फिफा विश्वकपको सेमी फाइनलमा फ्रान्सको प्रवेश, आज राति स्पेन र बेल्जियम खेल्दै गोल्डेन बुटका लागि चार खेलाड़ी बीच कड़ा प्रतिस्पर्धा।
2: हजारौं रेडियो कर्मी र करोड़ौं नेपालीको माझमा यो हो सामुदायिक सूचना नेटवर्क सीआईएन।
0: साझा खबरको सबैभन्दा शुरूमा, बर्खामा डेंगी संक्रमणको जोखिम बढ़दै गरेको प्रसंग।
1: डेंगी भाइरसको संक्रमणबाट 6 महिनामा 2 जनाको मृत्यु भएको पुष्टि भएको छ। एपिडेमियोलोजी तथा सरुवा रोग नियन्त्रण महाशाखाका अनुसार गत जनवरी यता देशभरि 1200 भन्दा बढ़ीमा डेंगी संक्रमण पुष्टि भएको छ। संक्रमित मध्ये धेरैले अस्पतालमा उपचार गराएका छन्। साउनदेखि असोजसम्म डेंगी संक्रमणको जोखिम बढ़ने भएकाले सतर्कता अपनाउन सरकारले महाशाखा सतर्कता अपनाउन महाशाखाले आग्रह समेत गरेको छ। महाशाखाका अनुसार सरकारले साउनदेखि 3 महिनासम्म देशव्यापी डेंगी सचेतना अभियान सञ्चालन गर्ने पनि जनाएको छ। साउन भदौ र असोज महिनाभर डेंगीबाट बस्ने उपचार उपायबारे सर्वसाधारणलाई सचेत गराउने मन्त्रालयले जनाएको हो। बर्खायाममा पानी जम्दा डेंगी सार्ने लामखुट्टेको संख्या बढ़ने भएकाले अभियान सञ्चालन गर्न लागि महाशाखाको भनाइ छ। अभियान अन्तर्गत लामखुट्टेका लार्वा खोजी गरी नष्ट गर्ने, टोल टोल र विद्यालयमा सचेतना कार्यक्रम सञ्चालन गर्ने पनि बताइएको छ। यसैबीच त्रिपुरेश्वर स्थित राहदानी विभाग अगाडि भएको घटनामा गम्भीर घाइते भएका गणेश नेपालको सम्पूर्ण उपचार खर्च नेपाल सरकारले गर्नु भएको छ। हालवीर अस्पतालमा उपचाररत नेपालीलाई थप विशिष्टीकृत उपचारका लागि भारतको नयाँ दिल्ली स्थित एम्स अस्पतालमा लैजाने तयारी भएको समेत प्रधानमन्त्रीको सचिवालयले जनाएको छ। गृहमन्त्री सुदन गुरूङ र प्रधानमन्त्रीको सचिवालयका प्रतिनिधिले गैराती वीर अस्पताल पुगेर घाइतेको स्वास्थ्य अवस्थाबारे चिकित्सासँग परामर्श गर्नुभएको थियो। त्यसपछि उहाँलाई भारत लैजान आवश्यक प्राविधिक र व्यवस्थापकीय तयारी तत्काल पूरा गर्न सम्बन्धित निकायलाई निर्देशन समेत दिएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले उपचारका लागि आवश्यक सबै व्यवस्था मिलाएको र उपचार खर्चका कारण कुनै समस्या हुन नदिने समेत जनाइएको छ। घटनाको कारणबारे सम्बन्धित निकायले अनुसन्धान जारी राखेको छ भने सरकारले घाइतेको उपचार सुरक्षा र आवश्यक सहयोगमा कुनै पनि कमी हुन नदिने समेत प्रतिबद्धता व्यक्त गरेको छ।
0: संविधान संशोधनका लागि सरकारले तयार पारेको बहस पत्र अन्तिम चरणमा पुगे पनि त्यसको औचित्यमाथि विवाद बढ़ेको छ। प्रमुख विपक्षी दलहरूले बहस पत्र तयार गर्ने संयन्त्र नै असंवैधानिक रहेको दावी गर्दै हस्ताक्षर नगर्ने घोषणा गरेका छन्। संविधान संशोधन जस्तो संवेदनशील विषयमा राजनीतिक सहमति कमजोर देखिएकाले प्रक्रियामा चुनौतीपूर्ण बन्ने संकेत देखिएको छ।
3: प्रधानमन्त्री बालिन्द्र शाहले सरकारको नेतृत्व सम्हाले लगत्तै वहाँका राजनीतिक प्रमुख सल्लाहकार असीम शाह नेतृत्वमा संविधान संशोधन बहस पत्र तयार गर्न कार्यदल गठन गर्नुभयो। सो कार्यदलले संविधान संशोधनका लागि खाका तयार गर्न थाल्यो। यस बीचमा सो कार्यदलको औचित्यमाथि पटक पटक प्रश्न उठेपछि कार्यदलले कामलाई निरन्तरता दिएकी अवस्थामा अहिले राजनैतिक दलहरूले संविधान संशोधन बहस पत्रको औचित्यमाथि प्रश्न उठाएका छन्। नेपाल कम्युनिष्ट पार्टी नेकपाका नेता देव गुरूङले औचित्यविहीन कार्य देवकोटाले बनाएको बहस पत्रको साक्षी आफ्नो दल नबन्ने बताउनुभयो।

0: संविधान संशोधनका लागि बहसपत्र तयार गर्न बनेको सरकारी कार्यदलबाट अहिले नेकपा, लोकसपा, जसपा र राष्ट्रिय जनमोर्चाका प्रतिनिधिहरू क्षेत्राधिकारभित्र असहमति जनाउँदै बाहिरिसकेका छन्। चार दलले संविधान संशोधनको मसौदा तयार गर्न खोजेको प्रस्तावना र आधारभूत मूल्य मान्यतामा हस्तक्षेप हुन सक्ने भन्दै लिखित असहमति बुझाएका हुन्। अब कार्यदलमा राष्ट्रपा र राप्रपाको मात्र प्रतिनिधित्व रहेको छ भने कांग्रेस र एमाले प्रतिनिधि नै पठाएका छैनन्। कांग्रेसले संविधान संशोधनलाई सरकारले हल्का र अपरिपक्व ढंगले अघि बढ़ाएको टिप्पणी गरेको छ। सभापति गगन थापा,
1: हाम्रो मुख्य डर र चिन्ता एकदमै स्पष्ट छ। सरकारले प्राथमिकता निर्धारण गरेर कुनै एउटा निश्चित वा प्रष्ट समस्यालाई सुधार्नका लागि संशोधनको प्रस्ताव गरेको हामी पाउँदैनौ। संविधानको समग्र अन्तर्वस्तुलाई एकै पटक संशोधनको एजेण्डा वा बहसको रूपमा प्रस्तुत गर्दा अप्रत्याशित संवैधानिक वा कानूनी जटिलताका साथै चरम दलीय ध्रुवीकरण मात्र निम्तिँदैन, यसले हाम्रो समाज र भूगोललाई जोडेर राख्ने मूल आधारहरू नै भत्काउन सक्छ र समग्र शासन व्यवस्था नै अस्थिर बनाइदिन सक्छ भन्ने हाम्रो चिन्ता हो।
0: पटक पटक निर्माण भएका सरकारसँग संविधान संशोधनको प्रमुख एजेण्डा बनाउने गरेका मध्यस्थेन्द्रित दलहरूले संविधान संशोधनको बहस पत्रमा आफूहरूको अपनत्व खोजेका छन्। जनता समाजवादी पार्टीका नेता मनिष तोमर संविधान संशोधन बहस पत्र कार्यदलले मध्यस्थ मुद्दालाई प्राथमिकतामा नराख्ने भन्दै त्यसको औचित्य नभएको दावी गर्नुहुन्छ।
2: संविधान संशोधन अपरिहार्य विषय नेपालको राजनीतिलाई साथै देशका सबै वर्ग जाति समुदाय मुङ्गको यो संविधानप्रति आत्मीयता स्थापित गर्नु छ भने संशोधन गर्नु अनिवार्य। तर संशोधनको नाममा वर्तमान सरकारले अस्थिरता आयोगले संविधानको मूल मर्मै संविधान गर्ने जस्तो संशोधन गर्ने जस्तो देखियो। अर्थात् समानुपातिक समावेशिता, संघीयता, गणतन्त्र यिनीहरूमा पनि आघात पुग्ने गरी तपाईँलाई संशोधन गर्ने त्यसका लक्षणहरू देखियो। तसर्थ हामीले यस्तो आयोगलाई कुनै पनि प्रकारको सल्लाह सुझाव नदिने निकायमा पुगेका छौँ। यो आयोगले भोलिको दिनमा संविधान संशोधन गरेर सर्वमान्य संविधान बनाउला भन्ने जस्तो हामीलाई लागेको पनि छैन। यसै निष्कर्ष हामी पुगेका छौँ।
0: संविधान संशोधन बहसपत्र कार्यदलको औचित्यमाथि कानूनविदहरूले समेत प्रश्न उठाएका छन्। कार्यदलकै वैधता नभएको भन्दै त्यस्तो कार्यदलले निर्माण गरेको बहसपत्रले लोकतान्त्रिक संविधानको मूल्य र मान्यतामाथि ठेस पुग्ने उनीहरूको तर्क छ। संविधानविद डाक्टर चन्द्रकान्त ग्यावलीले भन्नुभयो,
3: जुन चाहिँ माग थियो तिनका कुरा सुशासन नेपोवेदी र प्रत्यक्ष कार्यकारी निर्वाचित हुनुपर्छ भन्ने चाहिँ थियो। अब त्योलाई सम्बोधन त संविधान संशोधन मार्फतै हो। त्यो गर्नलाई दलहरूलाई विश्वासमा लिन पर्यो, दलले नै विश्वास दिन पर्यो र संविधान संशोधन गरेर संविधानलाई जीवन्त बनाउने काम गर्नुपर्ने जरुरी देखिन्छ। होइन भने जेएनयूको जुन माग हो यत्रो आन्दोलन भयो त्यो चाहिँ प्रभाव पर्न सक्छ होइन। त्यसैले गर्दाखेरि अहिले चाहिँ संवैधानिक दायित्व सबै दलको छ, सरकारको हुन्छ। सरकारले पनि दलहरूलाई ट्रस्टमा लिनु पर्यो, दलहरूले पनि विश्वास दिएर जनताको लागि समय र परिस्थिति जुन अनुसार संविधान संशोधन गर्दै जाने हो, 10 वर्ष भइसक्यो, 10 वर्षमा पोस्ट कन्स्टिट्युसनल स्क्रुटिनी गर्नुपर्ने बेला हो।
0: सरकारले दोस्रो पटक थपेको म्यादभित्र कार्यदलले उक्त प्रतिवेदन तयार गरी प्रधानमन्त्री बालेन्द्र शाह समक्ष पेश गर्ने गरी तयारी अन्तिम चरणमा पुर्याएको छ। कार्यदलका संयोजक शाहले अन्तिम चरणमा पुगेको काममाथिको प्रश्नको औचित्य नभएको दावी गर्नुभएको छ। सन्तोषी रावल, सीआईएन, काठमाडौँ।
4: राष्ट्रपति रामचन्द्र पौडेलले संघीय संसदबाट पारित चारवटै अध्यादेश प्रतिस्थापन विधेयक प्रमाणीकरण गर्नुभएको छ। राष्ट्रपतिको कार्यालयका अनुसार संविधानको धारा 113(2) बमोजिम गैराती विधेयकहरू प्रमाणीकरण गरिएको हो। प्रमाणीकरण भएका विधेयकमा सार्वजनिक खरिद, दोस्रो संशोधन सम्पत्ति शुद्धिकरण निवारण, तेस्रो संशोधन सरकारी सहकारी सम्पनीको संशोधन तथा स्वास्थ्य विज्ञान प्रतिष्ठान सम्बन्धी केही नेपाल ऐन संशोधन विधेयक 2083 भएका छन्। चारवटै विधेयक हिजो संघीय संसदबाट पारित भएपछि प्रमाणीकरणका लागि राष्ट्रपति समक्ष पठाइएको थियो। प्रमाणीकरणसँगै ती विधेयक अब कानूनका रूपमा कार्यान्वयनको बाटो खोल्नेछ। यता सरकारले जारी गरेका 8 अध्यादेशमध्ये शुरूबाटै राजनीतिक विवादमा परेका 4 अध्यादेशलाई संसदको नियमित प्रक्रियामै अघि नबढ़ाई होल्ड गरिएको थियो। ती अध्यादेश विवाददेखि निष्क्रिय भएका छन्, जसमा संवैधानिक परिषद काम कर्तव्य अधिकार र कार्यविधि, पहिलो संशोधन अध्यादेश, सार्वजनिक पदाधिकार पदमुक्ति सम्बन्धी विशेष व्यवस्था अध्यादेश, विश्वविद्यालय सम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने अध्यादेश तथा केही नेपाल ऐनलाई संशोधन गर्ने अध्यादेश निष्क्रिय बनेका छन्।

0: सामुदायिक सूचना नेटवर्क सीआईएन मार्फत देशभरि प्रसारण भइरहेको साझा खबरमा संसद संख्या कम हुँदा संसदमा दलको भूमिका कमजोर
1: दल गतिसम्म पनि बहुमत र असहमत हुने पनि रहेछ कि त्यहाँभित्र कतिपय कुराहरू कानूनका कुराहरू छन् निर्माणका ती कुराहरूलाई पनि हामीले चाहेको जनताको उहाँहरूलाई चित्त बुझ्ने खालको कि उहाँहरूको लागि एउटा त्यो कुराहरूलाई पनि हामीले दिँदा पनि यो हुँदैन यस्तो हुन्छ भन्न पनि हाम्रो त्यो कुराहरू निश्चित रूपमा चाहिँ अगाडि बढ्दैन कि
2: सरकारको गोदाममा नौ किसान भने रित्तै बकेटा रकम नपाएपछि को किसानले आन्दोलन गर्दै लगायतका खबर र कार्टुन बाँकी नै छ सीआईएमको साझा खबर सुन्दै गर्नुहोला विगत 102 वर्षदेखिको गौरवपूर्ण शैक्षिक विरासत बोकेको नेपालको सांस्कृतिक शहर पाटनको मुटु पाटन ढोकामा अवस्थित उत्कृष्ट शैक्षिक गन्तव्य यस पाटन हाई स्कूलमा कक्षा 11मा साइन्स म्यानेजमेन्ट ह्युमेनिटिज एजुकेशन एण्ड ल समूहमा भर्ना खुल्यो हाम्रा विशेषताहरू दक्षिण अनुभवी शिक्षकद्वारा अध्यापन अत्याधुनिक भौतिक पूर्वाधारमा व्यावहारिक प्रयोगत्मक तथा प्रविधि मैत्री शिक्षा सुविधा सम्पन्न विज्ञान कम्प्युटर र होटल म्यानेजमेन्ट ल्याब अतिरिक्त क्रियाकलापद्वारा प्रतिभा प्रस्फोटन तथा क्षमता विकास विगत 19 वर्षदेखि राष्ट्रिय परीक्षा बोर्डमा उत्कृष्ट नतिजा हासिल गर्न सफल सम्पर्क 01-5121-708 01-5121-443 पाटन हाई स्कूल पाटन ढोका ललितपुर
3: पाँच बजे बिहान उठेर भरे 10 बजे रातिसम्म मैले हालेर मेहनत गराए हुन्छ तर नगरपालिकाबाट कुनै पनि अनुदानहरू केही आएछ भने पुरुषकै नाउँमा आउँछ केही तयारी भएर पत्र आयो भने पुरुषकै नाउँमा आउँछ निम्ता आउन पनि पुरुषकै नाउँमा आउँछ
4: यदि हरेक दिन खेतमा पसिना बगाउने किसान होइन भने किसान को हो
5: नेपालको कृषि क्षेत्रमा अधिकांश श्रम महिलाको छ
4: तर महिलाको नाम अझै निर्णयमा स्वामित्वमा र पहिचानमा किन कम छ
6: महिलाको श्रम अधिकार र सम्मानको आवाज
2: कार्यक्रम साझा आवाज
4: लैङ्गिक समानता महिला अधिकार घरेलु हिंसा विरुद्ध बहस
7: महिला किसानका संघर्ष सपना र सफलताका कथा
8: प्रोपाइटर मधुमाया दिजी तर होइन प्रोपाइटर भनेको छु हेर्नुहोस् त घर खर्च दाना पानी सब कटाएर 6 लाख जति कमाइन्छ
4: हरेक 15 दिनमा शनिबार बिहान 6:30 बजे र पुनः प्रसारण राति 8 बजे सीआईएन मार्फत देशैभर
5: तपाईँकै आफ्नै सामुदायिक रेडियोमा अनि सीआईएन को फेसबुक पेज र युट्युब सीआईएन च्यानलमा पनि
2: कार्यक्रम साझा आवाज सामाजिक रूपान्तरणका लागि यो हो सामुदायिक सूचना नेटवर्क सीआईएन
0: तपाईँहरूले देशभरिका सामुदायिक रेडियो सीआईएन खबर .com तथा मोबाइल एप सीआईएन र नेपाली पात्रबाट पनि सीआईएनको साझा खबर सुनिरहनु भएको छ अब आज काठमाडौँबाट प्रकाशित पत्र पत्रिकाको खबर
2: आजको नयाँ पत्रिकाको पहिलो पृष्ठमा पूर्व प्रधानमन्त्री शहीद 13,660 छानबिन आयोगमा बुझाए सम्पत्ति विवरण सम्बन्धीको खबर प्रकाशित छ यसलाई सुभाष भट्टले लेख्नुभएको छ नाभको पदमा रहेका सार्वजनिक पदाधिकारीहरूको अस्वाभाविक आर्थिक आर्जनबारे छानबिनका लागि गठित सम्पत्ति छानबिन आयोगमा 13,660 जनाले सम्पत्ति विवरण बुझाएका छन् त्यस्तै गैर कानूनी सम्पत्तिबारे 1500 उजुरी परेका छन् भने आयोगका अनुसार पूर्व प्रधानमन्त्री पूर्व प्रधान न्यायाधीश पूर्व प्रधान सेनापतिदेखि कर्मचारी सम्बन्धित सम्पत्ति विवरण बुझाएका हुन् आयोगले 31 वैशाखमा गोठापत्रमा सार्वजनिक सूचना प्रकाशित गरेर छानबिनको दायरामा पर्ने प्रकृतिका पदाधिकारी उल्लेख गरी 1 महिनाभित्र आफ्नो र परिवारको नाममा रहेको सम्पत्ति विवरण दाखिला गर्न पात्रता गरेको थियो विद्यार्थीलाई सैन्य तालिम दिने विधेयक संसदमा शीर्षकमाको खबर छ भने मिटर ब्याजी पीड़ित फेरि काठमाडौँ मार्चमा पुरानो सम्झौता कार्यान्वयन गर्न माग सुधारे 1500 उजुरी परेका छन् भने आयोगका अनुसार पूर्व प्रधानमन्त्री पूर्व प्रधान न्यायाधीश पूर्व प्रधान सेनापतिदेखि कर्मचारी सम्बन्धित सम्पत्ति विवरण बुझाएका हुन् आयोगले 31 वैशाखमा गोठापत्रमा

0: 14 वर्षदेखि रोकिएको हेटौडा ढल्की बरप्रसारण लाइनको हट्यो अवरोध शीर्षकमा मिलन विश्वकर्माले खबर लेख्नु भएको छ। त्यस्तै एडिबीले बढ़ायो नेपालको आर्थिक वृद्धि दरको अनुमान शीर्षकको अर्को खबर पनि प्रकाशित छ। त्यस्तै पृष्ठमा एमालेमा रूपान्तरण र पुनर्संरचना बहस सर्वेक्षणमा 87.6% मत नेतृत्व फेर्ने पक्षमा शीर्षकमा अर्को खबर प्रकाशित छ। एमालेको रूपान्तरण र पुनर्संरचनाका लागि पुनर्जागरण अभियान 2082 मत सर्वेक्षणमा 87.6% मत वर्तमान नेतृत्व परिवर्तनको पक्षमा देखिएको छ। हिजो महासचिव शंकर पोखरेललाई अभियानका तर्फबाट बुझाएको सर्वेक्षण प्रतिवेदनले यस्तो मत देखाएको हो। सर्वेक्षणमा सहभागी मध्ये 10.5% मात्रै हालकै नेतृत्व ठिक भएको प्रतिक्रिया दिएका छन् भने 1.9% सहभागी तटस्थ बसेका छन्। सर्वेक्षण प्रतिवेदनमा भाग लिइनेको संख्या भने खुलाइएको छैन। त्यस्तै सुकुम्बासीलाई होल्डिङ सेन्टरबाट हटाउन थालिएपछि सड़कदेखि सदन विरोध शीर्षकमा अर्को खबर प्रकाशित छ। त्यस्तै अन्नपूर्णको पहिलो पृष्ठमा कर्मचारीलाई अनुशासनमा कस्तै सरकार शीर्षकमा खबर प्रकाशित छ। यसका लागि नयाँ आचार संहिता पनि लागू गरिएको छ। त्यस्तै भित्र पृष्ठमा बुढेसकालमा पढ़ाएको भोक मेर्दै लालबहादुर 69 वर्षमा क्याम्पस भर्ना शीर्षकमा गोर्खाको खबर प्रकाशित छ।
1: कान्तिपुरको अर्थ पृष्ठमा निर्माण व्यवसायसँग प्रधानमन्त्रीको भेट नीतिगत सुधार र व्यवहारिक समस्या समाधान गर्ने प्रतिबद्धता शीर्षकमा यज्ञ बन्जारेले काठमाडौँबाट लेख्नु भएको खबर छापिएको छ। प्रधानमन्त्री बालेन्द्र शाहले हिजो निर्माण व्यवसायसँग भेट गर्नुभएको छ। समयमा आयोजना सम्पन्न गर्न व्यवहारिक समस्या र नीतिगत सुधार गर्ने प्रधानमन्त्री शाहको प्रतिबद्धता रहेको खबरमा उल्लेख रहेको छ। बंगलादेश हुँदै नेपाल छिर्ने प्रयासमा स्टार लिंक नीतिगत गाँठो कायम शीर्षकमा अर्को खबर छ। नेपाल भूटान जस्ता भूपरिवेष्टित देशका लागि बंगलादेश अब सेटेलाइट इन्टरनेटको मुख्य ट्रान्जिट हब बन्ने अनुमान रहेको खबर रहेको छ। यो खबर सर्जना बरालले काठमाडौँबाट लेख्नु भएको हो। बंगलादेशले अमेरिकी अन्तरिक्ष कम्पनी स्पेस एक्सको सेटेलाइट इन्टरनेट सेवा प्रदायक स्टार लिंकलाई दक्षिण एसियाली देशमा वन विथ निर्यात गर्न औपचारिक अनुमति दिएको खबरमा उल्लेख रहेको छ। त्यसै गरी भित्र पृष्ठमा सरकारले दिन सकेन मन आफै ल्याउँदा पक्राउ पर्छन् किसान शीर्षकमा अर्को खबर छापिएको छ। यसपालि रौतहटका किसानका अनुसार पर्याप्त मल नआएको भन्दै सहकारी पन्छिनु गरेका छन्। किसान दिनहुँ सहकारी भएर रित्तै फर्किन बाध्य छन्। समयमै मल हाल्न पाएन भने उत्पादन घट्ने चिन्ता उनीहरूमा छ। आफ्नै देशका सहकारीमा मलको दाना पाइँदैन, भारतबाट ल्याउन खोज्दा पनि पाइँदैन। विजयपुरका किसान सहदेव चौधरीले भन्नुभयो, भारतमा मल बिक्रीमा कडाई गरेको सुनेर साथीहरू भारत गएका छैनन्। गोदाममा मल भए पनि किसानले पाएनन्। अर्को खबर पनि छ। खबरमा पर्साको बहुदर माई एकका चन्द्रिका प्रसाद शाह हिजो वीरगंज स्थित कृषि सामग्री कम्पनीको प्रादेशिक कार्यालयमा युरिया मल खोज्दै पुग्नु भएको थियो। उहाँले 6 बिघा मध्ये 3 बिघामा रोपाई गरिसक्नु भएको छ। रोपिएको खेतमा युरिया छर्नुपर्ने बेला भए पनि मल नपाउँदा बाली बिग्रिने चिन्तामा उहाँ रहनु भएको खबरमा उल्लेख रहेको छ। त्यस्तै गोर्खा पत्रको भित्री पृष्ठमा भौतिक प्रगति आधा भन्दा कम शीर्षकमा हरिप्रसाद कोइरालाले उर्लाबारी झापाबाट लेख्नु भएको खबर छ। विस्तार भइरहेको महेन्द्र राजमार्गको काकडभित्ता लौकही सड़क खण्डको ठेक्का अवधि 2083 साल माघ 18 गते सकिँदैछ। हालसम्म भौतिक प्रगति भन्ने आधा भन्दा कम रहेको खबरमा उल्लेख रहेको छ। यस्तै अनुदानमा कृषि उपकरण शीर्षकमा वहा क्षेत्रबाट लेखिएको खबर पनि रहेको छ भने रासायनिक मलको चरम अभाव विषय गोर्खा पत्रले पनि समेटेको छ। धान खेतीका लागि 73,000 टन डीएपी आवश्यक छ तर मल भने पाइएको छैन। मलको चरम अभाव रहेको खबरमा उल्लेख रहेको छ। त्यसै गरी गोर्खा पत्रकै अधिकांश योजना कार्यान्वयन चरणमा शीर्षकमा अर्को खबर रहेको छ भने भारतीय पर्यटकको नेपाल मुह शीर्षकमा काठमाडौँबाट मिनराज भण्डारीले लेख्नु भएको खबर समेत छापिएको छ। गण्डकीको बाजो जग्गामा गाजा खेती गर्न सकिने कुरा खबरमा रहेको छ। भित्री पृष्ठमा किसानलाई उत्पादनमा आधारित प्रोत्साहन दिन तयारी रहेको खबर पनि उल्लेख रहेको छ। यो खबर लमजुङको हो। लमजुङ बेसी शहर नगरपालिकाले उत्कृष्ट उत्पादन गरेका 13 किसानलाई प्रोत्साहन अनुदान वितरण गरेको छ। उत्पादनमा हात अनुदानमा 7 कार्यक्रम अन्तर्गत बाली उत्पादनतर्फ 6 र मह उत्पादनतर्फ 7 गरी 13 जना किसानलाई प्रोत्साहन रकम दिइएको हो। सबैभन्दा बढ़ी बाली उत्पादनतर्फ वडा नम्बर 11 का किसान सीताराम विश्वकर्माले 78,012,09 रूपियाँ र मह उत्पादनतर्फ वडा नम्बर 4 का किसान मोहन गुरूङले 51,787 रूपियाँ प्रोत्साहन अनुदान प्राप्त गर्नुभएको छ। अवैध टहरा हटाउन निर्देशन शीर्षकमा अर्को खबर छ। यसो रिपोर्टको खबर हो। गोर्खा नगरपालिका 11

0: 12 किलो बजारमा सामुदायिक वन क्षेत्र अतिक्रमण गरी निर्माण गरिएका टहरा 7 दिनभित्र हटाउन निर्देशन दिइएको खबरमा उल्लेख रहेको छ। नागरिकको पहिलो पृष्ठमा लागू औषध कारोबार राष्ट्रिय चुनौती, बन्दै सहकार्यमा मात्र नियन्त्रण सम्भव शीर्षकमा खबर थापिएको छ। यो खबर कृषि र गोविन्द केसीले लेख्नु भएको हो। नेपालमा लागु औषधको प्रयोग, ओसार पसार र कारोबार पछिल्ला वर्षहरूमा गम्भीर चुनौतीको रूपमा देखा परेको खबरमा उल्लेख रहेको छ। कारोबारको पहिलो पृष्ठमा नेपाली वस्तु निर्यातमा बेला बेलामा भारतको किन छमेला शीर्षकमा खबर छापिएको छ। काठमाडौँ वैदेशिक व्यापारमा सबैभन्दा धेरै हिस्सा उगत्ने भारतसँग नेपालको निर्यात व्यापारमा बेला बेला समस्या देखिने गरेको छ। नेपालको कुल आयात र निर्यात व्यापार दुवैमा भारतीय हिस्सा दुई तिहाई भन्दा धेरै छ। आयात भन्दा निर्यातको अंश झनै ठूलो छ। नेपालको सबैभन्दा ठूलो व्यापारिक साझेदार भएर पनि भारतले नेपाली वस्तु निर्यातमा समय समयमा गैरभन्सार अवरोध सृजना गराएर समस्या निप्टाउँदै आएको खबरमा उल्लेख रहेको छ।
1: साझा खबरमा अब विदेशका खबर। भेनेजुएलामा गएका दुई शक्तिशाली भूकम्पमा मृत्यु हुनेको संख्या 3,800 नागेपछि संयुक्त राष्ट्रसंघ राहत तथा पुनर्स्थापनाका लागि तत्काल 30 करोड़ अमेरिकी डलर बराबरको अन्तर्राष्ट्रिय सहयोगको अपील गरेको छ। भूकम्पका कारण लाखौं नागरिक प्रभावित भएका छन् भने हजारौं अझै बेपत्ता र घरबार विहीन अवस्थामा रहेका छन्। युरोपियन युनियनले बालबालिकाको सामाजिक सञ्जाल पहुँचमा कडा नियन्त्रण गर्ने दिशामा महत्वपूर्ण कदम चाल्ने तयारी गरेको छ। अर्को साथै सार्वजनिक हुने विज्ञ समूहको प्रतिवेदनले नाबालिगको सामाजिक सञ्जाल पहुँच सीमित गर्ने सिफारिश गर्ने अपेक्षा गरिएकाले त्यसले गर्मीयामदेखि नयाँ व्यवस्था लागू हुने समय सम्भावना बढ़ाएको अन्तर्राष्ट्रिय संचार माध्यमले उल्लेख गरेका छन्। अस्ट्रेलियाले 16 वर्ष मुनिका बालबालिकालाई सामाजिक सञ्जाल प्रयोगमा प्रतिबन्ध लगाउने विश्वकै पहिलो देश बनेपछि डेनमार्क, वेल्स, स्पेन लगायतका युरोपियन मुलुकले पनि त्यस्तै नीति अपनाउन दबाव बढ़ाएका छन्। यद्यपि युएईभित्र सबै प्रकारका सामाजिक सञ्जालमा पुनः प्रतिबन्ध लगाउने विषयमा व्यापक समर्थन नरहेको अधिकारीहरूले उल्लेख गरेका हुन्। र चीनको पूर्वी प्रान्त फुजियानमा हिजो एक जुत्ता कारखानामा लागेको आगोले कम्तीमा 2,000 मृत्यु भएको छ। आगो निभाउन दर्जनौं दमकल तथा उद्धार कर्मीहरू खटिएका थिए। फुजियान प्रान्तको जिनजियाङ शहरमा रहेको हुइटेक जुत्ता कारखानामा स्थानीय समयअनुसार दिउँसो करिब 12 बजे आगो लागेको थियो।
0: साझा खबरमा अब खेल खबर। कप्तान किलियन एम्बापे र उस्मान डेम्बेलेको गोलमा फ्रान्सले मोरक्कोलाई 2-0 हराउँदै फिफा विश्वकप 2026 सेमी फाइनलमा स्थान बनाएको छ। यस जीतसँगै फ्रान्स लगातार तेस्रो पटक विश्वकपको सेमी फाइनलमा पुगेको हो। अब फ्रान्सले फाइनल प्रवेशका लागि स्पेन र बेल्जियम बीचको विजेतासँग खेल्नेछ। हारसँगै मोरक्कोको अन्तर्राष्ट्रिय फुटबलमा लगातार 34 खेलको अपराजित यात्रा पनि समाप्त भएको छ। फिफा विश्वकप 2026 अन्तर्गत क्वार्टर फाइनलका बाँकी 3 खेल आज र भोलि हुँदैछन्। आज राति 12:45 स्पेन र बेल्जियम बीच अमेरिकाको सोफी स्टुअर्ट गेममा प्रतिस्पर्धा हुनेछ। दुवै टोली सेमी फाइनल पुग्ने लक्ष्य सहित मैदानमा उत्रिनेछन्। यसैबीच फिफा विश्वकप 2026मा सर्वाधिक गोलकर्तालाई दिइने गोल्डेन बुटका लागि 4 स्टार खेलाड़ी बीच कड़ा प्रतिस्पर्धा भइरहेको छ। हाल अर्जेन्टिनाका लियोनेल मेस्सी 8 गोलसहित शीर्ष स्थानमा छन्। फ्रान्सका किलियन एम्बापे र नर्वेका एर्लिङ हालान्डले समान 7-7 गोल गरेका छन् भने इंल्याण्डका ह्यारी केनको नाममा 6 गोल रहेको छ। गोल्डेन बुट सर्वाधिक गोल गर्ने खेलाड़ीलाई दिइन्छ। गोल बराबर भए असिस्टको संख्या खेलिन्छ। गोल र असिस्ट दुवै बराबर भए कम समयमा मैदानमा खेलेको खेलाड़ी विजेता बन्नेछ।
1: थोरै संख्यामा प्रतिनिधित्व गर्ने दलको संसदमा भूमिका कमजोर भन्दा महत्वपूर्ण विषय ओझेलमा सांसदको अनुभव र सिकाइ कुराकानी निकाट लगायतका सामग्री बाँकी नै छन्। सीआईएमको साझा खबर सुन्दै गर्नुहोला।
2: आँखा, नाक, कान र घाँटी उपचारका लागि अन्तर्राष्ट्रिय स्तरको प्रविधियुक्त दृष्टि आँखा अस्पताल दिशानोट वीरगंज र काठमाडौँ कलम्पीका साथै शाखाहरू चाबहिल, बानेश्वर, रमल र ओम अस्पतालमा।
3: सेवाहरू: बिना इन्जेक्सन मोतीबिन्दुको अपरेशन, अपरेशन पछि चस्मा लगाउनु नपर्ने प्रिमियम लेन्स, बाल बालिकाको आँखाको पावर बन्न रोक्ने मायोपिया कन्ट्रोल लेन्स, ड्राई आँखाको थेरापी, आँखाको पर्दा तथा जलबिन्दुको उपचार, नाक कान घाँटीको उपचार, सामाजिक सुरक्षा कोषको स्वास्थ्य बीमा सुविधा। वेबसाइट drishtiai.org, फोन नम्बर 01-5242-5523-53।
1: सामाजिक रूपान्तरणका लागि यो हो सामुदायिक सूचना नेटवर्क CIN।
0: साझा खबरमा अब सांसद संसदमा उनको गणितले पार्ने प्रभावको कुरा। संसदमा थोरै संख्यामा प्रतिनिधित्व गर्ने दलहरूको भूमिका कमजोर भन्दा कतिपय महत्वपूर्ण विषय ओझेलमा पर्ने गरेका छन्। सत्तापक्षले पेलेर नै लाग्ने प्रवृत्तिले पनि थोरै संख्यामा सांसद हुने दलको भूमिका कमजोर देखिने गरेका छन्। तर सांसदहरूले आफ्नो भूमिका र विषयवस्तुलाई महत्वपूर्ण रूपमा उठाउँदा प्रभावकारी हुने कतिपय सांसदको भनाइ छ। हामीले कर्णाली प्रदेश सांसद सन्तोषी साईसँग कुराकानी गरेका छौं।
4: दलगत हिसाबमा पनि बहुमत र कुराहरू कानूनका कुराहरू छन्, निर्माणका ती कुराहरूलाई पनि हामीले चाहेको जनताको उहाँहरूलाई चित्त बुझ्ने खालको कि उहाँहरूको लागि एउटा त्यो कुराहरूलाई चाहिँ हामीले दिँदा पनि यो हुँदैन यस्तो हुन्छ भन्न पनि हाम्रो त्यो कुराहरू निश्चित रूपमा चाहिँ अगाडि बढ्दैन। त्यो संख्या कम भएको कारणले चाहिँ अत्यन्तै अल्प त्यो भन्नाले हामी किन त्यो कुराहरू किन भयो त भन्दाखेरि म एकदमै लागेकै त्यसमा के रहेछ त यो चाहिँ यो विषयवस्तुहरू हामीले उठान गर्दा पनि ती कुराहरू किन कार्यान्वयन भएनन्, किन सुनाइ भएन। मैले त मेरो लागि गरेको छैन नि त, त्यहाँ मेरो दलको लागि होइन, मेरो लागि होइन, तर पनि मैले चाहिँ के गरेको त समग्र रूपमा जनतासँग नजिक छु। त्यो कारणले गर्दा हामीले कति कुराहरू देखेर सुनेर भएर पनि आफ्नो विषयहरू छ नि त।
5: जस्तो यहाँले अघि सुरुमा केही केही चाहिँ मैले उठाएको कुराहरू सम्बोधन पनि भयो, कति भएन भन्नुभयो होइन। भएपछि जस्तो मैले यो विषय प्रदेश सभामा उठाएँ, यो चाहिँ पुरै पुरा भयो या त पुगे भन्ने चाहिँ के छ त्यस्तो केही अनुभव?
4: अब कुराहरू के छ भनेपछि अब त्यो ठुलो ठुलो विषयहरू त अब त्यति धेरै कारण हुँदैन हाम्रो गर्ने कुराहरू, सानो सानो कुराहरू जस्तो कि अब खाने यसै जनताका जनताका विषयहरू के जस्तो कि उहाँहरूको आवश्यकताका कुराहरू, विद्युतको कुराहरूलाई लिएर, खानेपानीका कुराहरू होइन, अनि अब विद्यालयहरूका कुराहरू, छोरीहरूको कुरा जस्तो कि छोरी खाताका कुराहरू, यी कुराहरूलाई चाहिँ मैले एकदमै आवाज उठाइरहन्छु। शिक्षा स्वास्थ्यमा बढी मैले आवाज उठाउँछु किनकि यो क्षेत्रलाई हामीले एकदमै प्राथमिकता दिनुपर्छ, सरकारले गर्नुपर्छ। हाम्रो भवन मात्रै खडा गरेर भएन, विद्यालयहरूलाई पनि त्यही किसिमको शिक्षा हामीले चाहिँ शिक्षा प्रणालीमा सुधार गरेर हामी अगाडि बढ्नुपर्छ। टेक्नोलोजीको अहिले पनि जमानामा हामी चाहिँ अझै पनि हामी पेन्सिल र एउटा खरीले हामी कोर्दैछौँ कि अन्त हामी त्यो युगमा छौँ, तर हामीले बोल्छौँ यहाँ कि त हामी चाहिँ टेक्नोलोजीको जमानामा छौँ, हामीले यो गर्नुपर्छ भनेर बोल्छ अरे डिजिटल होइन, त्यो माध्यम को चाहिँ के भन्छ कार्यक्रमहरू दिइरह हुन्छ। त्यस शिक्षा चाहिँ कार्यान्वयन हुनको लागि बच्चाले विद्यालयले पाउनको लागि केही किसिमको विद्यालय पनि त हुनु पर्यो, त्यो स्तरमा चाहिँ भौतिक संरचनाहरू बन्नु पर्यो भन्ने हुन्छ मेरो चाहिँ।
5: छोरीको खातामा ब्याङ्क खाता खोल्ने र पैसा राख्ने भन्ने कुरा त्यो त सरकारले कार्यक्रमबाटै हटाएको
4: होइन, कार्यक्रमबाट चाहिँ त्यही त भन्छ यस्ता खालको कुराहरू छन् यहाँ विषयहरू कस्तो खालको विषय छ त्यो हटायो कानुन नहुने भनेर चाहिँ आउट गर्यो, तर हामी त्यसको वकालत गऱ्यौँ त्यहाँ होइन, वकालत गरेर अलिक सहमतिमा आयौँ त्यसको कार्यक्रमलाई चाहिँ अगाडि बढाउने भन्ने हिसाबले हामी सहमतिमा आएर अगाडि
5: भनेपछि अब सरकारले चोरी जन्मिने बित्तिकै पैसा राख्ने कुरा
4: त्यो पैसा चाहिँ ब्याङ्कमा त्यतिकै अटकेको छ र अस्तो कार्यक्रम यही सरकारले चाहिँ बजेट के भन्छ त्यो छुट्याउने होइन, फेरि अर्को कार्यकाल अर्को मुख्यमन्त्री अर्को अर्को सरकार आउने बित्तिकै यसलाई बन्द गर्ने भन्ने कुरा त यो प्रक्रिया त भोलिको दिनमा पनि नआउला भन्न सकिँदैन नि त। उहाँले विषयवस्तुहरू चाहिँ कार्यान्वयन गरेका कुराहरू पछिल्लो चरणका सरकारमा आउनेहरूले त्यसलाई चाहिँ बन्द गरिदिने यस्तो कुराहरूलाई चाहिँ रोक्नुपर्छ हामीले भन्ने हिसाबले
5: नै। छोरीको दाममा जन्मिने खाता उठेर पैसा राख्दाखेरि यसले के फाइदा हुन्छ, कुन कुन क्षेत्रमा फाइदा हुन्छ, ताकि हजुरहरूले एउटा सांसदको रूपमा चाहिँ यो राख्नै पर्छ, यसलाई निरन्तर गर्नुपर्छ।
4: अनि यस्तो छ नि त छोरी हामीले भन्छ कि छोरीहरूको लागि उनीहरूलाई एउटा त्यो बजेटले चाहिँ उनीहरूले शिक्षामा लगानी गर्छ, अनि कतिपय बच्चाहरू त्यही 500 रुपियाँ नपाएर पनि उनीहरूले एउटा पेन्सिल र एउटा कपी किन्न नपाएको अवस्थामा चाहिँ शैक्षिक स्तर अगाडि बढाउनको लागि त्यसले मदत गर्छ।
1: साथी लिङ्गप्रकाश सन्दे कर्णाली प्रदेश सांसदको सन्तोषी साईसँग गरेको कुराकानीसँगै हामी साझा खबरको अन्त्यमा आइपुगेका छौं। सामुदायिक रेडियो प्रसारक संघद्वारा सञ्चालित सीआईएनको बिहान 6 बजेको साझा खबर सक्नु अघि मुख्य खबर फेरि एकपटक।
0: राष्ट्रपतिद्वारा 4 अध्यादेश प्रतिस्थापन, विधेयक प्रमाणीकरण, संविधान संशोधन बहस पत्र, कार्यदलमाथि दलहरूको विमति, पूर्व प्रधानमन्त्री सहित 13,500 बढ़ीले बुझाए सम्पत्ति विवरण,
1: वर्षामा डेंगू संक्रमणको जोखिम बढ़दै 6 महिनामा 2 जनाको मृत्यु, साउनदेखि 3 महिना डेंगू सचेतना अभियान सञ्चालन हुने, आत्मदाह प्रयास गरेका गणेश नेपालीको शव उपचारका लागि दिल्ली पठाइने, थप उपचारका लागि दिल्ली पठाइने उपचार खर्च भने सरकारले बेहोर्ने
0: संसदमा सांसदको संख्या कम हुँदा भूमिका कमजोर महत्वपूर्ण विषय पनि ओझेलमा पर्ने गरेको सांसदहरूको गुनासो सरकारको गोदाममा मल किसान भने रित्तै बकेटा रकम नपाएपछि किसानले आन्दोलन गर्दै
1: भेनेजुएला भूकम्पपछिको राहत र उद्धारका लागि राष्ट्रसंघद्वारा 30 करोड़ डलर सहयोगको अपील न्यूनी बालबालिकालाई सामाजिक सञ्जाल पहुँचमा कडा नियन्त्रण गर्ने चिन्मय गुप्ता कारखानामा आग लागि हुँदा थैसेनाको मृत्यु
0: र मोरक्कोलाई हराउँदै फिफा विश्वकपको सेमी फाइनलमा फ्रान्सको प्रवेश आज राति स्पेन र बेल्जियम खेल्दै गोल्डेन बुटका लागि 4 खेलाडी बीच कडा प्रतिस्पर्धा
1: साझा खबरको अन्त्यमा अब कार्टुन हामीले नयाँ पत्रिकामा रवि मिश्रले कनर किक शीर्षकमा बनाउनु भएको कार्टुन लिएका छौं यो कार्टुनले बेन्ड गर्न खोजेको छ अहिलेको संविधान संशोधन कार्यदल बहसले कार्यदलले बहस पत्र तयार गर्दाखेरि दलहरूको विमतिको प्रसंगलाई जोड्न खोजिएको छ यति बेला बहस पत्र निर्माणमा राष्ट्रिय स्वतन्त्र पार्टी रासपा र राप्रपा मात्रै छन् भने अन्य दलले बहस पत्रमा सहभागी नहुने भन्दै त्यहाँबाट भनिसकेका छन् र त्यही विषयलाई व्यङ्ग्य गर्न खोजिएको जस्तो देखिन्छ यहाँ बहस पत्र निर्माणकर्ता यस्ता देखिने एकजना व्यक्ति छन् पछाडि संविधानमा संशोधन बहस पत्र लेखिएको छ माथि उनले फोनमा कुरा गर्दै गरेको जस्तो देखाइएको छ माथि यस्तो लेखिएको छ प्रम भो एउटा चर्खा लोटा के छ पठाइदिनु पर्यो सुन्ने कोही भएनन्
0: हवस् प्राविधिक साथी सुने राज भारतलाई धन्यवाद अहिलेलाई सन्तोष गन्धर्व र सुशीला श्रेष्ठ विदा भयो तपाईँको आजको दिन शुभ होस् नमस्कार
6: रेडियो साइन 89.8 मेगाहर्ट्ज
7: यति धेरै डेन्टल

0: सूचना संगीत र मनोरंजन को अटूट साहिनो यो हो रेडियो साहिनो 99.8 मेगाहर्ज साहिनो समय सूचक अहिले बिहानको 7 बज्यो 7 एएम मैया देवी कन्या कलेजको स्नातक तह प्रथम वर्षको सूचना विश्वविद्यालय अनुदान आयोगबाट क्यूएए प्राप्त यस क्षेत्रकै उत्कृष्ट कलेज मैया देवी कन्या कलेजमा स्नातक तह बीबीएस र बीएड प्रथम वर्षमा बिहानी सत्रको लागि भर्ना खुलेको जानकारी गराइन्छ। कलेजका विशेषताहरू प्राप्त सुविधा सहित आफ्नै भवन मल्टिमिडिया ई लाइब्रेरी तथा पुस्तकालय सुविधा पर्याप्त छात्रवृत्ति व्यवस्था अंग्रेजी र नेपाली माध्यममा पठन पाठन प्रिन्सिपल मैया देवी कन्या कलेज भरतपुर चितवन सम्पर्क नम्बर 056-493-495 डेंगू ज्वरो एसिड जातको पोथी लामखुट्टेको टोकाईबाट मानिसमा सर्ने सरुवा रोग हो। प्राय घर वरिपरि बस्ने एसिड लामखुट्टेले दिनमा टोक्ने गरेको पाइन्छ। खास गरी बरसातको पानी प्लास्टिकका भाँडाहरू टिनका डब्बाहरू ड्रमहरू थोत्रा वा पुराना टायर गमला कुलरमा जम्मा भएको सफा पानी खुल्ला पानीको ट्याङ्की आदिमा फूल पार्दछ। यो लामखुट्टेले फूल पारेको एक हप्तापछि लार्वा हुँदै वयस्क लामखुट्टे तयार भई मानिसलाई रोग सार्न सक्दछ। डेंगू ज्वरोको लक्षणहरू डेंगू ज्वरोको मुख्य लक्षण भनेको एकासी उच्च ज्वरो आउनु हो। यो ज्वरो 5-7 दिनसम्म रहन सक्छ। ज्वरो साथसाथै निम्न लक्षणहरू पनि देखा पर्दछ। असाध्यै टाउको दुख्ने आँखाको गेडी तथा आँखाको पछिल्लो भाग दुख्ने ढाड जोड्ने तथा मांसपेशीहरू दुख्ने शरीरमा बिमिरा आउने धेरै ज्वरो आई माथिका लक्षणहरू मध्ये दुई वा दुई भन्दा बढी लक्षण देखा परेको खण्डमा डेंगू ज्वरो भएको शंका गर्न सकिन्छ। वाकवाकी लाग्ने बान्ता हुने पेट दुख्ने नाक वा गिजाबाट रगत बग्ने रक्तस्राव हुने वा शरीरमा रगत जमेको चक्का देखा पर्ने बेहोश हुने आदि खतराका लक्षणहरू पनि देखा पर्न सक्छ। डेंगू ज्वरोबाट बच्ने उपायहरू लामखुट्टेको टोकाईबाट बच्ने घर आँगन वरिपरि सरसफाई गर्ने र पानी जम्न नदिने खाली बट्टा टिन ड्रम टायर आदिमा पानी जम्न नदिने खाने पानीको ट्याङ्की राम्ररी ढक्कन लगाएर राख्ने गमला फूलदानीमा रहेको पानी हप्तामा दुई पटक फेर्ने र पानी सुक्न दिने पूरै शरीर ढाक्ने गरी पूरा बाहुला भएको लुगा लगाउने झ्याल ढोकामा लामखुट्टे नछिर्ने जाली लगाउने सुद्धा झुल प्रयोग गर्ने स्थानीय तहको सहभागितामा लामखुट्टेको लार्भा खोज र नष्ट गरी अभियान सञ्चालन गर्ने। यस सम्बन्धी थप जानकारीको लागि नजिकको स्वास्थ्य संस्थामा सम्पर्क गरौं।
1: हेर्नु न नानीको बाबा, कोठामा छोरी रुँदै बसेकी छ। विवाहको समय पनि नजिकै आइसक्यो, के कुरामा चित्त बुझिन तिमी?
2: नानी के भयो, किन रहेको? विवाहको समय पनि नजिकै आइसक्यो, तिम्रो यो अवस्था देखेर हामी धेरै चिन्तित छौ। के कुराको चित्त बुझिन छोरी?
3: हेर्नु न बाबा, विवाहमा खिच्ने भिडियो तथा फोटो त जहाँ पायो त्यही खिचेर कहाँ हुन्छ त?
2: ल छोरी, के गर्ने त, कहाँ छ त तिमीले रोजेको खोजेको जस्तो?
3: बाबा, हाम्रै पश्चिम स्टोनको साधनगर टाउनमा रहेको निरज फोटो एन्ड भिडियोग्राफी छ नि छोरी।
2: ए छोरी, भइहाल्छ नि, तिम्रो इच्छा नै हाम्रो इच्छा हो, तिमी ढुक्क भएर बस। तिम्रो विवाहको लागि फोटो सुट र भिडियोग्राफीको लागि मिरर फोटो एन्ड भिडियोग्राफीलाई नै भनिहाल्छु नि। हामी कहाँ उच्च स्तरीय क्यामेराबाट अनुभवी फोटोग्राफरद्वारा कुनै पनि शुभ कार्यको भिडियो सुट गरिनुको साथै हरेक साइजका फोटो लेमिनेसन फ्ल्याक्स प्रिन्ट कप प्रिन्ट टी सर्ट प्रिन्ट गर्नुको साथै फोटो सम्बन्धी सम्पूर्ण काम गरिन्छ। मिरर फोटो एन्ड भिडियोग्राफी भरतपुर महानगरपालिका वडा नम्बर 19 शारदनगर टाउन चितवन।
3: सम्पर्क नम्बर 98-4-50-82-997
1: 98-5-50-10-997।
4: के तपाईँ ल्यापटप कम्प्युटरको खोजीमा हुनुहुन्छ?
0: विगत 10 वर्षदेखि सम्पूर्ण ब्रान्डका ल्यापटप, कम्प्युटर, फोटोकपी, प्रिन्टर, सिसी क्यामेरा पाइने एकमात्र पसल लजिक कम्प्युटर, भरतपुर बीच सनौली बजार, चितवन, प्रोप्राइटर लोकनाथ लामिछाने, मोबाइल 98555254, 98455204, इमेल log.logic2@gmail.com।
4: पुनश्च हामी कहाँ फायर एन्ड सेक्युरिटी अलार्म सिस्टम, इन्टरकम एन्ड एटेन्डेन्स साथै एएमसीमा पनि काम गरिन्छ। लोजिक कम्प्युटर, अ कम्प्लिट आईटी सोल्युसन।
5: रेडियो साइन 89.8 मेगाहर्ज।

आदरणीय नमस्कार अनि हार्दिक स्वागत छ कार्यक्रम ज्योतिष वास्तुमा। कार्यक्रम ज्योतिष वास्तु लिएर सदा चाहिँ आज पनि उपस्थित भइसकेका छु म ज्योतिष आचार्य पण्डित प्रेम प्रसाद सुवेदी। कार्यक्रम ज्योतिष वास्तुमा हामीले जानकारी दिने गरेका छौं आजका तिथिमिति पञ्चाङ्ग मेषादी बाह्र राशिफल। राशिफल पछि हामीले तपाईँहरूको भूत वर्तमान र भविष्यको विषयमा पनि जानकारी पनि दिने गरेका छौं। पारिवारिक समस्या, वैदेशिक यात्रा, श्रीमान र श्रीमतीको दाम्पत्य जीवन, निसन्तानपन सम्बन्धीका समस्या, कालो सर्प योगका समस्या, मांगलिक योगका समस्या, पितृदोषका समस्याहरू के कस्तो रहन्छ, भूत वर्तमान र भविष्यको विषयमा, ग्रह दशा र भाग्यको विषयमा जानकारीका लागि 9845575223 र 9805575223 नम्बरमा तपाईँले आफ्नो र आफन्तको विषयमा, ग्रह दशा र भाग्यको विषयमा विशेष रूपमा जानकारी भने तपाईँले प्राप्त गर्न सक्नुहुन्छ। र कार्यक्रम ज्योतिष वास्तु नेपालका विभिन्न जिल्लाहरूबाट, विभिन्न रेडियो स्टेशनबाट तपाईँले प्रत्यक्ष रूपमा एकैसाथ कार्यक्रम ज्योतिष वास्तुलाई सुन्ने आइराख्नु भएको छ। हाम्रो एफएम 94.5 MHz भरतपुर चितवनबाट, चितवनको पहिलो सामुदायिक रेडियो रेडियो चितवन 94.6 MHz रत्नगर 2 टाँडीबाट, इच्छाकामना एफएम 102.4 MHz इच्छाकामना कुरिन्टार चितवनबाट, रेडियो साहिनो 89.8 MHz चनौली चितवनबाट, हालो राप्ती एफएम 88.8 MHz भण्डारा चितवनबाट, सामुदायिक रेडियो सुनवल 90.7 MHz सुनवल नवलप्रासीबाट, सामुदायिक रेडियो दुधोली एफएम 97.2 MHz दुधोली सिन्धुलीबाट, रेडियो होलेरी एफएम 102.5 MHz होलेरी रोल्पाबाट, सामुदायिक रेडियो जलजला 96.4 MHz रिवाङ रोल्पाबाट, सामुदायिक रेडियो रेडियो मकनपुर 101.3 MHz छेटोना मकनपुरबाट, रेडियो वर्षा 91.1 MHz मलङ्गवा नगरपालिका सर्लाईबाट, नारायणी एफएम 103.8 MHz वीरगंज पर्चाबाट, सामुदायिक रेडियो रेडियो बिहानी 97.6 MHz नीलकण्ठ 3 धादिङबाट, सामुदायिक रेडियो रेडियो गोर्खा 92.8 MHz गोर्खा बजारबाट, असल साथी रेडियो 98.9 MHz पोखरा कास्कीबाट पनि कार्यक्रम ज्योतिष वास्तु तपाईँले सुनेर साथ र सहयोग पनि गरिराख्नु भएको छ। भूत वर्तमान र भविष्यको विषयमा, ग्रह दशा र भाग्यको विषयमा जानकारीका लागि 9845575223 र 9805575223 नम्बरमा तपाईँले आफ्नो र आफन्तको विषयमा, ग्रह अनि भाग्यको विषयमा विशेष रूपमा जानकारी भने तपाईँले प्राप्त गर्न सक्नुहुन्छ। कुनै पनि जिज्ञासाहरू रहेका छन् भने तपाईँले हामीलाई सम्पर्क भने गर्दै गर्नुहोस्। म भने कार्यक्रमलाई अलिकति अगाडि बढाउँछु आजको तिथिमिति अनि पञ्चाङ्गबाट।

गते 2083 साल असार महिनाको आज 26 गते, तदनुसार इसी सन् 2026 जुलाई 10 तारिक सक सम्वत् 1948 नेपाल सम्वत् 1146 तथा लागा रुद्र नामक सम्वत्सर उत्तरायण ग्रीष्म ऋतु आज शुक्रबार रहेको छ। आषाढ कृष्ण पक्ष तिथि रहेको छ। आज एकादशी तिथि रहेको छ। आज विशेष गरी आज एकादशी 50 घडी 57 पला रहेको छ। नक्षत्रमा रहेको छ भरणी नक्षत्र, रहेको छ 11 घडी 53 पला रहेको छ। योगमा रहेको छ शूल योग रहेको छ। यस्तै गरेर 51 घडी 44 पला, करणमा रहेको छ बालावाह करण रहेको छ 23 घडी 47 पला। चन्द्रमा मेष राशिमा, श्री सूर्यनारायण चाहिँ मिथुन राशिमा। आनन्दा योगमा आज मुद्गर योग रहेको छ। आज बिहान सूर्योदय 5:17 भयो भने साँझ सूर्यास्त 7:01 हुनेछ र आजको दिनमान घडी 13:44 पला रहनेछ। दिन विशेष रहेको छ। आज स्मार्ता नाम एका योगिनी एकादशी व्रत रहेको छ। स्मार्ता नाम ए योगिनी एकादशी व्रत, भोलि चाहिने वैष्णवा नाम एकादशी व्रत। अब यो स्मार्ता नाम एकादशी र वैष्णवा नाम एकादशीमा के फरक छ, के गर्दा राम्रो हुन्छ भन्ने विषयमा जानकारी म तपाईँलाई अहिले राशिफल सकिएपछि राशिफलपछि जानकारी गराउनेछु। तपाईँहरू कार्यक्रममा नसोधिकन यो एकादशी स्मार्ता नाम र योगिनी एकादशी भनेर के छ भन्ने विषयमा तपाईँलाई म जानकारी विशेष गराउनेछु। कुन एकादशी उपयुक्त हुन्छ, कुन एकादशी उत्तम मानिन्छ भन्ने विषयमा जानकारी भने म तपाईँलाई गराउनेछु। पालो रहेको छ आजको समय, यानि कि आजको शुभ समय, अशुभ समय, लाभ समय के कतिखेर रहन्छ त भन्ने विषयमा विशेष जानकारी। आजको कालबेलाको समय रहेको छ विशेष गरी बिहानको 10:25:43 विशेष गरी दिउँसोको 12:09 8 सेकेन्डसम्म आज कालबेला रहेको छ। आज शुभ बेला रहेको छ विशेष गरी दिउँसोको 12:09 8 सेकेन्डदेखि दिउँसोको 1:52 33 सेकेन्डसम्म शुभ बेला रहेको छ। आजको लाभ बेलाको समय रहेको छ बिहानको 6:58 52 सेकेन्डदेखि बिहानको 8:42 17 सेकेन्डसम्म लाभ बेला भनेर पञ्चाङ्गले उल्लेख भने गरिएको छ। यी त भए आजका तिथिमिति पञ्चाङ्ग, यस्तै गरी ग्रह गोचरको विषयमा पनि जानकारी भने म तपाईँहरूलाई विशेष रूपमा ग्रह गोचरको विषयमा पनि जानकारी भन्ने गराउनेछु। ग्रह गोचर यानि कि सूर्यादि नवग्रह कुन कुन राशिमा रहेका छन् अनि अहिले यतिखेर जन्मिएका शिशुहरूको बालक बालिकाहरूको चाहिँ नाम राशि के आउँछ होला भन्ने विषयमा पनि विशेष जानकारी भन्ने गराउँदैछु। सूर्य मिथुन राशिमा, चन्द्रमा मेष राशिमा, मंगल वृष राशिमा, बुध मिथुन राशिमा, बृहस्पति कर्कट राशिमा, शुक्र सिंह राशिमा, शनि मीन राशिमा, राहु कुम्भ राशि र केतु सिंह राशिमा विराजमान रहेका छन्। अहिले यतिखेर जन्मिएका शिष्यहरूको राशि मेष ग्रहको छ, यानि कि सूर्यादि नवग्रह कुन कुन राशिमा रहेका छन् अनि अहिले यतिखेर जन्मिएका शिष्यहरूको बालक बालिकाहरूको चाहिँ नाम राशि के आउँछ होला भन्ने विषयमा पनि विशेष जान

लोकनाथ लोकबहादुर अथवा लोकमाया नाम आउँछ, मदिनाली नरगन परेको छ भनेर पञ्चाङ्गले उल्लेख भन्ने गरिएको छ। कि तपाईँ आजका तिथिमिति पञ्चाङ्ग यस्तै गरी ग्रह गोचरको विषयमा पनि जानकारी भने मैले तपाईँलाई गराएँ र भने पारिरहेको छ। आजका दिन तपाईँहरूको कहाँ कसरी के गरेर व्यतीत रहन्छ मिसादी बाह्र राशिफल

0: राष्ट्र
1: मेष राशि हुनेहरूलाई आजको दिन ज्ञान कला र व्यक्तित्वमा निरगता आउनाले पूर्व साथी काम गर्ने समय रहेको छ। मेहनतले नाम दाम इनाम दिलाउन सक्छ। पारिवारिक जमघट स्वादिष्ट खानपानको अवसर प्राप्त हुनेछ। आकर्षण उपहारले उत्साह जगाउनेछ। सानोतिर फजुल खर्च बढ्दै जानेछ। अरूको भर पर्दा आफ्नो फाइदा गुम्न सक्छ। शुभचिन्तकको सुझावलाई विचार गरेर काम थाल्नु नै उचित हुने योग राशि मेषलाई आजको दिन विशेष देखिएको छ। वृष राशि हुनेहरूका लागि आजको दिन आकस्मिक खर्च बढ्दै जानेछन् भने आमदानी पनि कम हुनेछ। व्यवसायमा लगानी बढाउनु पर्ने स्थिति आउन सक्छ। काममा दोहोऱ्याएर प्रदान गर्नु पर्ला। टाढाको यात्रा खर्चिलो र कष्टकर बन्न सक्छ। स्वास्थ्यको लागि आहार विहारमा ध्यान पुर्याउनु होला। सानातिर महत्वाकांक्षी काम प्रारम्भ गर्न सकिन्छ। आफन्तसँग भेटघाट हुनुका साथै स्वादिष्ट भोजनका समेत आनन्द प्राप्त हुने खालको योग भनी राशि वृषलाई आजको दिन विशेष देखिएको छ। मिथुन राशि हुनेहरूको लागि आजको दिन प्रयत्न गर्दा व्यापार साझेदारी सटपट्टामा लाभ मिल्दछ। श्रमको उचित मूल्य पाइन्छ। आमदानी बढ्दै जाँदैछन्। रोकियो काम बन्दै जाँदैछन्। जिम्मेवारी पनि बन्न सक्छ। साथै अवसरका लागि धेरै दौडधुप गर्नु पर्ला। व्यापार व्यवसायमा थप लगानी आवश्यक पर्नेछ। भइभई आउने समस्यामा समय बित्नेछ। आफ्नो लाभांशमाथि अरूले दावी गर्न सक्छन्। उठेको रकम खर्च हुन सक्ने योग राशि मिथुनलाई आजको दिन विशेष देखिएको छ। कर्कट राशि उनीहरूका लागि आजको दिन नयाँ काम गर्ने वातावरण बन्द जानेछन्। पहिले रोकियो काम पनि सम्पादन हुँदै जानेछन्। मेहनतले रक्षा पुग्न सकिन्छ। कर्मयोगले नामदाम इनाम दिलाउन सक्छ। अवसरले पछि आउँदैछन् भने दिगो काममा जग बसाउने मौका मिल्नेछ। सारातिर आमदामीका नयाँ स्रोत फेला पर्दै जाँदैछन्। पहिले कामबाट पनि मनका लाभ हुनेछ। उसको पनि रकम प्राप्त हुनेछ। पेसा व्यापार व्यवस्थामा फाइदा हुने खालको योग भई राशि कर्कटलाई आजको दिन विशेष देखिएको छ। सिंह राशि उनीहरूका लागि आजको दिन प्रतिकूल परिस्थितिले चिन्ता बढाउन सक्छ। अरूका लागि समय धन र बुद्धि खर्च गर्नुपर्ला। तैपनि आफ्ना कमजोरीबाट लाभ उठाउनहरू सक्रिय रहँदैछन्। नयाँ काम गर्न केही समय लाग्नेछ। विशेष योजना सार्वजनिक नगर्दा राम्रो हुनेछ। सानोतिर अरूको जिम्मेवारी समेत वहन गर्नुपर्ला। पेसा व्यापार व्यवसायमा कामको चाप बढ्दै जाँदैछन्। फाइदा कम हुनाले जोश जागरमा कमी आउने खालको योग भई राशि सिंहलाई आजको दिन विशेष देखिएको छ। कन्या राशि हुनेहरूको लागि आजको दिन अस्वस्थताले काममा बाधा पुग्न सक्छ। खर्च र चुनौतीको समय रहेको हुँदा अलि सजग रहनु पर्ला। अवसरवादीहरूले आफ्ना कमजोरीको फाइदा उठाउन सक्छन्। अपरिचित व्यक्तिको विश्वास गर्नाले धोका हुन सक्छ। साँझतिर आंशिक फाइदा भए पनि काम पूरा गर्न समय लाग्नेछ। अरूका लागि केही रकम बुद्धि समेत खर्च गर्नुपर्ला। बाध्यात्मक परिस्थितिले काम रोकिन सक्ने योग राशि कन्यालाई आजको दिन विशेष देखिएको छ।
2: के तपाईँ ग्रह दशाको कारणले चिन्तित हुनुहुन्छ? यदि हुनुहुन्छ भने बनारसको विश्वविद्यालयबाट अध्ययन पूरा गर्नुभएका ज्योतिष ज्ञान सम्बन्धी वर्षौं वर्षदेखि अनुभव सङ्गाल्नु भएका ज्योतिषाचार्य पण्डित प्रेम प्रसाद सुवेदीलाई भेट्नुहोस्।
3: हाम्रा सेवाहरू ग्रह दशा हेर्ने, हस्तरेखा हेर्ने, कम्प्युटर प्रविधिबाट चिन्ह बनाउने, घर घडेरीको माटो हेर्ने, वास्तु सम्बन्धी परामर्श, विदेश यात्राको समस्या समाधान, वैवाहिक समस्याको निवारण, पढाइ लेखाइमा पर्ने समस्याको निवारण, नारी बाबुको भविष्य, प्रेम मित्रता पछिको दोष निवारण, काल सर्प योग, राशि रत्न, मांगलिक योग, पितृदोष जस्ता समाधान लगायत अन्य विभिन्न कार्यको लागि शुभ साय तथा शुभ मुहूर्त निकाल्ने कार्यका लागि सम्झने पर्दैन।
4: ज्योतिष तथा वास्तु परामर्श सेवा भरतपुर चितवन, मोबाइल 9845175223, 9806575223। पुनश्च फोनबाट पनि ग्रह दशा र भाग्यको बारेमा जानकारी लिन सक्नुहुनेछ।

0: तुला राशि।
1: तुला राशि हुने अर्कलाई आजको दिन प्रियजनसँगको रमाइलो भेटघाट हुनेछ। खानपान एवं मनोरञ्जनमा रमाउने समय रहेको छ। प्रेम र मित्रको बन्धन कसिलो भएर जानेछ। व्यापार व्यवसायमा मनगा आमदानी बढ्नेछ। सानोतिर स्वास्थ्य कमजोर रहनेछ। आहार विहारमा ध्यान पुर्याउनु होला। काम बिग्रने भइले सताउनेछ भने न्यून उपलब्धिमा चित्त बुझाउनु पर्ला। समयमा सजग नहुँदा कर्मफल अरूले हत्याउने चेष्टा समेत गर्ने खालको योग भए राशि तुलालाई आजको दिन विशेष देखिएको छ। वृश्चिक राशि हुने अर्को लागि आजको दिन चुनौतीपूर्ण जिम्मेवारी आए पनि बुद्धि विवेकले काम लिन सकिन्छ। केही खर्च भए पनि काम बन्दै जानेछ। शत्रु र रोगमाथि विजय प्राप्त हुनेछ। भौतिक साधन प्राप्ति हुँदै जानेछन्। व्यापार बढ्दै जानेछन् भने यात्राको साइत पनि जोड्न सक्छ। सानोतिर प्रियजनसँग भेटघाट हुनेछ। आफन्तपूर्ण सम्मान प्राप्त हुनेछ। आफन्तको साथ प्राप्त हुनेछ। वाद विवादमा अघि नसर्दा राम्रो हुनेछ। मेहनतले काम बन्ने खालको योग भए राशि वृश्चिकलाई आजको दिन विशेष देखिएको छ। धनुराशि हुनेहरूको लागि आजको दिन कामको मेष नमिल्दा केही अलमल बन्न सक्छ। समयमा गम्भीर नबन्दा पनि दुःख पाइन्छ। स्वास्थ्यको लागि व्यायाम तथा आहार विहारमा ध्यान पुर्याउनु होला। पेसा व्यापार व्यवसायमा प्रतिष्ठित नतिजा कमजोर बन्दै जाँदैछन्। साँझतिर आफ्नो क्षेत्रमा अरूले हस्तक्षेप गर्न सक्छन्। सम्भावना देखे पनि उपलब्धि प्राप्त गर्न समय लाग्नेछ। खर्च बढ्दै जाँदैछन्। चुनौतीपूर्ण जिम्मेवारी वहन गर्नुपर्ने खालको योग भए राशि धनुलाई आजको दिन विशेष देखिएको छ। मकर राशि हुनेहरूका लागि आजको दिन काममा बाधा पुर्याउनेहरू देखा पर्दै जाँदैछन्। विश्वमा वचन दिने बानीले समस्या निम्त्याउन सक्छ। साझेदारीमा असमझदारी बढ्नेछ। रोकिया काम देखाएर प्रचार गर्नु पर्ला। अरूको सुझावमा भर नपर्दा राम्रो हुनेछ। परिवारजनसँगको सहयोग लिँदा राम्रो हुनेछ। तर महत्वाकांक्षी योजना सार्वजनिक नगर्दा राम्रो हुनेछ। खर्च लागि पनि मेहनत गर्दा पछिको लागि फाइदा हुनेछ। हतारमा निर्णय नगर्दा नै राशि मकरलाई आजको दिन विशेष देखिएको छ। कुम्भ राशि हुनेहरूको लागि आजको दिन जिम्मेवारी प्राप्त भए पनि बेलैमा होस नपुर्याउँदा केही चुनौती आउन सक्छ। काममा प्रतिस्पर्धा बढ्दै जाँदैछन्। व्यापार व्यवसाय मनाएको लाभ हुनेछ। आफन्त साथीभाइहरूसँग पनि सन्तुलित व्यवहार गर्नुपर्ला। साथीतिर अवसरवादीहरूले झुक्याउन सक्छन्। बिना योजना काम थाल्दा दुःख पाइन्छ। अरूको मुख ताक्ने बानीले पछि परिन्छ। प्रतिस्पर्धीलाई कमजोर नठान्दै राशि कुम्भलाई आजको दिन विशेष देखिएको छ। मीन राशि हुनेहरूका लागि आजको दिन अवसर प्राप्त भए पनि आत्मविश्वासको कमीले पछि परिन्छ। फजुल खर्च बढ्नेछ। शुभचिन्तकको भावनालाई व्यवस्था गर्दा दुःख पाइन्छ। वाद विवादमा अघि नसर्दा राम्रो हुनेछ। अनावश्यक किनमेलमा फजुल खर्च बढ्न सक्छ। सानोतिर नयाँ योजनातर्फ अग्रसर भइनेछ। तर आफ्नो क्षेत्रमा अरूले हस्तक्षेप गर्न सक्छन्। सम्भावना देखे पनि उपलब्धि प्राप्त गर्न समय लाग्ने खालको योग भए राशि मिललाई आजको दिन विशेष देखिएको छ।
2: अहिले तपाईँ सुन्दै हुनुहुन्छ कार्यक्रम ज्योतिष वास्तु। मुलुकभरका विभिन्न एफएम रेडियोहरूबाट एकैसाथ हरेक बिहान 7 बजेदेखि 8 बजेसम्म कार्यक्रम ज्योतिष वास्तु। पञ्चाङ्ग, राशिफल, भूत, वर्तमान र भविष्यको पूरा जानकारीको लागि ज्योतिषाचार्य पण्डित प्रेम प्रसाद सुवेदीको साथमा नेपालभर एकैसाथ प्रसारण हुने कार्यक्रम ज्योतिष वास्तु सुन्न नभुल्नुहोला।

0: के तपाईँ भूत वर्तमान र भविष्यको बारेमा जानकारी दिन चाहनुहुन्छ?
1: यदि चाहनुहुन्छ भने बनारसको विश्वविद्यालयबाट अध्ययन पूरा गर्नुभएका ज्योतिष शास्त्र सम्बन्धी वर्षौं वर्षदेखि अनुभव सङ्गाल्नुभएका राष्ट्रिय तथा अन्तर्राष्ट्रिय सम्मानद्वारा विभूषित राष्ट्रिय तथा अन्तर्राष्ट्रिय ख्याति प्राप्त विभिन्न रेडियो तथा टेलिभिजनमा ज्योतिष वस्तु कार्यक्रम प्रस्तुता ज्योतिष आचार्य पण्डित प्रेम प्रसाद सुवेदीलाई भेट्नुहोस्।
0: हाम्रा सेवाहरू कम्प्युटर प्रविधिद्वारा चिना टिप्पणी बनाउने हेराउने
1: वास्तुशास्त्र सम्बन्धी परामर्श
0: घर घडेरीको माटो परीक्षण
1: विद्युत यात्राको समस्याको समाधान
0: वैवाहिक समस्याको निराकरण
1: व्यापार व्यवसायमा भएका बाधा
0: निसन्तान सम्बन्धीका समस्याहरू
1: पढाइ समस्याको निवारण
0: नानी बाबुको भविष्य प्रेम मित्रता पछिको दोष निवारण ग्रह अनुसार रत्न र कवच धारण
1: कुण्डलीमा भएका अनिष्ट योग र ग्रह शान्ति एवं धार्मिक अनुष्ठान वैदिक विधिद्वारा गरिन्छ।
0: सम्पर्क ज्योतिष आचार्य पण्डित प्रेम प्रसाद सुवेदी ज्योतिष तथा वास्तु परामर्श सेवा भरतपुर चितवन मोबाइल नम्बर 9845175223 र 9806575223 पुनश फोनबाट पनि ग्रह दशा र भाग्यको बारेमा जानकारी लिन सक्नुहुनेछ।
2: के तपाईँ ग्रह दशाको कारणले चिन्तित हुनुहुन्छ? यदि हुनुहुन्छ भने सुन्नुहोस् कार्यक्रम ज्योतिष वास्तु। बनारसको विश्वविद्यालयबाट अध्ययन पूरा गर्नुभएका ज्योतिष शास्त्र सम्बन्धी वर्षौं वर्षदेखि अनुभव सङ्गाल्नुभएका राष्ट्रिय तथा अन्तर्राष्ट्रिय सम्मानद्वारा विभूषित ख्यातिप्राप्त ज्योतिष आचार्य पण्डित प्रेम प्रसाद सुवेदीको साथमा कार्यक्रम ज्योतिष वास्तु नेपालभर एकैसाथ हरेक दिन बिहान 7 बजे सुन्न नभुल्नुहोला। पञ्चाङ्ग दैनिक राशिफल सहित तपाईँको ग्रह सम्बन्धी जानकारी गराउने फरक कार्यक्रम ज्योतिष वास्तु।
3: के तपाईँ ग्रह दशाको कारणले चिन्तित हुनुहुन्छ? यदि हुनुहुन्छ भने बनारसको विश्वविद्यालयबाट अध्ययन पूरा गर्नुभएका ज्योतिष ज्ञान सम्बन्धी वर्षौं वर्षदेखि अनुभव सङ्गाल्नुभएका ज्योतिषाचार्य पण्डित प्रेम प्रसाद सुवेदीलाई भेट्नुहोस्।
4: हाम्रा सेवाहरू ग्रह दशा हेर्ने, हस्तरेखा हेर्ने, कम्प्युटर प्रविधिबाट चिना बनाउने, घर घडेरीको माटो हेर्ने, वास्तु सम्बन्धी परामर्श, विदेश यात्राको समस्या समाधान, वैवाहिक समस्याको निवारण, पढाइ लेखाइमा पर्ने समस्याको निवारण, नारी बाबुको भविष्य प्रेम मित्रता पछिको दोष निवारण, काल सर्प योग, राष्ट्रिय रत्न, मांगलिक योग, पितृदोष जस्ता समाधान लगायत अन्य विभिन्न कार्यको लागि शुभ साइक तथा शुभ मुहूर्त निकाल्ने कार्यका लागि सम्झने पर्दैन।
2: ज्योतिष तथा वास्तु परामर्श सेवा भरतपुर चितवन मोबाइल 9845175223 9806575223 पुनश्च फोनबाट पनि ग्रह दशा र भाग्यको बारेमा जानकारी लिन सक्नुहुनेछ।
0: आफ्नो अनि आफन्तजनको भूत भविष्य र वर्तमान जान्ने कार्यक्रम ज्योतिष वास्तु।

0: विश्रामपछि पुनः स्वागत छ कार्यक्रम ज्योतिष वास्तुमा। र कार्यक्रम ज्योतिष वास्तुमा हामीले जानकारी पनि गरिसकेका छौँ। आजका तिथि मिति पञ्चाङ्ग मेष आदि बाह्र राशि फलका विषयमा जानकारी पनि हामीले तपाईँलाई गराइसकेका छौँ। र अब भने पालो रहेको छ तपाईँको भूत वर्तमान र भविष्यको विषयमा, ग्रह दशा अनि भाग्यको विषयमा विशेष रूपमा जानकारी पनि तपाईँले प्राप्त गर्न सक्नुहुन्छ। र 98451 75223 र 98056 75223 नम्बरमा तपाईँले हामीलाई सम्पर्क पनि गर्नुहोस्। भूत वर्तमान र भविष्यको विषयमा, ग्रह दशा र भाग्यको विषयमा विशेष रूपमा जानकारी भने म तपाईँलाई गराउनेछु। आज 2083 सालको असार महिनाको आज चाहिने 26 गते, आज शुक्रबार रहेको छ, तिथि रहेको छ आज एकादशी। एकादशीको विषयमा थोरै जानकारी गराउन खोजेको मैले तपाईँहरूलाई। आजको एकादशी अलिकति विवादित एकादशी पनि छ, नबुझेर विवादित भएको हो, बुझ्नेलाई विवादित छैन। र विशेष गरी तपाईँलाई एउटा सूचना पनि जानकारी गराइहालौँ, हामी चाहिँ विशेष गरी यो साउन महिनाको 3 गते हामी रोल्पा, विशेष गरी हामी गोर्खा जिल्ला हामी आउँदैछौँ। र 4 गतेदेखि हामी तपाईँको चिना, ग्रह दशा, भाग्य, घर घडेरीको माटोहरू हेर्ने कामहरू, बाधाहरू छन्, विवादहरू छन्, परिवारमा विवादहरू भइराखेका छ, श्रीमान श्रीमतीको सम्बन्धमा बाधा, नानी बाबुको पढाइमा बाधा, स्वास्थ्य, रोजगार, विदेश यात्रामा बाधाहरू छन्, समस्यै समस्या आएको छ। समाधान गराउन चाहनुहुन्छ भने तपाईँले भेट्न सक्नुहुन्छ गोर्खा बजारमा, है 4 गते तपाईँले भेट्नुहोला। 8 बजे हाम्रो कार्यक्रम सकिन्छ, सकिएपछि हामी तपाईँहरूसँग कुराकानी गर्नेछौँ गोर्खा बजारमा, तपाईँले हामीलाई भेट्न सक्नुहुन्छ। मोबाइल नम्बर तपाईँहरूलाई थाहा छँदैछ, यही कार्यक्रममा जुन नम्बरमा फोन गर्नुहुन्छ यसै नम्बरमा फोन गरेर तपाईँहरू मसँग प्रत्यक्ष रूपमा भेट्न भने चाहिँ सक्नुहुन्छ। र हामी धादिङ जिल्ला पनि हामी आउँदैछौँ, 6 गते 7 गतेतिर हामी धादिङ पनि आउनेछौँ। धादिङ पुच्छर बजारमा हामी आएर बस्नेछौँ, तपाईँहरू त्यहाँ पनि आएर बस्न हामीलाई भेट्न सक्नुहुन्छ। धादिङतिरका हाम्रा प्रिय श्रोताहरूले गोर्खातिर नजिक पर्छ भने गोर्खातिर आउनुहोस्, धादिङतिर नजिक पर्छ भने तपाईँहरू धादिङतिर आउनुहोस्, जतापट्टि नजिक पर्छ उतैपट्टि आउनु, समस्या छन् भने समस्या बोकेर आउनु, समाधान म तपाईँलाई बोकाएर पढाउनेछु, समस्याको समाधान म तपाईँलाई गराउनेछु। अब लागौं हामी कार्यक्रमतर्फ। कार्यक्रममा आज म तपाईँलाई प्रष्ट जानकारी गर्न खोजिराखेको छु यो एकादशीको विषयमा। एउटा वैष्णवानाम एकादशी, एउटा स्मार्तानाम एकादशी। आजको एकादशीको व्रत लिने कि भोलि एकादशी व्रत लिने कि भन्ने पनि विशेष रहेको छ। यहाँ पात्रमा के लेखेको छ भन्दा स्मार्तानाम योगिनी एकादशी व्रत भनेर आज 26 गतेर लेखेको छ भने 27 गतेको लागि लेखेको छ वैष्णवानाम एकादशी व्रत भनेर लेखेको छ। अब यो दुईटा व्रत लेख्यो त, एकादशीको दुईटा व्रत त हुँदैन, एउटै हुन्छ व्रत एकादशीको दिन त, होइन। अब यसको विषयमा म तपाईँलाई जानकारी गराउँछु, है एकदम ध्यान दिएर तपाईँले सुन्नुहोला कार्यक्रमलाई, बुझ्नुहोला, अनि आफ्नो आफन्तहरूलाई पनि तपाईँले बुझाउने कोसिस पनि गर्नुहोला। अब यो स्मार्तनम योगिनी एकादशी, यानि कि स्मार्तनम एकादशी भनेको चाहिँ नि दशमी तिथिलाई छोएको एकादशीलाई स्मार्तनम एकादशी भनेर बुझिन्छ भने द्वादशी तिथिलाई छोएको एकादशीलाई चाहिँ हामीले वैष्णवानाम एकादशी भनिन्छ। अब किन त यसरी दशमी र द्वादशीलाई छोयो त भन्दा, विशेष गरी हिजो तपाईँको चाहिँ 25 गते तपाईँको चाहिँ के थियो भन्दा बिहिबारको दिन नवमी तिथि थियो, 1:26 थियो, यानि कि बिहानको 5:50 चाहिँ नवमी, त्यसपछि दशमी। अब दशमी तिथि कति थियो भन्दा 56:30, यानि कि तपाईँको 3:52 रातिको, बिहान पखको 3:52 चाहिँ तपाईँको दशमी थियो, त्यसपछि एकादशी लाग्या हो, कुरा बुझ्नुभयो नि, त्यसपछि एकादशी लाग्या हो। यो त्यसपछि एकादशी लाग्दाखेरि पनि सूर्य उदय त भएन, होइन, सूर्य उदय नभएपछि त कसरी छोएको होला र भन्नु पनि होला तपाईँले। के हुन्छ भन्दा पद्म पुराणमा के लेखेको छ भन्दा तपाईँको चाहिँ सूर्य उदय भन्दा 4:25 पनि त्यही तिथिले छोइराखेको हुन्छ, दशमी तिथिले छोइराखेको हुन्छ 4 घण्टाभित्रसम्म, बुझ्नुभयो नि। त्यस कारणले गर्दाखेरि हामीले के भयो भन्दा, जस्तै तपाईँको चाहिँ तीन बजेर 52 मिनटसम्म चाहिँ दशमी थियो भने हाम्रो सूर्य उदय हुने थियो 5 बजेर 16 मिनटमा 17 मिनटमा सूर्य उदय हुन्छ होइन। अनि 3 बजेर 52 मिनट 4 बजेर 52 मिनट 5 बजेर 52 मिनट 6 बजेर 52 मिनट 7 बजेर 52 मिनटसम्म त्यो दशमीको प्रभाव हुन्छ, छाया हुन्छ, छोइरहन्छ भनेर पद्म पुराणमा लेखिएको छ यो कुरा चाहिँ। हो त्यो भएर हामीले के गर्नुपर्छ भन्दा तपाईँको 26 गते एकादशी चाहिँ तपाईँको के भयो भन्दा दशमीलाई छुएको एकादशी भयो। यो एकादशी उत्तम मानिँदैन व्रतको लागि चाहिँ है, फेरि है एकादशीको लागि चाहिँ हामीले द्वादशी छुएको एकादशी हामीले मान्नु राम्रो हुन्छ। द्वादशी तर्फको एकादशी हामीले मान्नुपर्छ व्रत बस्दाखेरि चाहिँ। अनि तपाईँको चाहिँ 26 गते एकादशी के छन् भन्दा तपाईँको चाहिँ 12 बजेर 39 मिनटसम्म चाहिँ तपाईँको 1 बजेर 39 मिनटसम्म रातिको चाहिँ एकादशी रहेका छन्। त्यसपछि द्वादशी लाग्दछ भनेपछि अब विचार गर्नुहोस् त 1 बजेर 39 मिनटदेखि 4 घण्टा यतासम्म एकादशी लाग्यो भनेपछि 1 बजेर 39 2 बजेर 39 3 बजेर 39 4 बजेर 39 5 बजेर 39 हाम्रो सूर्योदय कति बजे हुन्छ 5 बजेर 17 मिनटमा अनि एकादशी कहिलेसम्म छन् 5 बजेर 39 छन्। भनेपछि द्वादशी तिथि छुइयो, छुएको एकादशीलाई उत्तम मानिन्छ। अब तिथि श्राद्ध गर्नको लागि चाहिँ फेरि आज हो, श्रेष्ठ श्राद्धहरू गर्नुहुन्छ भने तपाईँले 26 गते नै गर्नुपर्दछ श्राद्ध चाहिँ, तपाईँको चाहिँ आज नै गर्नुपर्दछ 26 गते आज शुक्रबार हो। तिथि श्राद्धहरू गर्नुहुन्छ, तर्पणहरू गर्नुहुन्छ, पितृकर्म गर्नुहुन्छ भने 26 गते नै गर्नु उत्तम मानिन्छ, यानि कि आज नै गर्नु उत्तम मानिन्छ भनेर यो चाहिँ पद्म पुराणमा विभिन्न पुराणहरूमा पनि लेखिएको छ यो प्रश्न, यो कुराहरू चाहिँ होइन। त्यही भएर स्मार्तनाम योगिनी एकादशी अनि वैष्णवनाम एकादशी व्रत भनेर यो दुईटा विवादित गरेको, यो दुईटा विभाजन गरेको हो। कसै कसैले के भन्नुहुन्छ भन्दाखेरि चाहिँ स्मार्तनाम योगिनी एकादशी भनेको चाहिँ घर गृहस्थीले गर्ने, शिव भक्तहरूले गर्ने एकादशी हुन् अनि वैष्णवनाम भनेको चाहिँ वैष्णवहरूले गर्ने हुन् भन्ने कुराहरू पनि हुन्छ। तर त्यस्तो होइन, त्यो चाहिँ तपाईँ हामीले भनेको मात्रै हो, त्यो चाहिँ प्रमाण छैन त्यसको चाहिँ हो। त्यो भएर तपाईँले बुझ्नुभयो होला, अझै बुझ्नु भएर पनि तपाईँले मलाई फोन पनि गर्न सक्नुहुन्छ यसको विषयमा अझै प्रष्ट रूपमा बुझ्नको लागि चाहिँ। तपाईँहरू एकादशी व्रत बस्नुहुन्छ भने चाहिँ जहिले पनि वैष्णवनाम एकादशी लेखेको जुन दिन छ त्यो दिन व्रत बस्नु होला तपाईँहरू बस्दाखेरि चाहिँ है। तिथि मिति घडी पला यसरी छुटिआएको हुन्छ यसमा चाहिँ भनेर मैले तपाईँलाई जानकारी पनि गराएँ विशेष गरी। अब हामी कार्यक्रमलाई अलिक अगाडि बढाउँ, ग्रहदशा र भाग्य हेर्ने तपाईँहरूको, ग्रहदशा र भाग्यको विषयमा जानकारी गराउने तपाईँहरूको लागि चाहिँ विशेष गरी ग्रहले के भन्छ, भाग्यले के भन्छ, भूत वर्तमान र भविष्यको विषयमा, ग्रहदशा र भाग्यको विषयमा विशेष रूपमा जानकारी पनि हामी तपाईँलाई गराउनेछौँ। र मैले भनिराखेको छु अब यो त असार भइहाल्यो, असार त सकिन सकिन आँट्यो, साउनको तपाईँको 4 गते हामी गोर्खा बजारमा भेट्नेछौँ। तपाईँहरू सबैजनाको चिनाहरू हेर्ने 4 गते 5 गते होइन, अब तपाईँहरू धेरैजना आउनुभयो भने 6 गतेसम्म पनि हामी हेर्नेछौँ, नभए 4 गते र 5 गतेलाई पक्का भयो हामी त्यहाँ आउनेछौँ तपाईँको लागि ग्रहदशा अनि भाग्यको विषयमा विशेष रूपमा छलफल गर्ने, वृद्ध बुवा आमाहरूको लागि विशेष गरी जो अशक्त हुनुहुन्छ, भरतपुर चितवनसम्म आउन सक्नुहुन्न, फोन लगाउन सकिराख्नु भएको छैन, भेट्न कोसिस गर्नु भएको छ, भेट्ने मन गर्नु भएको छ तर भेट्न पाउनु भएको छैन, प्रत्यक्ष अगाडि बसेर कुराकानी गर्नुपर्नेछन्, ग्रहदशा र भाग्यको विषयमा हेर्नु पर्नेछ भने तपाईँले आएर भेट्न सक्नुहुन्छ। त्यस्तै गरी 7 गते 8 गते तपाईँले चाहिँ हामीलाई विशेष गरी भेट्न सक्नुहुनेछ धादिङमा, धादिङको पुच्छर बजारमा भेट्न सक्नुहुन्छ। त्यहाँ आएर पनि तपाईँले मसँग प्रत्यक्ष रूपमा कुराकानी गर्न सक्नुहुन्छ, भेट्न सक्नुहुन्छ, फेस टु फेस कुरा गर्न सक्नुहुन्छ। कुनै पनि समस्या र कुनै पनि जिज्ञासाहरू छन् भने तपाईँले त्यतापट्टि आएर पनि भेट्न सक्नुहुन्छ। अहिले चाहिँ हामी विशेष गरी कार्यक्रम ज्योतिष वास्तुमा छौँ, अब अहिले हामी ग्रहदशा र भाग्यको विषयमा तपाईँहरूसँग विशेष छलफल हामी गर्न खोजिराखेका छौँ। तपाईँहरूलाई थाहा छँदैछ कार्यक्रम ज्योतिष वास्तु हरेक दिन बिहान ठिक 7 बजेदेखि लगभग म तपाईँहरूसँग 8 बजेसम्म उपस्थित हुने गरेको छु कार्यक्रम ज्योतिष वास्तु लिएर। भूत वर्तमान र भविष्यको विषयमा, ग्रहदशा र भाग्यको विषयमा जानकारीका लागि 98451 75223 र 98056 75223 नम्बरमा तपाईँले हामीलाई सम्पर्क पनि गर्न सक्नुहुन्छ। कोही मित्र आउनु पनि भएको छ कार्यक्रम ज्योतिष वास्तुमा, म उहाँलाई स्वागत पनि गर्छु। कहाँबाट को बोल्दै हुनुहुन्छ? नमस्ते। कहाँबाट को बोल्दै हुनुहुन्छ? गोर्खा धार्चेबाट। अनि कसको विषयमा हेर्न चाहनुहुन्छ?
1: मेरो
0: बहिनीको बारेमा। अनि हामी गोर्खा बजार आउँदैछौँ नि त 4 गते चिना हेर्नको लागि, तपाईँलाई थाहा पाउनु भएको छ? लेख पर्छ र तपाईँको ओली वरिपरि कोही अरू हुनुहुन्छ भने पठाइदिनु होला है, कोही आउने सक्नुहुन्छ भने जानकारी गराइदिनु होला है। भन्नुहोस् त बहिनीको बारेमा जनामिति हेरौँ कस्तो रहेछ ग्रह दशाहरू। 2056 साल माघ महिनाको 22 गते, माघ महिनाको 24 गते जन्म समय भन्नुहोस् त।
1: 12 बजे
0: दिउँसोको ठिक 12 बजे है। जन्म जिल्ला कुन जिल्ला पर्छ? गोर्खा जिल्लामै पर्छ। ल सुन्नुहोस् है, ध्यान दिएर श्री गणेशमा श्रीमती रामानुजायमा 2056 साल माघ शुक्ल पक्षको सोमबार द्वितीय तिथिमा जन्म कुम्भ राशि शतभिषाको तेस्रो चरण नाम आउँदो रहेछ, सीबाट नाम आउँदो रहेछ, सीता कुमारी भन्ने नाम आउँदो रहेछ है। सीता कुमारी बुझ्नुभयो के भने? हजुर, सीता कुमारी आदिनारी राक्षस गर्नु परेको छ। घातकमा तिथिहरू छ, तृतीया अष्टमी त्रयोदशी तिथि घातक छ, बिहिबार घातक नम्बरमा 3 नम्बर राशिमा नानीलाई कुम्भ राशि, नानीको पनि कुम्भ राशि हो, नानीलाई कुम्भ राशि नै घातक छ। नानीको ग्रह दशा भाग्य राम्रो छ, विवाह दाम्पत्यमा अलिकति बाधा देखिएको छ, अलिकति पितृदोष पनि परेको छ, घरमा परिवारमा मनमुटाव झै झगडा भइराख्ने, परिवारमा कसैको अकारण मृत्यु भएको पनि देखाउँछ। आइतबारको दिन नुन खानु हुँदैन, शनिबारको दिन चोखो खाने, शुद्ध भोजन गर्नुपर्दछ, नानीले राम्रो हुन्छ। सूर्यको पूजा गर्ने है, सूर्यको पूजा गर्ने नानीको लागि राम्रो हुन्छ। शनिबारको दिन वृद्ध बुढा आमाहरूको, वृद्ध अशक्तहरूको सेवा गर्नुपर्छ, उहाँहरूलाई खानेकुराहरू लत्ता कपडाहरू के दान गर्न सकिन्छ भने कुनै बेलामा यसो दानहरू गराउँदा पनि राम्रो हुन्छ। अहिले ग्रह शनि र सङ्कटा भन्ने ग्रह चलेको छ, शनि सङ्कटाको प्रभाव छ, राशिमा पनि अन्त्य 7.5 छ, राशिमा पनि 7.5, ग्रह पनि शनि र सङ्कटा, ग्रह त्यति राम्रो देखिएन यो समयमा। समस्या जिज्ञासा के छ भन्नुहोस् त? मांगलिक पर्नु भएको छैन, विवाह चाहिँ प्रेम विवाह हुने, पहिलो घरबार पहिलो प्रेमीसँग सम्बन्ध त्यति राम्रो नहुने भन्ने ग्रहहरू छ विवाहको लागि चाहिँ। अरू त्यस्तो नराम्रो छैन, अरू त ठिकै राम्रो देखिन्छ। माता पितासँग सम्बन्ध ठिकै छन्, बाबासँग ग्रह अलि मिल्दैन, माइती अलि नफाप्ने ग्रह छ माइती, आमासँग ठिकै छ, त्यस्तो नराम्रो छैन। ग्रह दशाहरू राम्रा छन्, उन्नति प्रगति राम्रो हो नराम्रो त होइन, तर अहिलेको लागि चाहिँ ग्रह त्यति राम्रो देखिएन, दशाको शान्ति गर्न आवश्यक छ, गराउनुहोस् राम्रो भइहाल्छ, समस्या आउँदैन है। विदेशको लागि राम्रो छ, सरखेरी जागिरको लागि मध्यम छ, अहिले शनि सङ्कटाको शान्ति 7.5 को शान्ति गराउनु पर्यो, ग्रह शान्ति नगरेको धेरै वर्ष भएछ नि त। कति वर्ष भयो ग्रह शान्ति नगर्नु भएको? हो अब ग्रह शान्ति गर्नु पर्यो, पूजा लाउनु पर्यो घरमा, सत्यनारायणको पूजा लाउने, रुद्री पूजा लाउने है, अनि नवग्रहको पूजाहरू लाउने त्यसपछि त राम्रो भइहाल्छ नि, चिन्ता गर्नु पर्दैन नि, त्यसपछि समस्याहरू आउँदैन, बाधा रोकावटहरू आउँदैन। एकपटक राम्रो तरिकाले ग्रह शान्तिहरू गराउनुहोस्, त्यसपछि पछि सम्पर्क गर्नुहोस्, राम्रो भइहाल्छ है त। हुन्छ, फोन गर्नुभयो, धेरै धन्यवाद। कार्यक्रम सुन्दै हेर्नु होला, उहाँले फोन गर्नु भएको थियो, गोर्खाबाट फोन गर्नु भएको, आफ्नो बहिनीको विषयमा जानकारी लिएर गइसक्नु भएको छ। तपाईँहरू पनि प्रत्यक्ष रूपमा भेट्न चाहनुहुन्छ भने भरतपुर 8 गौरीगञ्ज हेल्प पोस्टकै अगाडि आएर भेट्न सक्नुहुन्छ। हामी गोर्खा बजारमा आउँदैछु, तपाईँहरू पनि आउनुहोला। 4 गतेदेखि तपाईँहरूसँग भेटघाट हुन्छ हाम्रो। म 3 गते यहाँबाट दिउँसोतिर 3 गते हिँड्नेछु, अनि 4 गते तपाईँहरूसँग मजाले भेटघाट हुनेछ हाम्रो। अनि ग्रह दशा र भाग्यको विषयमा, भूत वर्तमान र भविष्यको विषयमा विशेष रूपमा छलफल हामी तपाईँहरूसँग गर्न सकिन्छ। तपाईँले प्रत्यक्ष रूपमा आएर पनि हामीलाई भेट्न सक्नुहुन्छ। गोर्खा बजारमा तपाईँहरू आउनुहोला। घर घरेलुको माटो छन् भने घर घरेलुको माटो लिएर आउनुहोस्। हेराउनु माटोहरू हेराउनु मन लागेको छ भने चाहिँ, जस्तै गरेर तपाईँहरू आफ्नो बारेमा हेर्न मन लागेको छ भने चाहिँ साल महिना गते अनि समय ठिक पार्नुहोस्। चिना छन् भने चिना लिएर आउनुहोस्। नभए जन्ममिति जन्म समय लिएर आउनुभयो भने पनि म तपाईँको विषयमा विशेष छलफल पनि गर्नेछु। कोही मित्र आउनु भएको छ कार्यक्रममा, स्वागत गरौँ। कहाँबाट बोल्दै हुनुहुन्छ? नमस्ते। हजुर, कहाँबाट बोल्दै हुनुहुन्छ? रोजना घर, धादिङ जिल्ला। धादिङ जिल्ला कुन ठाउँबाट बोल्दै हुनुहुन्छ? हजुर, अनि हामी धादिङ आउने भनेको नि त, 7-7 गतेतिर भेट्न आउनुहुन्छ? धादिङ पुच्छर बजारमा आउने, 7 गतेतिर भेटिन्छ होला, आउनु न। साउनको 7 गते धादिङ आउने, 4 गते तपाईँको चाहिँ गोर्खा आउने, 4-5-6 गोर्खामा चिना हेर्ने, अनि 7 गते चाहिँ धादिङमा आउने, तपाईँहरूसँग भेट हुन्छ, आउनु होला नि त है। हुन्छ, कसको बारेमा हेर्न चाहनुहुन्छ अहिले चाहिँ? जन्ममिति भन्नुहोस् त, तपाईँ कति हो?
1: 2053।
0: साउनको 29 गते, हजुर, 2053 साउनको 29 गते सोमबार पर्दैन त नानी? अनि होला भन्दा हुन्छ त? जन्म समय भन्नुहोस् त,
1: दिउँसो भन्नुभएको?
0: त्यही त, दिउँसो कति भयो? दिउँसो त 12, 1, 2, 3, 4, 5, 6 कति बजे त?
1: दिउँसो 2 बजेतिर भन्नुभएको?
0: यो अनुमानित भन्नुभएको छ तपाईँले, मैले त मलाई थाहा छ यो कुरा। होमकुमारी आउँछ आउँदैन, हेरौँ के आउँदो रहेछ है। तपाईँको 2053 साल अनि श्रावण कृष्ण पक्षको सोमबार कर्कटासी तिसियाको प्रथम छ। तपाईँको नाम आउँछ हुबाट, नाम आउँछ होमकुमारी, हुम होबाट होइन, हला उकार हुबाट नाम आउँछ है। अनि मध्यनाले देवगण परेको छ तपाईँको घातकमा, तिथिहरू परेका छन्। द्वितीय सप्तमी द्वादशी बुधबार घातक नम्बरमा 2-7 नम्बर राशिमा वृष राशि घातक हुन्छ। कुण्डली राम्रो छ, सन्तानमा अलिकति बाधा, विवाहमा अलिकति बाधा, तपाईँ माङ्गलिक हुनुहुन्छ। प्रेम, पहिलो प्रेम असफल हुने, पहिलो प्रेमी प्रेमीसँग सम्बन्ध बिग्रिने र पहिलो श्रीमानसँग सम्बन्धमा अलिकति बाधा आउने ग्रह छ। तपाईँ माङ्गलिक पनि हुनुहुन्छ, माङ्गलिकको रत्न कवच पनि लगाउनुहोस्, हामीसँग पाउँछ। माङ्गलिकको रत्न कवच धारण गर्नुपर्छ तपाईँले, त्यो गर्नुभयो भने तपाईँलाई राम्रो हुन्छ, त्यसले सपोर्ट पनि गर्छ है। अनि मंगलबारको दिन चोखो खानु, शुद्ध भोजन गर्नु, सरकारी जागिर एकदम राम्रो, विदेश यात्रा पनि एकदम राम्रो, पैसै पैसा कमाउने, धनै धन कमाउने ग्रह पनि छ होइन। अलि पैसाहरू बचत पनि गर्नुहुन्छ, अलि मिठो र अलि घुमफिर गर्न अलि मन पराउने हुनुहुन्छ, साथीहरू बनाइहाल्न मन लाग्ने तपाईँलाई होइन। अहिले ग्रह तपाईँको सङ्कटा चलिराखेको छ, सङ्कटाको शान्ति चाहिँ गर्नुपर्छ है। सङ्कटाको शान्ति गर्नुभयो भने धेरै कुरामा तपाईँ राम्रो हुन्छ। विवाहमा अलिकति विशेष ख्याल गर्नु होला है। समस्या के छ भन्नुहोस् त? विदेश जानुभयो भने, अहिले एप्लाई गर्नुभयो भने भिसा लागिहाल्छ विदेशमा, एप्लाई त गर्नु भएको छैन नि त। एप्लाई गर्नु विदेशमा भिसा लागिहाल्छ, अनि यहीँ पनि केही व्यापार व्यवसाय गर्नुहुन्छ भने तपाईँले कस्मेटिक पनि गर्न सकिन्छ, जस्तै खाद्यान्न पनि, किराना, यस्तै गरेर फेन्सीहरू, कपडाहरू पनि राम्रो तपाईँलाई राम्रो हुन्छ, अरू जस्तो नराम्रो छैन। ठिक छ, नानीको राम्रो छ ग्रहहरू, अहिलेको लागि सङ्कट नराम्रो हो, र विवाहको लागि चाहिँ अलिकति विवाह दाम्पत्यमा चाहिँ अलिकति बाधा हो, नभए विवाह भयो, प्रेम विवाह भएको हो कि माघी विवाह भएको? प्रेम विवाह भएको। अब तपाईँको श्रीमान हुनुहुन्छ त्यहीँ, कसैले सुन्नु भएको छ कार्यक्रम? अरू कसैले सुन्नु भएको छ? सुन्नुभएको छ। अब विवाहमा अलिकति बाधा चाहिँ छ तपाईँलाई, अब धेरै कुराहरू गर्न मिल्दैन यहाँबाट, विवाहमा अलिकति बाधा छ, यसमा चाहिँ अलिकति विशेष तपाईँले ख्याल गर्नुहोला, कन्ट्रोल गर्नुहोस्। मङ्गलबारको दिन चोखो खाने, माङ्गल्यको रत्न कवच लाउने, है, नभए पुछर बजारमा पाउँछ, आउनु न, फोन गरेर आउनु है, अनि त्यो यही नम्बरमा फोन गर्नु न, त्यो धारण गर्नु र मङ्गलबारको दिन चोखो युद्ध गर्नुभयो भने श्रीमान र श्रीमतीको सम्बन्धमा विवाद हुँदैन, उहाँलाई पनि नोक्सान हुँदैन, तपाईँलाई पनि नोक्सान हुँदैन। यदि तपाईँको श्रीमान चाहिँ नै माङ्गलिक हुनुहुन्न भने तपाईँको ग्रहले तपाईँको श्रीमानलाई अलि रोगी गराउने, अनि काम कार्यमा मन नजाने, जे काम गर्न थाल्यो मन नजाने, बिरामी हुने, होइन, श्रीमान श्रीमतीको झगडाहरू हुने, त्यस्तो हुन्छ क्या, तपाईँले त्यस्तो भइराखेको छ हो कि होइन? हो, त्यसको लागि चाहिँ माङ्गलिकको रत्न कवच लाउने, त्यसपछि मङ्गलबारको दिन चोखो खाने, शुद्ध भोजन गर्नुभयो भने तपाईँलाई राम्रो भइहाल्छ, चिन्ता गर्नु पर्दैन क्या है? हुन्छ, फोन गर्नुभयो, धेरै धन्यवाद कार्यक्रम सुन्दै गर्नु होला। उहाँले फोन गर्नुभएको थियो हामीलाई चाहिँ, विशेष गरी धादिङबाट फोन गर्नुभएको थियो। तपाईँलाई मैले भनिराखेको छु, 3 गते भरतपुरबाट हिँड्ने, गोर्खाको लागि सुरुमा हामी गोर्खा जान्छौँ, अनि त्यसपछि तपाईँहरूसँग ग्रहदशा भाग्यको विषयमा हामी गोर्खा बजारमा बसेर 4 गते 5 गते होइन, अब तपाईँको धेरै आउनुभयो भने 6 गतेसम्म हामी बस्छौँ। तपाईँको भूत वर्तमान भविष्य भनेको तपाईँको समस्याको समाधान हामी पक्का गराउँछौँ, होइन, मैले भनेको मान्नुभयो भने समस्याको समाधान तपाईँलाई हुन्छ, त्यो गराउँछौँ। त्यसपछि 6 गते हामी फेरि धादिङतिर जान्छौँ, अनि 7 गते 8 गते धादिङ बस्ने, धादिङमा पनि चिनाहरू हेर्ने, पुच्छर बजारमा बस्ने धादिङको। धेरैले फोन गर्नुहुन्छ कि आउँदै आउनुहुन्न तपाईँ, हामी आउन सक्दैनौँ त्यहाँ, अहिलेसम्म म त घर छुट्टा हिँडेको छैन गुरुबा, कता हो मलाई थाहा पाउँदिनँ, म त हराउँछु, कसैले लिएर गइदियो र मलाई भन्यो भने कसैले मान्दैनन्, सुन्दैनन्, टेर्दैनन् भन्नुहुन्छ बुवा आमाहरूले, त्यो भएर हामी आउन आँटेको। तपाईँले पनि आउनको लागि चाहिँ तयार भएर बस्नुहोला, साल महिना गते र समय तपाईँ ठेक्क पार्नुहोस्, अनि मसँग प्रत्यक्ष रूपमा भेटेर अगाडि बसेर कुराकानी तपाईँले गर्न सक्नुहुन्छ। विशेष गरी साल महिना गते र समय छैन भने चिना भए पनि पत्ता लगाउनुहोस्, चिनाहरू छन् भने खोजखाज पार्दै गर्नुहोस्, चिनाहरू कतापट्टि राख्नु भएको छ, नभए साल महिना गते समय, नभए नारायणको नाम भए पनि तपाईँले लिएर चाहिँ मसँग उपस्थित हुन सक्नुहुन्छ, मसँग प्रत्यक्ष रूपमा कुराकानी गर्न तपाईँले सक्नुहुन्छ भन्दै आजको लागि चाहिँ कार्यक्रम जति जस्तोको समय पनि सकिन आँटेको छ। भोलि बिहान म फेरि ठिक्क 7 बजे कार्यक्रम लिएर उपस्थित हुने नै छु। तबसम्म लागि प्राविधिक मित्रका साथै म ज्योतिष आचार्य पण्डित प्रेम प्रसाद सुवेदीलाई बिदा दिनुहोस्। नमस्कार, शुभ दिन।

0: सूचना संगीत र मनोरञ्जनको अटुट साहिनो यो हो रेडियो साहिनो 99.8 मेगाहर्ज साहिनो समय सूचक अहिले बिहानको 8 बज्यो इट्स 8 AM मैया देवी कन्या कलेजको स्नातक तह प्रथम वर्षको सूचना विश्वविद्यालय अनुदान आयोगबाट QA प्राप्त यस क्षेत्रकै उत्कृष्ट कलेज मैया देवी कन्या कलेजमा स्नातक तह BBS र BEd प्रथम वर्षमा बिहानी सत्रको लागि भर्ना खुलेको जानकारी गराइन्छ। कलेजका विशेषताहरू प्राप्त सुविधा सहित आफ्नै भवन मल्टिमिडिया ई लाइब्रेरी तथा पुस्तकालय सुविधा पर्याप्त छात्रवृत्ति व्यवस्था अंग्रेजी र नेपाली माध्यममा पठन पाठन प्रिन्सिपल मैया देवी कन्या कलेज भरतपुर चितवन सम्पर्क नम्बर 056-493-495
1: ए बाबु हजुर टच बालेर जाऊ
2: पर्दैन आमा त्यही पुग्ने त हो एकैछिन त हो नि म पुगेर आइहाल्छु के
1: बर्खाको बेला छ अँध्यारोमा हिँड्दा सर्पले टोक्न सक्छ उज्यालो बालेर जुत्ता अझ भए बुट लगाएर हिँड्नु पर्ने नत्र त सर्पले टोकिहाल्छ नि
2: है बल्ल सम्झे सर्पको टुकाईबाट बच्न त खेतबारी र झाडीमा जाँदा गमबुट लगाउने सुत्नु अघि ओछ्यान टकटक्याउने झुलालेर मात्रै सुत्ने बानी बसाल्नु पर्छ भनेर मिसले भन्नुभएको थियो
1: अनि सर्पको टोकाईबाट जोगिन घर वरिपरि सफा राख्ने घाँस पराल र दाउरा झिक्न जाँदा सचेत हुने भनेर मिसले भन्नुभएन
2: भन्नुभयो नि मिसले त घर वरिपरि दुलोहरू पुर्ने र ताल तलैया नदी नालामा विषालु सर्प हुन सक्ने भएकोले नजाने पनि भन्नुभएको थियो
1: हो सावधानी अपनाउँदा सर्पको टोकाईबाट बस्न सकिन्छ सानो लापरवाहीले ज्यान जान सक्छ
3: सतर्कता अपनाउने गरौं सुरक्षित बनौं
0: नेपाल सरकार विज्ञापन बोर्ड आफ्ना बाल बालिकालाई उचित समय दिने र उनीहरूसँग घुलमिल हुने बानी बसालौ
4: उनीहरूसँग प्रविधिले ल्याएको सकारात्मक एवं नकारात्मक प्रभावहरू बारे छलफल गरौ
0: बाल बालिकालाई उचित शिक्षा संस्कार र समय दिने हामी अभिभावकको दायित्व हो
4: उनीहरूलाई सही र गलत छुट्याउने क्षमता विकासमा हाम्रो मद्दत आवश्यक पर्छ
0: बाल बालिकाको जिज्ञासु स्वभावलाई झर्केर होइन सकारात्मक सोचका साथ समय दिएर सम्बोधन गरौ
4: माया र सद्भावले मात्र बाल बालिकालाई सकारात्मक बनाउन सकिन्छ
0: नेपाल सरकार विज्ञापन बोर्ड
5: होइन दिदी कतै हिँड्नु भयो यस्तो छोत्रो पुरानो डिस्प्ले फुटेको मोबाइल लिएर
6: मेरो मोबाइल देखेर जहिले जिस्काउँछ यो कान्छाले अब भनेको जस्तो राम्रो मोबाइल बनाउने ठाउँ हुन पाएन हाम्रो चनौली बजारमा
5: हे दिदी त्यसै म तपाईँलाई जिस्काउँछु त ल यता सुन्नुहोस् हाम्रै चनौली बजारमा रहेको कृष्ण इलेक्ट्रोनिक्स एन्ड मोबाइल हाउसमा डिस्प्ले फुटेका मोबाइलहरू एक्सचेन्ज हुन्छ नि ल हेर्नुहोस् त मैले नै पुरानो मोबाइल दिएर नयाँ एक्सचेन्ज गरेर ल्याएको अनि अर्को कुरा नि दिदी नयाँ मोबाइल किन्दा राम्रो खालको इयरफोन मोबाइल कभर मोबाइल ग्लास लगभग 1200-1500 पर्ने मोबाइल एसेसोरिज उपहार स्वरूप पाइन्छ नि साथै घडी मोबाइलका चार्जर कभर ग्लास इयरफोन सँगै इलेक्ट्रोनिक सामान पनि सुपथ मूल्यमा पाइन्छ
6: ए हो र त्यसो भए म त हिँडिहाले कृष्ण इलेक्ट्रोनिक्स एन्ड मोबाइल हाउसमा पुरानो मोबाइल दिएर नयाँ मोबाइल ल्याउँछु हजुर विगत 20 वर्षदेखि तपाईँ हाम्रै चनौली बजारमा दक्ष एवं अनुभवी जनशक्तिहरूद्वारा सम्पूर्ण मोबाइल घडी मर्मत गरिनुका साथै सुपथ मूल्यमा बिक्री वितरण पनि गरिन्छ सम्पर्क कृष्ण इलेक्ट्रोनिक्स एन्ड मोबाइल हाउस भरतपुर बेच चनौली चौतारा आडैमा प्रोप्राइटर कृष्ण न्यौपाने मोबाइल 98452-049-86
7: आज त तिमी धेरै मलिन थकित देखिन्छौ नि के भयो
8: उसले आज फेरि गाली गरे पैसा पनि दिएन मोबाइल पनि खोस्यो
7: ओहो दिदी कुट्नु मात्रै हिंसा होइन गाली गर्नु डर देखाउनु पैसा नियन्त्रण गर्नु यी सबै घरेलु हिंसा हुन्
8: र मैले त सोचेकै थिइनँ यी त घरभित्रका सामान्य कुरा होलान् भनेर
7: होइन नि घरेलु हिंसा भनेको घरभित्र वा नजिकको सम्बन्धमा हुने कुनै पनि प्रकारको दुर्व्यवहार हो यसमा शारीरिक हिंसा मानसिक हिंसा भावनात्मक हिंसा यौन हिंसा सबै पर्छन् मोबाइल नियन्त्रण गर्नु आवत जावत रोक्नु पनि निजी कुरा होइनन् नि घरेलु हिंसा हुन् अपराध हुन्
8: त्यसो भए अब म चुप बस्दिन सहायता खोज्छु।
9: घरेलु हिंसा कसुर र सजाय ऐन 2066 हिंसा गर्नेलाई जरिवाना र कोही दुवै सजाय हुन सक्ने व्यवस्था गरेको छ। हिंसा गर्नेले 3,000-25,000 जरिवाना वा 6 महिनासम्म कैद भोग्नु पर्छ। दुर्व्यवहार दोहरिएमा सजाय दोब्बर हुन्छ।
10: हिंसा सहनु पनि अपराध हो। हिंसा भएको छ भने नजिकको प्रहरी कार्यालयमा उजुरी दिनुहोस्। उजुरी गर्दा दोषीलाई कारवाहीको दायरामा ल्याउन सकिन्छ।
11: नेपाल सरकार, विज्ञापन बोर्ड।
12: डेंगु ज्वरो एसिड जातको पोथी लामखुट्टेको टोकाईबाट मानिसमा सर्ने सरुवा रोग हो। प्राय घर वरिपरि बस्ने एसिड लामखुट्टेले दिनमा टोक्ने गरेको पाइन्छ। खास गरी बरसातको पानी, प्लास्टिकका भाँडाहरू, टिनका डब्बाहरू, ड्रमहरू, थोत्रा वा पुराना टायर, गमला, कुलरमा जम्मा भएको सफा पानी, खुल्ला पानीको ट्याङ्की आदिमा फूल पार्दछ। यो लामखुट्टेले फूल पारेको एक हप्तापछि लार्वा हुँदै वयस्क लामखुट्टे तयार भई मानिसलाई रोग सार्न सक्दछ। डेंगू ज्वरोको लक्षणहरू। डेंगू ज्वरोको मुख्य लक्षण भनेको 81 उच्च ज्वरो आउनु हो। यो ज्वरो 5-7 दिनसम्म रहन सक्छ। ज्वरो साथसाथै निम्न लक्षणहरू पनि देखा पर्दछ। असाध्यै टाउको दुख्ने, आँखाको गेडी तथा आँखाको पछिल्लो भाग दुख्ने, ढाड जोड्ने तथा मांसपेशीहरू दुख्ने, शरीरमा बिमिरा आउने, धेरै ज्वरो आई माथिका लक्षणहरू मध्ये 2 वा 2 भन्दा बढी लक्षण देखा परेको खण्डमा डेंगू ज्वरो भएको शंका गर्न सकिन्छ। वाकवाकी लाग्ने, बान्ता हुने, पेट दुख्ने, नाक वा गिजाबाट रगत बग्ने, रक्तस्राव हुने वा शरीरमा रगत जमेको चक्का देखा पर्ने, बेहोश हुने आदि खतराका लक्षणहरू पनि देखा पर्न सक्छ। डेंगू ज्वरोबाट बच्ने उपायहरू। लामखुट्टेको टोकाईबाट बच्ने, घर आँगन वरिपरि सरसफाई गर्ने र पानी जम्न नदिने, खाली बट्टा, टिन, ड्रम, टायर आदिमा पानी जम्न नदिने, खाने पानीको ट्याङ्की राम्ररी ढक्कन लगाएर राख्ने, गमला फुलदानीमा रहेको पानी हप्तामा 2 पटक फेर्ने र पानी सुक्न दिने, पूरै शरीर ढाक्ने गरी पूरा बाहुला भएको लुगा लगाउने, झ्याल ढोकामा लामखुट्टे नछिर्ने जाली लगाउने, सुद्धा झोल प्रयोग गर्ने, स्थानीय तहको सहभागितामा लामखुट्टेको लार्भा खोज र नष्ट गरी अभियान सञ्चालन गर्ने। यस सम्बन्धी थप जानकारीको लागि नजिकको स्वास्थ्य संस्थामा सम्पर्क गरौं।

0: नेपाल सरकार विज्ञापन बोर्ड।
1: शुभ प्रभात गुरुआमा।
2: शुभ प्रभात बस। आज हामी के विषयमा छलफल गर्छौँ?
1: वैदेशिक रोजगारीको विषयमा गुरुआमा।
2: वैदेशिक रोजगारीमा जानु अघि ध्यान दिनुपर्ने कुराहरू के हुन्?
3: आलो तालो भन त। सिप सिकेर तथा कामको बारेमा राम्ररी बुझेर मात्र वैदेशिक रोजगारीमा जानुपर्छ गुरुआमा।
2: हो, अरू भन त।
4: वैदेशिक रोजगारीमा जानु अघि घर परिवारसँग राम्रोसँग सरसल्लाह गर्नुपर्छ।
5: वैधानिक रूपमा प्रमाण पत्र र कागजात बनाएर मात्रै वैदेशिक रोजगारीमा जानुपर्छ गुरुआमा।
2: स्याबास, कति राम्रा र व्यवहारिक सुझावहरू राख्यौ। अरूको पनि केही छ कि?
3: वैदेशिक रोजगारीमा जाँदा सम्बन्धित देशको नियम कानूनका बारेमा जानकारी राख्नुपर्छ। सुरक्षित वैदेशिक रोजगारका लागि श्रम स्वीकृति लिएर मात्र जानुपर्छ। कामदार भिसा बाहेक भिजिट वा अन्य भिसामा वैदेशिक रोजगारीमा जानु हुँदैन गुरुआमा।
5: सुरक्षित वैदेशिक रोजगारका लागि नेपालको विमानस्थल नै प्रयोग गर्नुपर्छ।
2: हो, वैदेशिक रोजगारीमा जाँदा अप्नाउनु पर्ने सुरक्षा सम्बन्धी जानकारी सरछिमेक र साथीभाइहरूलाई पनि बताउनु पर्छ।
0: नेपाल सरकार विज्ञापन बोर्ड।
6: रेडियो साइन 89.8 मेगाहर्ट्ज।

सूचना संगीत र मनोरञ्जन को अटो साहिनो यो हो रेडियो साहिनो 99.8 मेगाहर्ज।

सूचना संगीत र मनोरञ्जनको अतुल साहिनो यो हो रेडियो साहिनो 99.8 MHz साहिनो समय सूचक अहिले बिहानको 9 बज्यो 8:09 AM

0: नेपाली रेडियो नेटवर्कको बिहान 9 बजेको नेपाली खबरमा दिनु शर्माको नमस्कार। सरकारले चिकित्सकहरूको सुझाव अनुसार जलनका बिरामी मुगु सोरो गाउँपालिका 1 का 25 वर्षीय गणेश नेपालीलाई उपचारका लागि तत्काल भारतमा लैजाने भएको छ। उनको उपचारमा संलग्न चिकित्सकहरूले शुरूआतमा दिएको सुझाव अनुसार सरकारले नेपालीलाई भारतको नयाँ दिल्ली स्थित एम्स अस्पतालमा लैजान सम्पूर्ण तयारी पूरा गरेको थियो। उनलाई तत्कालै विमानस्थल पुर्याउन गृहमन्त्री सुदन गुरूङ आफै खटिएर सड़कमा नेपाल प्रहरी र ट्राफिक प्रहरी रातभर परिचालन गरेका थिए। साथै सरकारले उनका लागि हवाई उद्धारको व्यवस्था गरे थियो। त्यसअघि सरकारले नेपालीको सम्पूर्ण उपचार खर्च सरकारी कोषबाट बेहोर्ने बताएको थियो, तर बीज अस्पतालको वन आईसीयू वार्डमा भेन्टिलेटरमा रहेका नेपालीको स्वास्थ्य अवस्था अस्थिर बनेपछि यस्तो अवस्थामा अन्यत्र स्थानान्तरण गर्दा जन ज्यानको जोखिम हुने चिकित्सकहरूले सुझाव दिएपछि सरकारले उनलाई तत्काल भारत नलग्ने भएको हो। चिकित्सकहरूले नेपालीको स्वास्थ्य अवस्था स्थिर भएपछि मात्र भारत लैजान सुझाव दिएका छन्। बिहिबार दिउँसो 3 बजे वीर अस्पतालको आकस्मिक कक्षमा भर्ना भएका नेपालीको शरीर 55% जलेको छ। कर्णाली नदी अन्तर्गत पश्चिम सुर्खेतको डहंगे क्षेत्रमा भेटिएको शव साङ्गे तडा दुर्घटनामा बेपत्ता भएको सृजना खड्काको भएको पुष्टि भएको छ। जिल्ला प्रहरी कार्यालय दैलेखका प्रहरी प्रमुख प्रहरी नायब परीक्षक श्रवण कुमार विक्कका अनुसार बिहिबार सृजनाका बुवा धनबहादुर खड्काले शवको पहिचान गरी शनाखत गरेका हुन्। कालीकोटको राजकोट नगरपालिका 2 कि 18 वर्ष सृजनाको शव घटना भएको स्थानदेखि निकै तल पश्चिम सुर्खेतको चौकुनी गाउँपालिकामा पर्ने ढंगे क्षेत्रमा मंगलबार स्थानीयले देखेका थिए। निकै विकट स्थान भएकाले बुधबार प्रहरी चौकी बिजौराको टोली गएर ल्याएको थियो। प्रदेश अस्पतालमा राखिएको शव बिहिबार उनका बुवाले शनाखत गरी लगेको प्रहरी नायब परीक्षक विक्कले बताएका छन्। अघिल्लो बिहिबार बिहान 11:30 बजे सुर्खेतबाट कालीकोटतर्फ जाँदै गरेको क प्र 02001055 नम्बरको फोर्स गाड़ी दैलेखको चामुण्डा विद्यासैनी नगरपालिका 7 स्थित कराली राजमार्गको साङ्गी तडा क्षेत्रमा दुर्घटना भएको थियो। गाड़ी राजमार्गबाट करिब 400 मिटर तल कराली नदीमा खसेको थियो। त्यसपछि गाड़ी नदीमा डुबेको थियो। गाड़ीमा सवार मध्ये कालीकोट 50 झरना गाउँपालिका 9 निवासी 55 वर्षीय जेखे तिरुवा भीरमा अड्किएको अवस्थामा फेला परेका थिए। दुम्लो अस्पतालका चिकित्सकले उनलाई मृत घोषणा गरेका थिए। त्यस्तै गाड़ीसँगै नदीमा बेपत्ता भएका कालीकोटका 50 झरनाका मेघे तिरुवाको शव सोमबार कैलालीको सुंगर खाल क्षेत्रमा भेटिएको थियो। अझै 2 जनाको अवस्था भने अज्ञात नै छ। पश्चिम सुर्खेतको पञ्चपुरी नगरपालिका 8 का तुलाराम सुवेदी र सहचालक रामप्रसाद सुवेदीको अवस्था अज्ञात छ। चालक र सहचालक 2 दाजुभाइ रहेका छन् भने गाड़ी र बेपत्ताको खोजीका लागि 3 सुरक्षा निकायका 10 जना सुरक्षाकर्मी खटिएका छन्। आर्थिक वर्ष 2082/83 को बजेट भुक्तानीको अन्तिम दिन सरकारले झण्डै 33 अर्बको भुक्तानी दिएको छ। सरकारी भुक्तानीको लागि प्रयोग हुने सूत्र प्रणाली बन्द हुन अघि असार 25 गते कुल 33 अर्ब 16 करोड़ 54 लाख रूपियाँ भुक्तानी भएको महालेखा नियन्त्रकको कार्यालयले जनाएको छ। यसमध्ये चालू बजेट खर्च अन्तर्गत 12 अर्ब 42 करोड़ 5 लाख, पुँजीगत खर्च अन्तर्गत 18 अर्ब 39 करोड़ 7 लाख र वित्तीय व्यवस्था अन्तर्गत 2 अर्ब 35 करोड़ 42 लाख रूपियाँ खर्च भएको कार्यालयले सुनाएको छ। शहरी सौन्दर्यीकरण र नदी प्रणालीको पुनरुत्थानका लागि भन्दै सरकारले बागमती नदी किनारका सुकुम्बावासी तथा अव्यवस्थित बस्तीहरू हटाएसँगै मानवीय दृष्टिकोणले अहिले स्थिति जटिल बन्दै गएको छ। सरकारले गत वैशाखमा सुकुम्बासी बस्तीहरूमा डोजर चलाएर त्यहाँका स्थानीयहरूलाई विभिन्न स्थानमा स्थापना गरिएका होर्डिङ सेन्टरहरूमा राख्दै आए पनि हाल आएर उनीहरूलाई हटाउन खोजिएसँगै स्थिति जटिल बनेको छ। असार 9 गते अधिकार सम्पन्न बागमती सभ्यता एकीकृत विकास समितिले किर्तिपुर लगायतका विभिन्न होर्डिङ सेन्टरहरूमा अस्थायी रूपमा आश्रय लिइरहेका सुकुम्बासी तथा भूमिहीनहरूलाई 5 दिनभित्र भवन खाली गर्न सूचना जारी गरेको थियो। सरकारले सूचना निकालेको 16 दिन पार गर्दा यो समस्या झन झेलिएको छ। सरकारले पुनर्स्थापना खर्च भन्दै 25,000 रूपियाँ थमाएर होर्डिङ सेन्टरमा खानासहित सबै सुविधा बन्द गरेको सुकुम्बासीहरूको भनाई छ। सुकुम्बासी बस्तीका उनीहरूलाई सरकारले यसरी होर्डिङ सेन्टरबाट जबरजस्ती हटाउन थालेपछि कर्णघाटको हुने स्थिति बनेको हो। राष्ट्रिय मानव अधिकार आयोगले सुकुम्बासीहरूको जीवन स्वतन्त्रता समानता र मर्यादा अधिकारको सम्मान गर्न सरकारलाई निर्देशन दिएको छ। आयोगले विवाद जारी गरेको प्रेस विज्ञप्तीमा सुकुम्बावासीहरूको मानव अधिकार जोखिममा पर्ने खालका कार्यहरू नगर्न सरकारको ध्यानाकर्षण गराइएको छ। पटक पटकको बाढ़ी पहिरोले क्षतिग्रस्त भई पुननिर्माण थालिएको बीपी राजमार्गको काभ्रे पलाञ्चोक सिन्धुली खण्डमा अब अवरूद्ध भए आधा घण्टामै खुलाउने गरी तयारी गरिएको छ। पुननिर्माणसँगै अबको केही दिनभित्रै पुननिर्मित ट्र्याकबाटै सवारी सञ्चालन गरिने डिभिजन सड़क कार्यालय भक्तपुरले जनाएको छ। नेपालको पूर्वी तथा मध्य पहाड़ी क्षेत्रलाई संघीय राजधानी काठमाण्डुसँग जोड्ने छोटो दूरीको उक्त राजमार्गमा यसअघि वर्षा हुने बित्तिकै अवरूद्ध हुने गरेको थियो। हाल कार्यालयले वर्षामा सकेसम्म राजमार्ग अवरूद्ध हुने नदिने भयालेको खण्डमा आधा घण्टाभित्रै संचालनमा ल्याउने तयारी गरेको छ। काभ्रे पलाञ्चोकमा जनस्वास्थ्यमा खेलबाड गर्ने विभिन्न खाद्य उद्योग पसल तथा होटलहरूलाई कार्यवाही गरिएको छ। बुधबार काभ्रेको नवबुद्ध नगरपालिका स्थित मकुण्डेरोसी क्षेत्रमा गरिएको अनुगमनमा सातवटा व्यवसाय मध्ये पाँचवटालाई कुल 3,00,000 रूपियाँ जरिवाना तिराइएको हो। खाद्य प्रविधि तथा गुण नियन्त्रण डिभिजन कार्यालय काभ्रे पलाञ्चोकको नेतृत्वमा गरिएको अनुगमनमा जिल्ला प्रशासन कार्यालय उद्योग तथा वाणिज्य कार्यालय नवबुद्ध नगरपालिका प्रहरी सशस्त्र प्रहरी र पत्रकार महासंघ लगायतका सरकारवालाहरू सहभागी थिए। अनुगमनका क्रममा सबैभन्दा गम्भीर लापरवाही नवमबुद्ध सात स्थित रोयल मम एण्ड नेवारी खाजा घरमा पाइएको छ। विगत डेढ़ वर्षदेखि दर्ता नै नगरी संचालनमा रहेको उक्त खाजा घरको भान्सामा झिंगा र सांगलाको संक्रमण भेटिएको थियो। साथै ग्राहकलाई पिउनका लागि शुद्धिकरण नगरिएको पानी दिने गरेको र काँचो मासु तथा सलाद काट्न एउटै चपिङ बोर्ड र चक्कुको प्रयोग गरेको पाइएपछि टोलीले उक्त खाजा घरलाई 2,50,000 रूपियाँ जरिवाना गरेको छ।
1: नेपाल ब्याङ्क लिमिटेडका कर्जा ग्राहकहरूलाई ब्याज छूटसहित कर्जा चुक्ता वा नियमित गर्न आउने बारे अत्यन्त जरूरी सूचना। यस ब्याङ्कबाट कर्जा उपभोग गरी विक्रमसम्म 2079 साल चैत्र मसान्त अगाडि खराब वर्गमा वर्गीकरण भएका बकेउता सावाहरू 1 करोड़सम्मका खराब तथा अपलेखित कर्जा ग्राहकहरूलाई विक्रमसम्म 2083 साल आषाढ़ मसान्तभित्र योजना अनुसार ब्याज छूट सुविधा सहित कर्जा चुक्ता गर्ने अवसर प्रदान गरिएकोले सम्बन्धित कर्जा ग्राहकहरूले ब्याज छूटको सुविधा लिनुभई कर्जा चुक्ता गर्नुहुन अनुरोध गर्दछौं। साथै विक्रमसम्म 2080 साल वैशाख 1 गते पश्चात निष्क्रिय वर्ग र सक्रिय वर्गमा रहेका कर्जा ग्राहकहरूले विक्रमसम्म 2083 साल आषाढ़ मसान्तभित्र बकेउता सावा ब्याज बुझाई कर्जा चुक्ता वा नियमित गरेमा ब्याज छूटको व्यवस्था गरिएकोले यस ब्याङ्कको नजिकको शाखा कार्यालयमा जानुभई ब्याज छूट सुविधाको लाभ लिनुहुन अनुरोध गर्दछौ। शर्त तथा बन्देजहरू लागू हुनेछ। समय सँगै अघि बढ्दै नेपाल ब्याङ्क लिमिटेड नेपालको पहिलो ब्याङ्क।
2: चार वर्षको साथ चार वर्षकै वारेन्टी सिटीको विश्वास हरेक गोल हरेक गुस्सा सिटी टिभीले बनाऊ घर अथवा वर्ल्ड कप 2026 को अवसरमा सिटी टिभीले ल्याएको छ 2+2 वर्षको वारेन्टी साथै 36,000 सम्मको क्यास ब्याक सजिलो 0% ईएमआईको सुविधा नागरिकता भएको छ। वर्ल्ड कप टु वर्ल्ड कप सिटी टिभी खेलसँगै भरोसासँगै
0: देशका धेरै ठाउँमा गैराती हल्कादेखि मध्यम वर्षा भएको छ। अरू ठाउँको तुलनामा बागमती र लुम्बिनी प्रदेशमा धेरै पानी परेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। महाशाखाका अनुसार आज दिउँसो बागमती गण्डकी लुम्बिनी र सुदूरपश्चिम प्रदेशका तराईका केही ठाउँमा मध्य प्रदेशका साथै कोशी प्रदेशका तराईका थोरै ठाउँमा मेघगर्जन र चट्याङसहित मध्यमसम्मको वर्षाको सम्भावना छ। आज राति पनि मुसलधारे वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ। महाशाखाका अनुसार कोशी बागमती गण्डकी र लुम्बिनी प्रदेशका पहाड़का थोरै ठाउँमा तथा कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाड़का एक दुई ठाउँमा मुसलधारे वर्षाको सम्भावना छ। साथै मध्य प्रदेशका तथा बागमती गण्डकी लुम्बिनी र सुदूरपश्चिम प्रदेशका तराईका एक दुई ठाउँमा समेत ठूलो पानी पर्ने भएकाले सावधानी अपनाउन महाशाखाले आग्रह गरेको छ। अमेरिका र इरान बीचको आक्रमणको श्रृंखला बिहिबार पनि जारी रहेको छ। यसैबीच पर्यवेक्षकहरूले स्टेट अफ होर्मुज भएर आवत जावत गर्ने पानी जहाजको संख्यामा उल्लेख्य कमी आएको बताएका छन्। अमेरिकाले होर्मुज नजिकका केही ठेगाना सहित 90 सैन्य लक्ष्यमा आक्रमण गरेको जनाएको छ। उता इरानले पछिल्ला 2 दिनमा अमेरिकी आक्रमणका कारण 14 सर्वसाधारणको मृत्यु भएको दावी गरेको छ। फ्रान्सेली कप्तान किलियन एम्बाम्पे जारी विश्वकपमा गरेको गोलको संख्या 8 पुगेको छ। आज बिहान भएको राउण्ड अफ 8 को खेलमा मोरक्कोलाई 2-0 पराजित गर्दै फ्रान्स सेमी फाइनलमा प्रवेश गर्दा एम्बापेले एक गोल गरेका छन्। आज गरेको एक गोलसँगै सर्वाधिक गोलकर्ताको दौड़मा अर्जेन्टिनी कप्तान लियोनल मेस्सी भन्दा एम्बापे अघि आएका छन्। विश्वकपमा खेलाड़ीहरू बीच व्यक्तिगत अवार्डको रूपमा रहने गोल्डेन बुट जो सुनको जुत्ताको लागि पनि तीव्र प्रतिस्पर्धा हुन्छ। प्रतियोगितामा जुन खेलाड़ीले बढ़ी गोल गर्छ उसैले गोल्डेन बुट हात पार्ने गर्दछन्। आज भएको गोलसँगै फिफा विश्वकप 2026 अन्तर्गत हालसम्म भएका खेलमा एम्बापेले गरेको गोलको संख्या 8 पुगेको हो। यो भनेको मेस्सीकै बराबर हो। मेस्सीले पनि जारी विश्वकपका अहिलेसम्म भएका खेलमा 8 गोल गरेका छन्। आजको गोलसँगै एम्बापेले विश्वकपका समग्र खेलमा भएको गोल संख्या 20 पुगेको छ। यो मेस्सीको भन्दा एक गोल मात्रै कम हो। अहिलेसम्मको विश्वकपमा मेस्सीको गोल संख्या 21 छ। एम्बापे र मेस्सीपछि गोल्डन बुटको दौड़मा नर्वेका स्टार खेलाड़ी इर्लिङ हालान्ड रहेका छन्। उनले 7 गोल सहित गोल्डन बुटको दौड़मा एम्बापे र मेस्सीलाई पछ्याइरहेका छन्। मेस्सीले जारी विश्वकप 2026 का सबै 5 खेलमा गोल गरेका छन् भने हालान्डले पनि आफूले खेलेका सबै 5 खेलमा गोल गरेका छन्। एम्बापे भने जारी विश्वकपमा आफूले खेलेको एक खेलमा गोल गर्नबाट चुकेका छन्। एम्बापेले सम्म चरणमा नर्वे विरूद्ध खेलेको खेलमा गोल गर्न सकेनन्। जुन खेलमा एम्बापे गोलविहीन हुँदा पनि फ्रान्स 4-1 विजयी भएको थियो। त्यसबाहेक उनले इराक, सेनेगल, स्वीडन र पाराको विरूद्ध गोल गरेका छन्। त्यसै गरी इंग्ल्याण्डका कप्तान ह्यारी केनले पनि जारी विश्वकपमा 6 गोल गरेर मेस्सी, एम्बापे र हालान्डलाई पछ्याइरहेका छन्। हस्त काठमाडौँ उपत्यकामा रेडियो एनआरएम 99.1 ठाउँठाउँका रेडियो स्टेशनहरू र नेपाली नेटवर्क .com एकैसाथ प्रसारण भइरहेको नेपाली खबर अहिलेलाई यति नै। 10 बजे नेपाली खबरका साथमा पुनः उपस्थित हुनेछौ। अहिलेलाई बिदा दिनुहोस्। नमस्कार।
3: मैयादेवी कन्या कलेजको स्नातक तह प्रथम वर्षको सूचना। विश्वविद्यालय अनुदान आयोगबाट QA प्राप्त यस क्षेत्रकै उत्कृष्ट कलेज मैयादेवी कन्या कलेजमा स्नातक तह BBS र BEd प्रथम वर्षमा बिहानी सत्रको लागि भर्ना खुलेको जानकारी गराइन्छ। कलेजका विशेषताहरू: प्राप्त सुविधा सहित आफ्नै भवन, मल्टिमिडिया, ई लाइब्रेरी तथा पुस्तकालय सुविधा, पर्याप्त छात्रवृत्ति व्यवस्था, अंग्रेजी र नेपाली माध्यममा पठन पाठन। प्रिन्सिपल मैयादेवी कन्या कलेज भरतपुर चितवन। सम्पर्क नम्बर 056-93-495।
4: रेडियो साइन 89.8 मेगाहर्ट्ज।

0: साथमा चारो बहस नेपाली बहस यस नेपाली बहसका साथमा
1: प्रति तयारी चल्छ दिशो फाइबर नेट।

हजारो बहस नेपाली बहस यस नेपाली बहसका साथमा तयारी चर्चा ग्लोबल फाइभ इभेन्ट सबैका लागि ब्याङ्क दिस होम इन्टरनेट।

अग्रेस नमस्कार. आजको नेपाली बहसबाट खेम्बम उपस्थित भइसकेको छु. नेपाली बहस देशभरका 350 बढी रेडियो र एफएम स्टेशनहरूबाट एकैसाथ प्रसारण भइरहेको छ. डिजिटल प्लेटफर्ममा हाम्रो पाँच घटकम र नेपाली नेटवर्क घटकम मार्फत पनि नेपाली बहस प्रसारण भइरहेको छ. काठमाडौँ उपत्यकामा रेडियो घरबाट नेपाली बहस सुनिराख्नु भएको छ. धेरै नेपालीहरूले मन पराउने कार्यक्रम नेपाली बहसमा हामी विशेष गरी राजनीतिक आर्थिक सामाजिक सांस्कृतिक कूटनीतिक क्षेत्रका विषयमा चर्चा र परिचर्चा गर्ने गर्दछौ. आदरणीय श्रोता विश्राम उपस्थित हुनेछ.

sama. Tu akan open, aktivit oni karobar, setili sangga. Easy life easy, but now they had a deal. Global smart plus life, go best my baby. नेपाल ब्याङ्क लिमिटेडका कर्जा ग्राहकहरूलाई ब्याज छुट सहित कर्जा चुक्ता वा नियमित गर्न आउने बारे अत्यन्त जरुरी सूचना। यस ब्याङ्कबाट कर्जा उपभोग गरी विक्रमसम्म 2079 साल चैत्र मसान्त अगाडि खराब वर्गमा वर्गीकरण भएका बकेउटा सावाहरू 1 करोडसम्मका खराब तथा अपलिखित कर्जा ग्राहकहरूलाई विक्रमसम्म 2083 साल आषाढ मसान्तभित्र योजना अनुसार ब्याज छुट सुविधा सहित कर्जा चुक्ता गर्ने अवसर प्रदान गरिएकोले सम्बन्धित कर्जा ग्राहकहरूले ब्याज छुटको सुविधा लिनुभई कर्जा चुक्ता गर्नुहुन अनुरोध गर्दछौ। साथै विक्रमसम्म 2080 साल वैशाख 1 गते पश्चात निष्क्रिय वर्ग र सक्रिय वर्गमा रहेका कर्जा ग्राहकहरूले विक्रमसम्म 2083 साल आषाढ मसान्तभित्र बकेउटा सावा ब्याज बुझाई कर्जा चुक्ता वा नियमित गरेमा ब्याज छुटको व्यवस्था गरिएकोले यस ब्याङ्कको नजिकको शाखा कार्यालयमा जानुभई ब्याज छुट सुविधाको लाभ लिनुहुन अनुरोध गर्दछौ। शर्त तथा बन्देजहरू लागू हुनेछ। समय सँगै अघि बढ्दै नेपाल कर्जा चुक्ता गर्नुहुन अनुरोध गर्दछौ। साथै विक्रमसम्म 2080 साल वैशाख 1 गते पश्चात निष्क्रिय वर्ग र सक्रिय वर्गमा रहेका कर्जा ग्राहकहरूले विक्रमसम्म 2083 साल

0: भी शर्मा चारों बहस नेपाली बहस यस नेपाली बहसका साथमा प्रीति तयारी चर्चाओ ग्लोबल फ्यामिली ब्याङ्क सबैका लागि ब्याङ्क इस होम इन्टरनेट
1: यसरी हाम्रो वैश्विक राष्ट्रिय जनमोर्चाका अध्यक्ष पूर्व प्रधानमन्त्री चित्रबहादुर केसी हुनुहुन्छ। केसीजी, नेपालीहरूले धेरै सुन्ने कार्यक्रम नेपाली बसमा म यहाँलाई स्वागत गर्न चाहन्छु। नमस्कार, गुड मर्निङ। आवाज अहिले सुन्दै हुनुहुन्छ? ठिक छ, अहिले आवाज
2: बढाउनु पर्यो।
1: अब के छ, दिनचर्या कसरी चल्दैछ चित्रबहादुर केसीजी? देशको अवस्थालाई कसरी हेरिराख्नु भएको छ यतिखेर?
2: म त यहाँ परिवारको अवस्था धेरै खराब भएको हुनाले म त अब घर धन्नैमा घर बिरामीकै छु। अप्ठ्यारा परेर
1: के छ, देश राष्ट्र यतिखेर अवस्था दिन पुरा गर्यो, मधुमास पुरा गर्यो सरकारले, होइन? सरकारका गतिविधिहरूलाई पनि त नियन्त्रण गर्नु भएको छ नि त, होइन? नजिकबाट
2: हेरेको छु, सबै हेरेको।
1: कस्तो छ, कति नम्बर दिनुहुन्छ सरकारलाई? अब यो एक महिना यो के अरे 100 दिनको हिसाब गर्छ।
2: नम्बर दिने भन्दा पनि अब अहिलेसम्म आएका सरकारका कहीँ कम कमजोरी गल्ती बदमासीहरू थिए, तर अहिले चाहिँ नम्बर त उल्टो दिनुपर्छ जस्तो लाग्छ।
1: कसरी उल्टो नम्बर दिने?
2: उल्टो भनेको चाहिँ कुशासन, राष्ट्रियता माथि खेलवाड, भोटहरू संविधानलाई चाहिँ त्यागतुत पार्ने दुष्प्रयास, यी सबै जोड्दाखेरि नम्बर त उल्टो दिनुपर्ने स्थिति आयो।
1: तर सरकार त सुशासनको पक्षमा केन्द्रित छ, जनताको पक्षमा केन्द्रित छ भनेर चाहिँ आफूलाई बलियो र सकारात्मक भएतर्फ लागेको साबित गर्दैछ नि त, होइन?
2: नै कुन चाहिँ सरकारले भन्दैन, संसारको चाहिँ चाहे चाहिँ भ्रष्ट होस्, चाहे फासिस्ट होस्, चाहे राष्ट्र जनतामाथि कुशासन गरिरहेको होस्, जुनसुकै सरकारले पनि आफूले राम्रो गरेको छु भनिहाल्छ।
1: तपाईँले देख्नु भएको छैन सरकार सही बाटोमा हिँडेको?
2: देखेकै छैन। डे वानदेखि नै तपाईँको चाहिँ सरकारमा आउने बित्तिकै अब त्यो चाहिँ सुकुमवासीहरूलाई डोजर लाएर तिनको चाहिँ सत्यानाश पारेपछि चाहिँ त्यहीबाट सुरु भइहाल्यो नि सरकारका चाहिँ दिनहरू त। कुशासनका चाहिँ अत्याचारका दिन त त्यही बेलादेखि सुरु भइहाल्यो।
1: तर अब 100 दिनमा सरकारले जुन तरिकाले चाहिँ आफूलाई अगाडि बढाइरहेको छ, होइन? अब यो जस्तो कर्मचारी तन्त्रमा, जस्तो अब डेलिभरी दिने अड्डाहरूमा, विभिन्न खालले चाहिँ बिस्तारै बिस्तारै परिवर्तनको छलक दिइरहेको छ भन्छन् क्या नागरिकहरू?
2: होइन, त्यो त अब सोटो हो कि उल्टो परिवर्तनको छाँटो, आफ्नो वरिपरि घुम्नेहरू पहिला सुरुवातै कसरी भयो भनौँ न। अब सिंहदरबार डढालेर, सर्वोच्च डढालेर, संसद डढालेर तपाईँ चाहिँ त्यसबाट सुरु भएको त हो यो सरकारको चाहिँ अभियान त। त्यो गरेर न तपाईँको चाहिँ यहाँ चाहिँ स्थापित भएको हो। त्यस कारणले डे वानदेखि नै कसरी आएको, पुराना पार्टीहरू, पुराना सरकारहरू चाहिँ भ्रष्ट थिए, बदमासी गरेका थिए, गल्ती कमजोरी गरेका थिए, त्यो सबैले थाहा पाएको कुरा हो। उनीहरूलाई चाहिँ विस्थापन गर्नुपर्छ, तर विस्थापन गर्ने नाममा के गरे भन्नु त।
1: तर आज जुन तरिकाले देश भ्रष्टाचारको दलदलमा फस्दै गइरहेको थियो, भ्रष्टाचारीहरूले चाहिँ एउटा बिचौलियाले चाहिँ सत्ता र सरकारलाई चाहिँ जसरी चलाउन खोजिरहेको थियो, आज त्योलाई त क्रमभङ्गता भएको छ नि त, त्यसलाई त तोडेको छ नि त सरकारले, होइन? बाल्य सरकारले
2: होइन, पुराना चाहिँ भ्रष्टाचारीहरूलाई कारवाही गर्न त चाहिँ कारवाही गर्ने त भ्रष्टाचारबाट मुक्त हुनु पर्यो नि। र अहिले आएकाहरू भ्रष्टाचारबाट मुक्त छन् कि छैनन्? उनीहरूले पुराना भ्रष्टाचारीले गरेका कुकर्महरू त्यसलाई चाहिँ जोगाउँदै गएका छन् छैनन्? भ्रष्टाचारीहरू छन् छैन अहिले सत्तामा शक्तिमा? बदनाम भएर भ्रष्टाचारीहरू छन् कि छैनन्?
1: अन्त अब उहाँहरू प्रमाणित त होइन नि त, होइन? आरोप त लागेको छ, प्रमाणित भएपछि भोलि जो पनि कारवाही
2: गर्नु, प्रमाणित गर्ने ठाउँ कब्जा गरेपछि, संसद कब्जा गरेपछि, अनि तपाईँ चाहिँ न्यायपालिका कब्जा गरेपछि, अनि सम्बन्धित ठाउँ कब्जा गरिसकेपछि त तपाईँ चाहिँ प्रमाणित गर्ने ठाउँ कब्जा भएपछि त अब के

0: ती संस्थाहरूले चाहिँ अब जसलाई निर्दोष देखाउनु पर्ने हो त्यसलाई निर्दोष देखायो, अब जसमा बदला लिन पर्ने थियो त्यो बदला लिने काम अभियान सुरु भइहाल्यो।
1: होइन यो अब बदला त भन्दा पनि कानुन कार्यान्वयन तर्फ सरकार अगाडि बढ्याउ हुँदै यो चाहिँ एमालेका उपाध्यक्ष विष्णु पौडेलमाथि छानबिन हुँदैछ, विभिन्न घरानाका व्यक्तिहरूमाथि छानबिन हुँदैछ, बिचौलियाहरूमाथि छानबिन हुँदैछ, नकली भुटानी शरणार्थी
0: छानबिन गरेको कुरामा तपाईँ हाम्रो केही आपत्ति होइन। ती छानबिन गर्दा आएकाहरू कहाँबाट सञ्चालित छन्? ती छानबिन गर्दा आएकाको इतिहास के हो? उनीहरू छानबिन आएका सत्तामा आएकाहरूले के गरेर आएका हुन्? उनीहरू माथिको चाहिँ छानबिन चाहिँ चुनियो सत्तामा आएपछि?
1: होइन यो सरकार त नेपाली जनताले निर्माण गरेको सरकार होइन र भन्दा केसीजी जनताको
0: युक्रेनको चाहिँ जेलेन्स्कीलाई पनि चुनेका थिए, अनि तपाईँ चाहिँ अब विभिन्न देशका सरकारहरू त जनताको माध्यमबाटै आउँछन्।
1: सुन्न त धेरै सुने नि जनताहरूले, हिटलरलाई सुने होइन, लेन्डु दोर्जेहरूलाई सुने, विश्वका विभिन्न मान्छेहरूलाई पनि, नेक्रमलाई पनि सुनेकै हुन् होइन।
0: के भन्नु
1: जनताले धेरैलाई सुने भने क्या विदेशमा अब विभिन्न
0: लेन्डु दोर्जेलाई पनि जनताले नै चुनेका थिए। आखिरी परिणाम के हो? त्यो चुन्न त जनता नै हो। तपाईँलाई सिधै कुरा गरौँ, पुरानो पार्टीले अमेरिकनको एजेन्डा जुन बेलासम्म चाहिँ कार्यान्वयन गर्दै गए त्यो बेलासम्म पुरानो पार्टीले चाहिँ अब शासन गरे, सत्तामा बसे, भ्रष्टाचार गरे। जब चाहिँ अमेरिकनको एजेन्डा चाहिँ सबै पालन गर्न चाहिँ मानेनन् पुरानो पार्टीले, त्यसपछि त्यसलाई गलत तयार निकालेर तपाईँ चाहिँ यो अहिलेको घन्टी आएको त हो, कहिले जाने होइन र भन्न नसक्ने कुरा हो।
1: होइन अब यो अरू नै चलाएको अब इसारामा चल्ने सरकार भन्न खोज्नु भयो, यो आरोप लाउनु खोज्नु भयो तपाईँले?
0: होइन, सिधै सिधै सिधै कुरा छ नि, कहिले कहिले विघटन गरे हो संसद, अनि त्यो चाहिँ चुनाव बनाउन को को आएको, कसले ल्याएको? सुशीला कार्कीलाई सत्तामा चाहिँ संविधान सम्मत तरिकाले आएकी हो सुशीला कार्की। त्यस हुनाले सिधै अरू अरू देशमा तपाईँ चाहिँ अब सेना पठाएर, ड्रोन पठाएर, बम बारुद पठाएर, सैनिक पठाएर कब्जा गर्थ्यो सिआइएले। नेपालमा तपाईँ चाहिँ अब चुनावको माध्यमद्वारा नेपालको संसद कब्जा गर्यो, अदालत कब्जा गर्यो, सेना कब्जा गर्यो, पार्टी देशका कतिपय मिडियाहरू पनि कब्जा गरेका छ। अहिले मुलुकको तस्विर के छ भन्नु त नढाँटिकन भन्दाखेरि,
1: होइन मुलुक त अहिले त सुशासनको बाटोमा अघि बढिरहेछ नि त होइन?
0: अहिले बढिहाल्यो नि, सबभन्दा त यो सरकार आउने बित्तिकै चाहिँ हजारौँ हजार सुकुमवासीहरूलाई पारेको बिचल्ली। अब त्यो त पहिले कुरा त त्यही देखिहाल्यो नि। अनि तपाईँ चाहिँ नि अब स्वास्थ्यमा कर, शिक्षामा कर, अनि चाहिँ लोकतान्त्रिक चाहिँ अब अधिकारमाथि चाहिँ प्रतिबन्ध, विद्यार्थी संगठनमाथि प्रतिबन्ध, अरू विभिन्न खालका चाहिँ मजदुरहरूमाथि प्रतिबन्ध लागेपछि त यो त सुरुवातदेखि नै फाँसी चरित्र देखाइहाल्यो। अब बहत्तरको संविधानलाई च्याच्युत पारेर फेरि तपाईँ चाहिँ एउटा निरङ्कुश सत्तातिर जानको लागि चाहिँ षड्यन्त्र भइरहेको छ। त्यो नेपाली जनताले सतर्क भएनन्, सजग भएनन् भने देश फेरि तपाईँ चाहिँ एउटा ठुलो प्रतिगमनको बाटोतिर जानको लागि बहत्तरको संविधानलाई समेत ध्वस्त पार्ने, अब मिडियामा तपाईँ चाहिँ जसले यी फासिस्टहरूलाई चाहिँ अब समर्थन गर्दा अब तिनीहरूलाई चाहिँ अब विज्ञापन दिने, अरूलाई चाहिँ नदिने, कुन बाटो हिँडिरहेको छ भन्नुहुन्छ? त्यो त सबैले देखिरहनु भएको छ तपाईँ हामीले।
1: अहिले वर्षेनीको पीडा किन भने कि किसानहरूलाई, यो त बर्खा लाग्यो, सरकारले भोल दिन सकेन, अब आफैले एउटा किसानलाई पक्राउ पर्ने डर छ होइन? ठाउँ ठाउँमा
0: होइन, यो किसानको सरकारै होइन, मजदुरको सरकार होइन, यो राष्ट्रियताको तपाईँ चाहिँ संरक्षण गर्ने यो सरकारै होइन। यो हिजै चाहिँ अमेरिकी साम्राज्यवादले चाहिँ स्थापना गरेको, यो चाहिँ अमेरिकी साम्राज्यवादको तपाईँ चाहिँ बनाएको चाहिँ सरकार हो। सिआइएका एजेन्डाहरू, सिआइएको निर्देशनलाई पालन गर्ने कहाँ यहाँ मजदुरको हकित, किसानको हकित गर्ने कुरा हो र? सुरुमै तपाईँ चाहिँ आउन बित्तिकै अब इन्डियाको सिमानामा बस्ने तपाईँ चाहिँ अब नेपालीहरूलाई चाहिँ 100 रुपियाँको सामान ल्याउँदाखेरि तिमीलाई तङ गरेर त्यहाँ चाहिँ ल्याउन नदिएर गऱ्यो, पछि चाहिँ अब तस्करहरूले भटकारीहरूले जति ल्याए पनि यहाँ चाहिँ बेच्न पाए, त्यस हुनाले सुरुबाटै नै उसले तपाईँ चाहिँ नि नेपाली जनतामाथि दिन लागेको तपाईँ चाहिँ नि यातना दिन लागेको चाहिँ पीडा तपाईँ हामीले सबै स्पष्ट देखेका छौँ नि।
1: होइन अब यो मल त भर्सिदीको समस्या हो नि त, होइन किसानहरूले कहिले मल नपाउनु, यो पाला त झन् मलै पाएन, यो पाला त झन् कृषि सामग्री कम्पनीसँग मलै छैन, साल ट्रेडिङसँग मलै छैन, किसानहरू रोइरहेका छन् क्षेत्रबाट केसीजी आज
0: केही त अब पुरानो सरकारले सुशासन दिएन, मल बिउ दिएन, अब सुशासन दिएन भनेर नै सिंहदरबार जलाएर संसद भवन जलाएर सर्वोच्च जलाएर आएका उनीहरू त्यस हुनाले दिनु पर्थ्यो नि त, मल दिनु पर्थ्यो, अब सुशासन दिनु पर्थ्यो, भ्रष्टाचारीहरूलाई कारवाही गर्नु पर्थ्यो, आफ्नो साथमा भएका भ्रष्टाचारीहरूलाई जोगाउने, अब संसद कब्जा गरिसकेपछि अदालत कब्जा गरिसकेपछि ढाई सुक्क ढुक्क भयो नि, सम्पत्ति शुद्धिकरण सम्बन्धी मुद्दा, ठगी सम्बन्धी मुद्दा अदालतले घुरु घुरु फिर्ता लिने भएपछि त अब राज्य सरकार त कसका हातमा गयो।
1: होइन अब चाहिँ जस्तो सरकारले चाहिँ हरेक बेलाका सरकार त जनताका पक्षमा लागू हुनुपर्ने होइन, जनताका भावनाहरूमा चाहिँ केन्द्रित हुनुपर्ने होइन, आज स्वास्थ्य बिमाको विषयमा अर्थमन्त्रीले भन्नुभएको थियो अब 35,000 बिमा धान्न सकिन्न, होइन यो जनताको सरकार होइन, जनताको समस्या जनताका पीडाहरू यो सरकारले बुझ्दैन,
0: यो साम्राज्यवादको गोटी हो, अब यसले तपाईँको चाहिँ नि अब साम्राज्यवाद खास गरेर अमेरिकी साम्राज्यवादको गोटी हो, त्यो अमेरिकी साम्राज्यवादले जे जे निर्देशन दिन्छ त्यही पालन गर्न आएको हो, यद्यपि नेपाली जनताले चुपचाप घन्टी थाप्छ भने अब नेपाली जनताले आफ्नो खुट्टामा आफै बन्चेर हाने, अब अब पुरानो पार्टी पनि भक्त थिए, बदमासी गर्थे, उनलाई विस्थापन गरेर र वास्तवमा तपाईँको चाहिँ नि अहिले राष्ट्रघात गर्ने, अब अब चाहिँ हामी सबै नेपाली जनताले थाहा भएको हो तपाईँको चाहिँ भारतीय साम्राज्यवादले नेपालका प्राकृतिक साधन स्रोत नेपालमाथि गरेको अत्याचार, नेपालको भूभाग चाहिँ मिटेको कुरा सबलाई जल्दाएको छ, नेपाली जनताले चुपचाप घन्टी छाप बनाएर आएको प्रधानमन्त्रीले नेपालले चाहिँ भारतको जमिन मिटिया छ भनेपछि त देखिहाल्यो नि चाहिँ अब राष्ट्रियताको बारेमा यिनी कति चाहिँ अब स्पष्ट रहेछन्, कसरी चाहिँ साम्राज्यवादको दलाली गरेर साम्राज्यवादको निर्देशनमा साम्राज्यवादको डिजाइनमा यिनी नेपालको राज्य सत्तामा आएछन् भन्ने कुरा त जुन घाम चाहिँ सर्लङ्गै देखियो नि।
1: अब पनि देश बन्दैन चित्रबहादुर केसी, देश बन्दैन अब पनि राष्ट्र बन्दैन,
0: देश त बन्न लागिहाल्यो नि, अब चाहिँ अमेरिकन सेना ल्याउनको लागि अब एसपिपी चाहिँ अब अघिल्लो पुरानो पार्टीहरूले पास गरिदिनु भए उनीहरूले यो सजाय भोग्नु पर्ने थिएन, चीनसँगको सबै सम्बन्ध विच्छेद गरेको भए पनि अब सायद पुराना पार्टीहरूले यो गोटा खानु पर्ने थिएन, पुराना पार्टीहरूलाई विस्थापन त गर्नै पर्थ्यो, तर पुराना पार्टीलाई विस्थापन गरेर अमेरिकाको तपाईँ चाहिँ निर्देशनमा सिआइडीएको तपाईँ चाहिँ योजनामा चाहिँ काम गर्ने र दलाई लामाको चाहिँ चाहिँ जन्मदिवस चाहिँ अमेरिकामा अहिलेसम्म कुनै सरकारका पालामा दलाई लामाको चाहिँ अब ऊ चाहिँ शुभजन्मोत्सव नेपालमा मनाइएको थियो, दलाई लामाले अहिलेसम्म तपाईँ चाहिँ नेपालमा बन्ने कुनै सरकारलाई बधाई दिएको थियो, दलाई लामाले बधाई किन दिएको रहेछ, दलाई लामालाई तपाईँ चाहिँ कसरी चाहिँ प्रयोग गरेका रहेछन् अमेरिकनहरूले भारतीयहरूले, यो त जम्मै छर्न भएन,
1: दलाई लामाको जन्मोत्सव मनाउनका निम्ति सरकारी स्तरबाटै कर्मचारीहरूलाई पनि निर्देशन गएको भन्ने विषय आएको थियो
0: हो जब चाहिँ अमेरिकनको निर्देशनमा अमेरिकनको डिजाइनमा चुनाव हुन्छ, संसद विघटन हुन्छ, बारबारा फाउन्डेसनद्वारा त्यहाँ काम गरेका पालिएका चाहिँ कर्मचारीहरू त्यहाँका चाहिँ मानिसहरू चाहिँ अब सरकारमा जान्छन्, अब सरकार बन्छ, त्यस कारणले अब युथ काउन्सिलबाट तयार भएका मानिसहरू तपाईँ चाहिँ कति चाहिँ त्यहाँ चाहिँ राज्य सत्तामा पुगेका छन्, त्यो सारा डिजाइन त तपाईँको चाहिँ अमेरिकनहरूकै डिजाइन हो नि, त्यस अनुसार चलिरहेछ, त्यस कारणले अहिलेको सरकारले नेपालको राष्ट्रियता सार्वभौमता र अखण्डताको रक्षा गर्छ भन्ने होइन, नेपालको लोकतन्त्र गणतन्त्रको रक्षा गर्छ भन्ने होइन, यी सबै कुरालाई ध्वस्त पारेर चाहिँ अमेरिकनको चाहना अमेरिकनको योजना अनुसार उनीहरू यहाँ चल्नेछन् र देशलाई तपाईँको चाहिँ भयङ्कर चाहिँ द्वन्द्वको स्थितिमा लैजानेछन् भन्ने कुरा यो छोटै सय दिनको चाहिँ क्रियाकलापले नेपाली जनताले देखिसके। जसले चुपचाप भन्ने थाहा भने उसले त बुझ्नुपर्ने हो त्यो चाहिँ यहाँ घन्टी चाहिँ किन स्थापना भएको रहेछ, 79 स्थापना भएको घन्टी स्थापना भएको चारै महिनामा 20-21 कसरी ल्याएको रहेछ त्यो त नेपाली जनताले बुझ्नु पर्थ्यो। त्यस कारणले देश चाहिँ एउटा अँध्यारो चाहिँ एउटा चाहिँ बाटोतिर अप्ठ्यारो भिरको टागुरातिर नेपाल राख्दै गइरहेको छ।
1: होइन अब तपाईँहरूलाई त किनारा लगाइदिइहाले होइन जनताले साइड, तपाईँहरूलाई त साइडमा लगाइहाले जनताले,
0: होइन नेपाली जनताले साइडमा लगाएको होइन, कमसेकम त अमेरिकी साम्राज्यवादका विरुद्धमा राष्ट्रिय जनमोर्चा नै एउटा त्यस्तो पार्टी हो जसले चाहिँ त्यो जुन बेला चाहिँ अमेरिकी साम्राज्यवादको इसारामा तिनले तयार पारेका चाहिँ एजेन्टहरूले सिङ्गापुरबाट डराए, संसद भवन डराए, राष्ट्रपति भवन डराए, त्यो दिनदेखि नै राष्ट्रिय जनमोर्चा चाहिँ मैदानमा आएर सिधै अमेरिकी साम्राज्यवाद विरुद्धमा चाहिँ भन्नफोट गरेको छ र जनताको बीचमा गएको छ। त्यस कारणले अरूले चाहिँ मन्टु लुगाएर तपाईँ चाहिँ थचक्क चाहिँ लुगिराखेर बसिराखेको बेलामा यस्तो नेपालमा राष्ट्रिय जनमोर्चा नै हो जसले चाहिँ अमेरिकी साम्राज्यवाद विरुद्धमा चाहिँ लगातार नेपाली जनतालाई खबरदारी गरिरहेछ, देशको राष्ट्रियता सार्वभौमता अखण्डता खत्तम पायो, यो भू राजनीतिलाई चाहिँ प्रयोग गरेर जसरी चाहिँ आज मध्य पूर्वका देशहरूमा अमेरिकी साम्राज्यवादले तपाईँ चाहिँ आक्रमण गरिरहेछ, ती देशका प्राकृतिक साधन छुलोतमाथि लुट मचाएछ, नेपालमा पनि त्यही स्थिति गर्छ र चीनसँग चाहिँ लड्नको लागि चाहिँ नेपालको भूभाग चाहिँ अमेरिकी साम्राज्यवादले प्रयोग गर्नेछ, दलाइ लामालाई चाहिँ तिब्बतमा पुनस्थापना गर्ने चाहिँ योजनाका साथ ऊ आइराखेको छ। त्यस कारणले यहाँको नेपालको राज्य क्षेत्रमा प्राय चाहिँ शान्तिपूर्ण किसिमले उसले कब्जा गरिसके।
1: तर आजको दिनमा चाहिँ अहिले पनि अब यो सरकारले पनि नागरिकहरूका दुःख पीड़ा बुझ्न सकेन, देश नबन्ने स्थिति आयो, कुशासनतर्फ गयो, यहाँले भन्नुभयो संविधान संशोधनका नाममा प्रदेश संरचना खारेजदेखि स्थानीय तह दलविहीन बनाउने लाइनमा राष्ट्रपाको चाहिँ एजेण्डा अगाडि बढ़िरहेको छ। अब प्रदेश संरचनाको त खासै उपाधेय त रहेन नि त होइन, स्थानीय तह पनि दलविहीन बनाऊ भन्ने छ क्या उहाँहरूको, प्रदेश संरचनाको त त्यति धेरै उपाधेयता रहेन नि त होइन, विवादै विवादमा
0: रहेन।

0: आज कति दिन रे?
1: तीन दिन भयो।
0: तिमीलाई थाहा छ दिन अझै पनि धेरै ठाउँमा महिनावारी भएका पाँच दिनमा फरक फरक व्यवहार गरिन्छ। कतै घर बाहिर राखिन्छ, कतै चाहिँ घरभित्रै फरक व्यवहार गरिन्छ।
1: केही हुन मुवा, सुन न, उनी होइन कि, सफा गरी भइहाल्यो नि।
0: जेसुकै भन, म छुन्जेल चाहिँ चार दिन चाहिँ बार्नुपर्छ है, पछि जेसुकै गर।
1: मुवा, महिनावारी भएको बेला खान नदिनु, भान्सा वा पूजा कोठामा जान नदिनु, केही कुरा सुन नदिनु, यी सबै विभेद हुन्। यस्ता कार्य कानुन र संविधान विपरीतका काम हुन्। अरूलाई भन्नुभयो भने त कारवाही हुन्छ मुवा, पहिलाको जस्तो छैन अहिले।
2: हो, तिमीले ठिक भन्यौ बुहारी, महिनावारी हुँदा वा नहुँदा समान व्यवहार हुनुपर्छ। यस्तो काम समानता, स्वतन्त्रता, महिला हक विरुद्ध छ। यस्तो विभेद मानसिक, शारीरिक, युनजन्य हिंसामा पनि जोडिएको हुन्छ। कस्तो नबुझेको?
0: भो भो, ससुरा बुहारी मिल्नु पर्दैन, मैले बुझे, अबदेखि गर्दिन। हामीले जे सिक्यौं त्यही भनेको त हो नि, के गर्नु, हाम्रो पालामा जस्तो कहाँ हुन्छ।
3: महिनावारीलाई मर्यादित बनाऊ, विभेद अन्त्य गरौं।
4: नेपाल सरकार विज्ञापन बोर्ड।
5: नमस्कार स्वयंसेविका दिदी।
6: नमस्कार नमस्कार। दुई जिउको भएपछि स्वास्थ्य चौकी गएर जाँच गराइरहेकी त छौ नि?
7: स्वास्थ्य चौकी त म लगिहाल्छु नि दिदी, यिनले गाह्रो माने पनि लान्छु नि।
6: कस्तो राम्रो, यस्तो भएपछि सुख शान्तिले घर खोज्दै आइहाल्छ नि। स्वास्थ्य चौकीमा हामीलाई गर्भवतीले दूध, फलफूल, साग सब्जी, अण्डा, माछा मासु खानुपर्छ। यस्ता पोषिलो खानेकुराले आमा र बच्चाको स्वास्थ्य राम्रो हुन्छ भन्नुभएको छ।
5: हो त,
7: हामीले बच्चाको नाम समेत जुराइसक्यौं नि दिदी।
6: आहा, कस्तो राम्रो। यस्तो कुरा आफूले मात्रै थाहा पाएर बस्ने होइन नि, छर छिमेकका अरूलाई पनि बताउनु पर्छ।
3: नेपाल सरकार विज्ञापन बोर्ड।
8: ज्येष्ठ नागरिक ज्ञान र अनुभवका स्रोत हुन् भने सन्ततिका लागि पथ प्रदर्शक पनि हुन्।
9: उनीहरूमा रहेको ज्ञान, सिप र अनुभवलाई पुस्तान्तरण गरौं।
8: ज्येष्ठ नागरिक एवं असहायलाई परिवारका साथ हेर विचार, माया र सम्मान गरौं।
9: ज्येष्ठ नागरिक तथा असहायको सुहार सुसार, सरसफाई र उपचारमा ध्यान पुर्याउं।
8: हामीले अहिले गरेको व्यवहार हाम्रा भावी पुस्ताले पनि सिक्छन्।
9: कतै अहिले आफूले गरेको व्यवहारको परिणाम आफैले भोग्नुपर्ने त होइन।
8: सजग रहौं, आफ्ना अग्रजको सम्मान गरौं, आफ्ना सन्ततिलाई असल शिक्षा र संस्कार दिउँ।
4: नेपाल सरकार विज्ञापन बोर्ड।
2: के भयो, के को हल्ला खल्ला हो यो?
0: के हुनु, डोजर चलेको नि। अब त हाम्रा दुःखका दिन सकिए।
10: के सकिनु नि, गाउँमा सडक बने पनि बसाई हिँड्नु पर्ला भन्ने डर छ, रातभरि सुत्न सके होइन।
2: होइन, किन माइली भाउजू, अब गाडी चलेपछि हामीलाई नै सजिलो हुने हो क्या? खन्ने मात्रै होइन, हाम्रो जस्तो पछि पारिएको क्षेत्रमा सार्वजनिक यातायात पनि चल्नु पर्छ भनेर हामीले नै माग गर्नुपर्छ क्या।
10: सडक बन्दैमा के नै भइहाल्छ र, जथाभावी बाटो खनेकाले टारी खेतमा पहिरो जान थाल्यो, पर्तिरको मुहानको धारो पनि सुक्यो, अब पानी लिन दुई घण्टा तल खोलामा पुग्नु पर्छ, बाटो मात्र भएर के गर्ने।
0: हो त है, हामीले त ध्यानै नदिएको।
10: त्यही त, भौतिक पूर्वाधारहरू बनाउनु पर्छ, तर वातावरण बिगारेर होइन, वातावरण बचाएर।
11: विकासका नाममा विनाश ननिम्त्याउ, नेपाल सरकार विज्ञापन बोर्ड।
0: आज त तिमी धेरै मलिन, थकित देखिन्छौ नि, के भयो?
1: उसले आज फेरि गाली गर्यो, पैसा पनि दिएन, मोबाइल पनि खोस्यो।
0: ओहो दिदी, कुट्नु मात्र हिंसा होइन, गाली गर्नु, डर देखाउनु, पैसा नियन्त्रण गर्नु, यी सबै घरेलु हिंसा हुन्।
1: र मैले त सोचेकै थिइनँ, यी त घरभित्रका सामान्य कुरा होलान् भनेर।
0: होइन नि, घरेलु हिंसा भनेको घरभित्र वा नजिकको सम्बन्धमा हुने कुनै पनि प्रकारको दुर्व्यवहार हो। यसमा शारीरिक हिंसा, मानसिक हिंसा, भावनात्मक हिंसा, यौन हिंसा सबै पर्छन्। मोबाइल नियन्त्रण गर्नु, आवत जावत रोक्नु पनि निजी कुरा होइनन् नि, घरेलु हिंसा हुन्, अपराध हुन्।
1: त्यसो भए अब म चुप बस्दिन, सहायता खोज्छु।
12: घरेलु हिंसा कसुर र सजाय ऐन 2066 हिंसा गर्नेलाई जरिवाना र कोही दुवै सजाय हुन सक्ने व्यवस्था गरेको छ। हिंसा गर्नेले 3,000 देखि 25,000 सम्म जरिवाना वा 6 महिनासम्म

0: कैद भोग्नुपर्छ। दुर्व्यवहार दोहरिएमा सजाय दोब्बर हुन्छ।
1: हिंसा सहनु पनि अपराध हो। हिंसा भएको छ भने नजिकको प्रहरी कार्यालयमा उजुरी दिनुहोस्। उजुरी गर्दा दोषीलाई कारवाहीको दायरामा ल्याउन सकिन्छ।
2: नेपाल सरकार विज्ञापन बोर्ड।
3: लगभग सबैजना आइसक्नुभयो। आजको वडा स्तरको छलफल सुरु गरौँ न त। आज हामी पहिरो जानु पूर्वको लक्षणहरूको बारेमा विज्ञको कुरा सुन्छौ।
4: हेर्नुहोस्, भिरालो र सुक्खा जमिनमा पानी रसाउने, जमिन भुक्क फुल्ने, धाजा फाट्ने वा पहिले फाटेको छ भने धाजा फराकिलो हुने र जमिन भाँसिने जस्ता लक्षण पहिरोका लक्षणहरू हुन्।
5: ल, पहिरोका पनि लक्षण हुन्छन् र भनेको? हामीले त पहिरो ईश्वरको लीला पो सम्झेको त। सचेत बन्दा पहिरो जाने संकेत थाहा हुने रहेछ है।
4: हो नि, पहिरो जानु पहिले जमिन मुनिबाट चट्याङ परेको जस्तो ठूलो आवाज आउने, पानीको मूल सुक्ने वा धमिलो हुने, रूख र बिजुलीका पोलहरू ढल्किने जस्ता लक्षणहरू देखिन सक्छन्।
3: पहिरो जाने संकेत थाहा पाएर के गर्नु? बसेको ठाउँ छोड्न सकिन्न?
4: त्यसो भनेर कहाँ हुन्छ? पहिरो जाने संकेत देखियो भने तुरन्तै सुरक्षित स्थलमा गइहाल्नुपर्छ।
5: घरका सरसामान निकाल्नु पर्यो, यत्तिकै हिँडिहाल्न मिलेन।
4: यस्तो गल्ती चाहिँ झुक्किएर पनि गर्नु हुँदैन। घरका सरसामान निकाल्ने तर्फ लाग्नु भनेको जोखिम बढाउनु हो। सामानको लोभ गरेर अलमल गर्न थाल्नु भयो भने पहिरोका कारण ज्यान समेत जान सक्छ।
3: हो, उहाँले भनेको कुरा सही हो। ज्यान बाँचे पो धन, ज्यानै नभए के धन के मन।
1: नेपाल सरकार विज्ञापन बोर्ड। हेर त, रगत त्यही रगत भयो। छ्या, म त त्यस्तो हेर्न नि सक्दिन।
6: कस्तो जेब्रा क्रसबाट बाटो काट्नु पर्ने, कहाँ बिचबाट पो बाटो काटेको।

0: क्रसिङबाट बाटो काटेको भए पनि हुने नि, केही हुँदैन थियो नि। हेर त अब
1: हो त, त्यही भएर त बाटो काट्दा जेब्रा क्रसबाट मात्रै बाटो काटौ भनेको
2: हो। बाटो काट्दा जेब्रा क्रसबाट काटौ, जेब्रा क्रसमा अनिवार्य रूपमा सवारी साधन रोकौं र पैदल यात्रीलाई बाटो काट्न दिऊ।
3: सवारी साधन चलाउँदा मोबाइल प्रयोग नगरौं, बालबालिकालाई सड़क नियम सिकाऊ र सुरक्षित स्थानमा हिँड्न प्रेरित गरौं।
4: नेपाल सरकार, विज्ञापन बोर्ड।

0: नेपाल सरकार विज्ञापन बोर्ड
1: रेडियो साइन 89.8 मेगाहर्ट्ज।

0: मिस तामाङ मेरो नि सबै
1: तामाङहरू उसलाई त भरे म पठाउँछु
2: पक्का पक्कै हो
1: तपाईँ हेल्प गर्न

प्रिय सहयोद्धा कमरेडहरू, क्रान्तिकारी अभिवादन। क्रान्तिको यो महान अभियानमा हामीले दुश्मनका किल्लाहरूमा धावा बोल्दै विजयको झण्डा फहराएका छौ। यसै सिलसिलामा यही मिति 2060 चैत्र 5 गते म्याग्दीमा रहेको दुश्मनको किल्लामा धावा बोल्नेछौ र दलाल पुँजीवादका अवशेषलाई परास्त गर्नेछौ। त्यसको लागि तयारी अवस्थामा रहन सम्पूर्ण कमरेडहरूलाई आदेश दिन्छु।

सूचना संगीत र मनोरञ्जनको अटल साहिनी यो हो रेडियो साहिनी 99.8 मेगाहर्ज

0: रेडियो साइन 89.8 मेगाहर्ज
1: साहिनो समय सूचक अहिले बिहानको 11 बज्यो इस 11 AM
2: अब सुन्नुहोस् पूरा समाचार।
3: विश्व स्वास्थ्य संगठनका अनुसार नेपालमा 30% वयस्क जनसंख्या उच्च रक्तचापको जोखिममा छन्। प्रशोधित तथा तयारी खाना जंक फूड तथा डिब्बाका खानामा सोडियम धेरै हुने हुँदा मुटु रोगको जोखिम बढ़ाउने गर्छ। विश्व स्वास्थ्य संगठनले एउटा व्यक्तिले दैनिक 5 ग्रामसम्म नुन सेवन गर्नु उपयुक्त हुने सल्लाह दिएको छ।
2: नियमित रूपमा हिडुल र शारीरिक व्यायामले मुटु स्वस्थ बनाउन मदत गर्छ।
3: सन्तुलित भोजन, पर्याप्त निन्द्रा, सकारात्मक सोच एवं चिन्ता र तनावबाट मुक्त रहँदा मुटु रोगबाट बच्न सकिन्छ।
2: 40 वर्ष कटेपछि नियमित स्वास्थ्य जाँच गरौं।
3: चिल्लो पदार्थ, माछा मासु कम खाऊ। खानामा सागपात र फलफूल खाऊ।
2: मद्यपान र धूम्रपान सेवन नगरौं।
3: स्वस्थ रहौं, सुखमय जीवन बिताऊ।
4: नेपाल सरकार, विज्ञापन बोर्ड।
5: शुभ प्रभात बस। आज हामी के विषयमा छलफल गर्छौ?
6: वैदेशिक रोजगारीको विषयमा गुरुआमा।
5: वैदेशिक रोजगारीमा जानु अघि ध्यान दिनुपर्ने कुराहरू के हुन्? आलो तालो भन त।
7: सिप सिकेर तथा कामको बारेमा राम्ररी बुझेर मात्र वैदेशिक रोजगारीमा जानुपर्छ गुरुआमा।
5: हो, अरू भन त।
8: वैदेशिक रोजगारीमा जानु अघि घर परिवारसँग राम्रोसँग सरसल्लाह गर्नुपर्छ।
9: वैधानिक रूपमा प्रमाण पत्र र कागजात बनाएर मात्रै वैदेशिक रोजगारीमा जानुपर्छ गुरुआमा।
5: स्याबास, कति राम्रा र व्यवहारिक सुझावहरू राख्यौ। अरूको पनि केही छ कि?
10: वैदेशिक रोजगारीमा जाँदा सम्बन्धित देशको नियम कानूनका बारेमा जानकारी राख्नुपर्छ। सुरक्षित वैदेशिक रोजगारका लागि श्रम स्वीकृति लिएर मात्र जानुपर्छ।
11: कामदार भिसा बाहेक भिजिट वा अन्य भिसामा वैदेशिक रोजगारीमा जानु हुँदैन गुरुआमा।
9: सुरक्षित वैदेशिक रोजगारका लागि नेपालको विमानस्थल नै प्रयोग गर्नुपर्छ।
5: हो, वैदेशिक रोजगारीमा जाँदा अप्नाउनु पर्ने सुरक्षा सम्बन्धी जानकारी सरछिमेक र साथीभाइहरूलाई पनि बताउनु पर्छ।
4: नेपाल सरकार, विज्ञापन बोर्ड।
12: म सानो उमेरमा बेचिए, बाध्यतावश यौन कर्मी बने, बल्ल देश फर्किए बाँचेर। तर अहिले प्रत्येक दिन र क्षण मरिरहेछु। न घर परिवारले न समाजले मलाई स्वीकार्छ। यही आश्रय मेरो जीवन हो। सबैबाट म र मबाट सबै टाढा त भए, त्यति मात्र कहाँ हो र? खुसी र हाँसो पनि मबाट सदाका लागि टाढा भए।
13: दिदी, म पनि 12 वर्षमा बेचिए, आफन्तले नै फकाएर लगे। झन्डै 10 वर्ष बिताए, रोग लाग्यो, निकालिए। अब हजुरकै जस्तो न जाने ठाउँ, न इष्टमित्र, न साथी संगति। जिउँदैछु तर प्रत्येक क्षण मरे जत्तिकै छु दिदी।
14: तपाई तथा तपाईका सन्ततिलाई नजिकका आफन्तले विभिन्न बहानामा बेच्न सक्छन्। कुनै पनि बहानामा झुक्याएर विदेश लानु वा वेश्यावृत्तिमा लगाउनु, कर कापमा पार्नु, अङ्ग झिक्नु अपराध हो।
15: मानव बेचबिखन गर्नेलाई 20 वर्ष कैद, 5 लाखसम्म जरिवाना हुन सक्छ। वेश्यावृत्तिमा लगाउनेलाई 10 वर्षको जेल सजाय हुन सक्छ।

0: स्कुल जाने मन छैन, आज जाँदिन नि है।
1: किन नि, के भयो, सन्चो भएन?
0: होइन, यतिकै जानै मन लागेन।
1: यतिकै पनि हुन्छ?
0: मैले साइन्सको कन्ठै गर्न सकिनँ, सरले कुट्नुहुन्छ।
1: ए, कुरा त्यस्तो पो, ल हेर म पनि तिमीसँगै जान्छु। नमस्ते म्याडम, म रिनाको बुवा।
2: नमस्ते, कति टाइमले पाल्नु भयो?
1: आज रिनाले स्कुल जान्न भन्यो, साइन्सको कन्ठ गर्न सकिन अरे, सरले पिट्नुहुन्छ भन्दै थिए।
2: ओहो, हो र, हजुर आएर राम्रो गर्नुभयो। विद्यार्थीलाई कुट्न तर्साउन कहाँ पाइन्छ र? विद्यार्थीलाई शारीरिक तथा मानसिक सजाय गरे एक वर्षसम्म कैद र 50,000 जरिवाना हुन्छ। म साइन्सको सरलाई सम्झाउँछु। रिना, कुनै क्लासमा जाऊ त, सरले केही गर्नुहुन्न।
0: हस् म्याडम।
3: नेपाल सरकार विज्ञापन बोर्ड।
4: हेर न, यस्ता मान्छे त बिहान बिहान ननिस्के पनि हुने नि। भर्खर खुट्टा नभएको मान्छेले अल्झायो, अहिले फेरि आँखा नदेख्ने।
5: होइन, के भन्नु भएको? हेर्दा त मान्छे बुझ्ने जस्तो हुनुहुन्छ, यसरी अर्कालाई भन्न पाइन्छ?
4: होइन, ठिकै त भने नि, काम त केही गर्न सक्दैनन्। अरूलाई अल्झाउनेलाई नभनेर मैले कसलाई भनौँ त?
6: अङ्कल, अङ्कल आउनुहोस्, म हजुरलाई बाटो काटाइदिन्छु।
7: धन्यवाद बाबु, तिमीले मलाई सहारा मात्र होइन सम्मान पनि दियौ।
8: समस्या सरीमा होइन दाई, तपाईँ हाम्रो सोचमा छ।
4: भइगो भइगो, म अलि आवेशमा आएछु, अलि हतारमा पनि थिएँ, बाबुले आँखा खोलिदिए, धन्यवाद है बाबु।
9: नेपालको संविधानले हरेक नागरिकलाई समान अधिकार र सम्मानको रक्षा गर्छ। जात, लिंग, अपाङ्गता वा सीमान्तकृत पहिचानको आधारमा गरिने विभेद केवल गलत व्यवहार मात्र होइन, कानूनी रूपमा दण्डनीय अपराध पनि हो।
10: अरूको सम्मान गरौ, सम्मानित जीवन बिताऊ, सभ्य समाज निर्माण गरौ।
11: नेपाल सरकार विज्ञापन बोर्ड।
12: बालक बालिकालाई काममा लगाएको पाइएमा कानून अनुसार कडा कारवाही हुने व्यवस्था रहेको छ।
13: यहाँ साउजी को हुनुहुन्छ? यता बोलाउनुहोस्।
14: नौ, किन खोज्नु भएको होला? हजुर, को पर्नुभयो?
13: रेडियोमा बाल बालिकालाई श्रममा नलगाऊ भनेर सुन्ने अनि आफै काममा लगाउने?
14: हजुर, रेडियोले त भनिरहन्छ नि, यिनीहरूलाई मैले काम नदिए भोकै पर्दैन, त्यही भएर मैले खाना बस्न दिएको छु, काम लिएको छु। हजुरहरूलाई के मतलब भयो यस्तो कुरा?
13: हेर्नुहोस्, हामी श्रम कार्यालय र प्रहरी कार्यालयबाट आएका हौ, तपाईँ विरुद्ध बाल श्रम शोषण गरेको उजुरी पारेको छ, तपाईँ हामीसँग जानुपर्छ, हिँड्नुहोस्।
14: होइन हजुर, होइन, कसले उजुरी गर्यो? मैले त त्यस्तो गरेको छैन हजुर, मैले त उनीहरूकै लागि गरेको, त्यो यसो नगरौँ न हजुर।
10: तपाईँले पनि बाल बालिकालाई कामदारका रूपमा घर तथा कारखाना वा अन्यत्र कतै काममा लगाउनु भएको छ भने कुनै पनि बेला कार्यवाहीमा पर्न सक्नुहुन्छ। 14 वर्ष मुनिका बाल बालिकालाई काममा लगाएको पाइए 10,000 रुपियाँसम्म जरिवाना र 1 वर्षसम्म कैद वा दुवै सजाय हुन सक्छ।
11: सबै प्रकारका बाल श्रम उन्मूलन गर्न एकजुट हौ, बाल श्रम अनुगमन संयन्त्र बलियो बनाऊ, बाल बालिकालाई श्रम होइन शिक्षा दिऊ। नेपाल सरकार विज्ञापन बोर्ड।
15: अब सुन्नुहोस् पूरा समाचार।
16: विश्व स्वास्थ्य संगठनका अनुसार नेपालमा 30% वयस्क जनसंख्या उच्च रक्तचापको जोखिममा छन्। प्रशोधित तथा तयारी खाना, जंक फूड तथा डिब्बाका खानामा सोडियम धेरै हुने हुँदा मुटु रोगको जोखिम बढ़ाउने गर्छ। विश्व स्वास्थ्य संगठनले एउटा व्यक्तिले दैनिक 5 ग्रामसम्म नुन सेवन गर्नु उपयुक्त हुने सल्लाह दिएको छ।
15: नियमित रूपमा हिडुल र शारीरिक व्यायामले मुटु स्वस्थ बनाउन मदत गर्छ।
16: सन्तुलित भोजन, पर्याप्त निन्द्रा, सकारात्मक सोच एवं चिन्ता र तनावबाट मुक्त रहँदा मुटु रोगबाट बच्न सकिन्छ।
15: 40 वर्ष कटेपछि नियमित स्वास्थ्य जाँच गरौं।
16: चिल्लो पदार्थ, माछा मासु कम खाऊ, खानामा सागपात र फलफूल खाऊ,
15: मध्यपान र धूम्रपान सेवन नगरौं,
16: स्वस्थ रहौं, सुखमय जीवन बिताऊ।
15: नेपाल सरकार विज्ञापन बोर्ड।
17: शुभ प्रभात गुरुआमा।
18: आज हामी के विषयमा छलफल गर्छौ?
17: वैदेशिक रोजगारीको विषयमा गुरुआमा।
18: वैदेशिक रोजगारीमा जानु अघि ध्यान दिनुपर्ने कुराहरू के हुन्? पालो पालो भन त।

0: सिकेर तथा कामको बारेमा राम्ररी बुझेर मात्र वैदेशिक रोजगारीमा जानुपर्छ गुरुआमा।
1: हो अरू भन त
2: वैदेशिक रोजगारीमा जानु अघि घर परिवारसँग राम्रोसँग सरसल्लाह गर्नुपर्छ।
3: वैधानिक रूपमा प्रमाण पत्र र कागजात बनाएर मात्रै वैदेशिक रोजगारीमा जानुपर्छ गुरुआमा।
1: स्याबास, अति राम्रा र व्यवहारिक सुझावहरू राख्यौ। अरूको पनि केही छ कि?
4: वैदेशिक रोजगारीमा जाँदा सम्बन्धित देशको नियम कानूनका बारेमा जानकारी राख्नुपर्छ। सुरक्षित वैदेशिक रोजगारका लागि श्रम स्वीकृति लिएर मात्र जानुपर्छ।
5: कामदार भिसा बाहेक भिजिट वा अन्य भिसामा वैदेशिक रोजगारीमा जानु हुँदैन गुरुआमा।
3: सुरक्षित वैदेशिक रोजगारका लागि नेपालको विमानस्थल नै प्रयोग गर्नुपर्छ।
1: हो, वैदेशिक रोजगारीमा जाँदा अप्नाउनु पर्ने सुरक्षा सम्बन्धी जानकारी सरछिमेक र साथीभाइहरूलाई पनि बताउनु पर्छ।
6: नेपाल सरकार विज्ञापन बोर्ड।
7: म सानो उमेरमा बेची बाध्यतावश यौन कर्मी बने, बल्ल देश फर्किए बाँचेर। तर अहिले प्रत्येक दिन र क्षण मरिरहेछु। न घर परिवारले न समाजले मलाई स्वीकार्छ। यही आश्रय मेरो जीवन हो। सबैबाट म र मबाट सबै टाढा त भए, त्यति मात्र कहाँ हो र? खुसी र हाँसो पनि मबाट सदाका लागि टाढा भए।
8: दिदी, म पनि बाह्रै वर्षमा बेची आफन्तले नै फकाएर लगे। झन्डै दस वर्ष बिताए, रोग लाग्यो, निकालिए। अब हजुरकै जस्तो न जाने ठाउँ, न इष्टमित्र, न साथी संगति। जिउँदैछु तर प्रत्येक क्षण मरे जत्तिकै छु दिदी।
9: तपाईँ तथा तपाईँका सन्ततिलाई नजिकका आफन्तले विभिन्न बहानामा बेच्न सक्छन्। कुनै पनि बहानामा झुक्याएर विदेश लानु वा वेश्यावृत्तिमा लगाउनु, कर कापमा पार्नु, अङ्ग झिक्नु अपराध हो।
10: मानव बेचबिखन गर्नेलाई 20 वर्ष कैद, 5 लाखसम्म जरिवाना हुन सक्छ। वेश्यावृत्तिमा लगाउनेलाई 10 वर्षको जेल सजाय हुन सक्छ। मानव बेचबिखनबाट कमाएको सम्पत्ति जफत हुन्छ।
9: मानव बेचबिखन अपराध हो। यस्तो अपराधमा संलग्न जो कोहीलाई कारवाहीको दायरामा ल्याऊ। बेचबिखन हुनबाट आफू पनि जोगियौ, अरूलाई पनि जोगाऊ।
6: हामी सबैको एउटै आवाज, मानव बेचबिखन मुक्त समाज।
11: नेपाल सरकार विज्ञापन बोर्ड।
12: आफ्ना बालबालिकालाई उचित समय दिने र उनीहरूसँग घुम्नु हुने बानी बसालौ।
13: उनीहरूसँग प्रविधिले ल्याएको सकारात्मक एवं नकारात्मक प्रभावहरू बारे छलफल गरौं।

0: विश्वामा
1: सुन्न सुन, हाम्रो मम्मीले भन्नुभएको ऊ त्यो पल्लो घरको हजुरआमा त बोक्सियो रे नि।
0: हो र? होइन होला त्यस्तो त।
2: सोइता, तिमीहरूको के खास खुस कुरा हुँदैछ? के भयो भन त?
3: केही होइन मिस,
2: मैले सुनिसके। हेर बोक्सा बोक्सी भन्ने हुँदैन, यो त सामाजिक अविश्वास मात्र हो, बुझ्यो? कसैलाई बोक्सीको आरोप लाउनु, कुट्नु, पिट्नु, पीड़ा दिनु वा गाली बेचेती गर्नु हुँदैन। त्यस्तो कार्य सामाजिक अपराध हो। बोक्सीको आरोप लाउने, कुटपिट गर्ने तथा पीड़ा दिनेलाई 10 वर्ष कैद र 50,000 देखि 1,00,000 रुपियाँसम्म जरिवाना हुन्छ। बोक्सी आरोप लगाएर कुटपिट अंगभंग गर्नेलाई 10 वर्ष कैद सँगै ज्यान मार्ने उद्योग अन्तर्गत थप सजाय पनि हुन्छ। यो कुरा तिमीहरूले आफ्ना अभिभावकहरूलाई पनि भन्नु है।
3: हुन्छ मम्मी।
4: बोक्सी अन्धविश्वास हो, बोक्सी विरुद्ध चेतना अभिवृद्धि गरौं, समाजलाई सभ्य बनाऊ।
5: नेपाल सरकार विज्ञापन बोर्ड।

0: सूचना संगीत र मनोरञ्जनको अटुट साहेनो यो हो रेडियो साहेनो 99.8 मेगाहर्ज।
1: ओए केटा कति सक्दिनँ हिँड्ने यार, कति दिन लाग्छ अब?
2: आज गएर देउराली बस्ने हो, अन्नपूर्ण बेस क्याम्प पुग्न त अझ दुई दिन लाग्छ साथी।
1: हो र
2: यसको हिँडाइले त चार दिनमा पुग्नु जामिना।

0: Simon, 89.8 MHz.
1: साहिनो समय सूचक अहिले मध्याह्नको 12 बज्यो 8:20 PM

0: esta cosa, arpas hasta el morenti, y si copista, jareco, jarecuza, y si si si le van a ocar a tata. Cuoco tuto versioni si scopos armas, si si si viene a ecosa, upas si basta con warranty, sabe, chatu sa da samba, con fiasta, sa di noi 0% di amai costruita, na di sa va e cuccia, Cuoco tu Cuoco, si si si si, chiedem sangai, paro sa sangai.
1: कृषि विकास बैंक लिमिटेड का कर्जा ग्राहक ब्याज छूट संबंधी अत्यंत जरूरी सूचना इस कृषि विकास बैंक लिमिटेड विभिन्न मिति में कर्जा ली 2082 असार वर्षांत में विगत 3 वर्ष देखि भाखा नागे खराब कर्जा अपलेखित कर्जा र गैर बैंकिंग संपत्ति का रूप में इस बैंक ने हितो सकार गरेका कर्जा ग्राहकहरूले यही मिति 2083 असार मसान्तभित्र ब्याङ्कलाई बुझाउनु पर्ने सावा ब्याज र अन्य लेना रकम सम्पूर्ण चुक्ता गरेमा ब्याज रकममा आकर्षक छूटको व्यवस्था गरिएकोले समयमै आफ्नो कर्जा चुक्ता गरी उक्त सुविधा लिनुहुन अनुरोध गर्दछौ। विस्तृत जानकारीको लागि यस ब्याङ्कका सम्बन्धित शाखा कार्यालयहरूमा सम्पर्क राख्नुहुन अनुरोध छ। कृषि विकास ब्याङ्क लिमिटेड, मुख्य कार्यालय राम शाहपथ, काठमाडौँ।
2: काठमाडौँ उपत्यकामा रेडियो एनआरएन 99.1 ठाउँ ठाउँका रेडियो स्टेशनहरू र नेपाली नेटवर्क .com/ एक साथ प्रसारण भइरहेको नेपाली खबर शुरू गरौं। राजधानी विभाग अगाडि आत्मघात प्रयास गरेका गणेश नेपालीको निधन सम्बन्धी खबरबाट आत्मघात प्रयास गरी गम्भीर खाइते भएका मुगुको सुरुगाउँ पालिका एकका 25 वर्षीय गणेश नेपालीको वीर अस्पतालमा उपचारका क्रममा निधन भएको सब जिल्ला प्रहरी परिसर काठमाडौँका एसएसपी दिलीप घिमिरेका अनुसार अस्पतालमा सघन उपचार गराइरहेका नेपालीको स्वास्थ्य अवस्था थप बिग्रिएपछि मृत्यु भएको हो। यसअघि अस्पतालले पत्रकार सम्मेलनको आयोजना गरी नेपालीको स्वास्थ्य अवस्था अत्यन्त अस्थिर रहेको र जुनसुकै समयमा थप जटिलता आउन सक्ने जानकारी गराएको थियो। अस्पतालका चिकित्सकहरूले उनको अवस्थाका बारेमा निश्चित रूपमा केही भन्न नसकिने र जुनसुकै बेला पनि अवस्था बिग्रन सक्ने भन्दै चिन्ता व्यक्त गरेका थिए। नेपालीको शरीरको 55% भाग जलेको थियो। आगोले अनुहार र श्वास प्रश्वास नलिँदा समेत गम्भीर क्षति पुर्याएकाले उनलाई बचाउन निकै चुनौतीपूर्ण रहेको उपचारमा संलग्न चिकित्सकहरूले जनाएका थिए। उनलाई वीर अस्पतालको वन आईसीयू वार्डमा भेन्टिलेटरमा राखेर उपचार जारी राखिएको थियो। नेपालीको उपचारका लागि वीर अस्पतालले प्लास्टिक सर्जरी विभागका संयोजक डाक्टर पीयूष दाहालको नेतृत्वमा 21 सदस्यीय विशेष टोली परिचालन गरेको थियो। युनिट प्रमुख डाक्टर अफार लामिछाने, क्रिटिकल केयरका डाक्टर निर्माण केवाली, एनएसथेस्टिस्ट जयप्रकाश ठाकुर, प्राध्यापक डाक्टर रविराम श्रेष्ठ तथा नर्सिङ सेवाका स्वास्थ्यकर्मीहरू संलग्न थिए। बिरामीको अवस्था गम्भीर बन्दै गएपछि उनलाई थप उपचारका लागि भारतको नयाँ दिल्ली लैजाने तयारी समेत गरिएको थियो। तर स्वास्थ्य अवस्था स्थिर नभएका कारण उनलाई स्थानान्तरण गर्न सम्भव नभएको अस्पतालले जनाएको थियो। चिकित्सकहरूको अथक प्रयासका बावजूद पनि अन्तत उपचारकै क्रममा उनको निधन भएको छ। पुस्का लागि भद्रकाली झिकाइएको छ भने मान्छे जलि सक्दा पनि मोटरसाइकल उठाउन प्रहरी उद्धत भएको स्थानीयहरूले प्रतिक्रिया दिएका छन्। प्रधानमन्त्री नरेन्द्र शाहले आज ऊर्जा क्षेत्रका उद्यमीहरूसँग छलफल गर्ने भएका छन्। बुधबारदेखि उद्योगी व्यवसायसँग भेटघाटलाई निरन्तरता दिँदै आएका प्रधानमन्त्री शाहले ऊर्जा उद्यमीहरूसँग सम्वाद गर्न लाग्नु भएको हो। ऊर्जा उद्यमीहरूसँग ऊर्जा क्षेत्रका समसामयिक समस्या चुनौती तथा तिनको समाधानको उपायबारे छलफल हुने जनाइएको छ। प्रधानमन्त्रीले ऊर्जा क्षेत्रका समस्या र सम्भावित समाधानबारे प्रत्यक्ष छलफल गर्न आफूहरूलाई सिंहदरबार आमन्त्रण गरेको जनाइएको छ। छलफलमा इटान अध्यक्ष मोहन डाकी, निवर्तमान अध्यक्ष गणेश कार्की, वरिष्ठ स्वागत उत्तम लामा लगायतको सहभागिता रहनेछ। विभिन्न 6 स्वास्थ्य विज्ञान प्रतिष्ठानका नवनियुक्त उपकुलपतिहरूले पद तथा गोपनीयताको शपथ ग्रहण गरेका छन्। स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्री निशा मेहता समक्ष नवनियुक्त उपकुलपतिहरूले पद तथा गोपनीयताको शपथ ग्रहण गरेका हुन्। शपथ ग्रहण गर्नेमा चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठानका उपकुलपति डाक्टर विवेक आचार्य, पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठानका उपकुलपति डाक्टर नरेश मान सिंह प्रधान, बीपी कोरेला स्वास्थ्य विज्ञान प्रतिष्ठानका उपकुलपति डाक्टर स्मृति कार्की, पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानका उपकुल उपकुलपति डाक्टर नारायण सिंह गुरूङ, कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानका उपकुलपति डाक्टर श्रीमान मेन्याङ्गो तथा राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानका उपकुलपति डाक्टर अजय कुमार मिश्र रहेका छन्। नेपाल सरकारले स्वास्थ्य विज्ञान प्रतिष्ठानहरूको उपकुलपति छनौट तथा सिफारिश सम्बन्धी एकीकृत कार्यविधि दिएका सुब्रह्मसिंह कथित छनौट तथा सिफारिश समितिको सिफारिशका आधारमा उनीहरूलाई सम्बन्धित प्रतिष्ठानहरूको उपकुलपतिमा नियुक्त गरेको हो। सरकारले कर्मचारीको अनुशासनीय आचरण सुधारमा डिजिटल विज्ञान शुरू गरेको छ। प्रधानमन्त्री तथा मन्त्री परिषद कार्यालयको निर्देशनपछि कर्मचारीको आचरणगत अनुशासनको स्थितिलाई कर्मचारी व्यक्तिगत विवरणमा अनिवार्य अभिलेखीकरण गर्न थालिएको राष्ट्रिय किताब खानाले जनाएको छ। कर्मचारीको आचरणगत पक्षलाई ट्र्याक गर्न राष्ट्रिय सतर्कता केन्द्र र राष्ट्रिय किताब खानाले संयुक्त रूपमा कार्य प्रारम्भ गरेका छन्। त्यस्तै सरकारले निजामती सेवामा 55 देखि 30 को मापदण्ड लागू गर्ने मसौदाका कारण पेन्सन कम हुने आशंका देश्दा जहाँमा धेरै पाउने क्रम बढ़ेको छ। यस तारिकदेखि 25 गतिसम्मका विदा भएका 18 कार्यदिनमा राजीनामा दिँदै निजामती सेवाबाट बाहिरिनेको संख्या 208 पुगेको छ। राष्ट्रिय किताब खानाको रेकर्ड अनुसार त्यसरी राजीनामा दिनेमा 8 सहसचिव, 45 उपसचिव, 50 शाखाधिकृत र बाँकी 105 जना राजपत्र अंकित सात स्तरका कर्मचारी रहेका छन्। यी अवधिमा 58 वर्ष उमेर हदका कारण अनिवार्य अवकाशमा जाने कर्मचारीको संख्या 199 पुगेको छ।
3: भनिन्छ नि नानीदेखि लागेको बानी, मेरो पनि एउटा बानी थियो।

0: सम्पर्क गरायो, समय समय हुर्किँदै गयो, मतलब पनि थरी थरी चिन्ता लाग्यो। जिन्दगीमा हो सधैँ किन लेख्न सोचेर, तर पनि मन भुक्क हुन्थ्यो किनकि मेरो खाता थियो नगोल लाइनमा। मेरो बाबादेखि मेरी छोरी सारे सबैलाई सारेको छ, मेरो जस्तै लाग्यो।
1: तपाईँको नबिर बारीमा खाता छ कि छैन त?

AI TV मा हेर्नुहोस् फुटबलको हरेक एक्साइटिङ मोमेन्ट AI पिक्चर एन्ड साउन्ड सँग अप टु 30% क्याश ब्याक र 0% EMI नागरिकता भए पुग्छ बेस्ट एक्सचेन्ज भ्यालु प्लस 4 इयर्स फुल वारेन्टी अब घरमै स्टेडियम एक्सपिरियन्स LG लाइफ गुड

0: Joker Ataka! Wonka Super Bentonis Combo Sarma Sinji Kimine Lekosa! Rupa Sweeper Sako Warranty! Sade Chati Sada Samako Cashback! Sazina 0% EMI Kosumida! Nadi Tabai Pucha! Wonka to Wonka! Sinji TV! Chen Sangai! Harosa Sangai!
1: राज्य सभाको बैठक आज दिउँसो सभा 1 बजे बस्ने भएको छ। बैठकमा महिला बाल बालिका लैङ्गिक तथा यौनिक अल्पसंख्यक र सामाजिक सुरक्षा मन्त्री सीता वादी र कृषि वन तथा पर्यावरण मन्त्री गीता चौधरीले मौखिक प्रश्नको उत्तर दिने कार्यसूची छ। यस बैठकमा राष्ट्रिय समावेश सीआईको आर्थिक वर्ष 2081-82 वार्षिक प्रतिवेदनमाथि छलफल हुनेछ। काठमाडौँको नाकलबारीमा अक्सिजन सिलिण्डर विस्फोट हुँदा एकजनाको मृत्यु भएको छ। कुमिरहेको गाडीमा सिलिण्डर विस्फोट हुँदा सिलिण्डरको टुक्राले लागेर पैदल यात्रीको मृत्यु भएको जिल्ला प्रहरी परिषद काठमाडौँका एसपी पवन भट्टराईले बताएका छन्। मृत्यु हुनेमा नाकलबारी बस्ने 46 वर्षीय विष्णु थापा रहेका छन्। सिलिण्डरको टुक्राले लागेर गम्भीर घाइते भएका उनलाई उपचारको लागि जोरपाटी स्थित नेपाल मेडिकल कलेजमा लगिएको थियो। मध्य प्रदेश सरकारले आगामी आर्थिक वर्ष 2083-84 बजेट सार्वजनिक गरेको करिब 4 साता बितिसक्दा पनि प्रदेशसभामा बजेटमाथिको प्रक्रिया अघि बढ़न सकेको छैन। प्रतिपक्ष दलहरूले लोकसेवा आयोग र जनलोकपालमा गरिएको असंवैधानिक नियुक्ति बजेट तथा नीति कार्यक्रमप्रति गम्भीर असन्तुष्टि जनाउँदै बजेट संशोधन नभएसम्म सदन सञ्चालन हुन नदिने अडान लिएका छन्। सत्तापक्षले बजेट सबैपक्षसँगको छलफल र सहमतिका आधारमा ल्याइएको दावी गर्दै संगठनात्मक समस्या समाधान गर्ने प्रयास जारी रहेको बताएको छ। शहरी सौन्दर्यीकरण र नदी प्रणालीको पुनरुत्थानका लागि भन्दै सरकारले बागमती नदी किनारका सुकुम्बासी तथा व्यवस्थित वस्तुहरू हटाएसँगै मानवीय दृष्टिकोणले अहिले स्थिति जटिल बन्दै गएको छ। सरकारले गत वैशाखमा सुकुम्बासी वस्तुहरूमा दर्जा चलाएर त्यहाँका स्थानीयलाई विभिन्न स्थानलाई स्थापना गरिएका होर्डिङ सेन्टरहरूमा राजकीय आए पनि हालाएर उनीहरूलाई हटाउन खोजिएसँगै स्थिति जटिल बनेको छ। अचार नौगत अधिकार सम्पन्न बागमती सभ्यता एकीकृत विकास समितिले कीर्तिपुर लगायतका विभिन्न होर्डिङ सेन्टरहरूमा अस्थायी रूपमा आश्रय लिइरहेका सुकुम्बासी तथा भूमिहीनलाई 5 दिनभित्र भवन खाली गर्न सूचना जारी गरेको थियो। सरकारले सूचना निकालेको 16 दिन पार गर्दा पनि यो समस्या झन् चेलिएको छ। सरकारी पुनर्स्थापना खर्च भन्दै 25,000 रूपियाँ कमाएर होर्डिङ सेन्टरमा खानासहित सबै सुविधा बन्द गरेको सुकुम्बासीहरूको भनाइ छ। सुकुम्बासी बस्तीका उनीहरूलाई सरकारले यसरी होर्डिङ सेन्टरबाट जबरजस्ती हटाउन थालेपछि घरमा घाटको हुने स्थिति बनेको छ। राष्ट्रिय मानवाधिकार आयोगले सुकुम्बासीहरूको जीवन स्वतन्त्रता समानता र मर्यादा सम्बन्धी अधिकारको सम्मान गर्न सरकारलाई निर्देशन दिएको छ। हामी सबै खबर रेडियो नेटवर्क सुन्दै गर्नुहोला।
2: नेपाल ब्याङ्क लिमिटेडका कर्जा ग्राहकहरूलाई ब्याज छुटसहित कर्जा चुक्ता वा नियमित गर्न आउने बारे अत्यन्त जरूरी सूचना। यस ब्याङ्कबाट कर्जा उपभोग गरी विक्रमसम्म 2079 साल चैत्र मसान्त अगाडि खराब वर्गमा वर्गीकरण भएका बकौटा सावाहरू 1 करोड़सम्मका खराब तथा अपलिखित कर्जा ग्राहकहरूलाई विक्रमसम्म 2083 साल आषाढ मसान्तभित्र योजना अनुसार ब्याज छुट सुविधा सहित कर्जा चुक्ता गर्ने अवसर प्रदान गरिएकोले सम्बन्धित कर्जा ग्राहकहरूले ब्याज छुटको सुविधा लिनुभई कर्जा चुक्ता गर्नुहुन अनुरोध गर्दछौ। साथै विक्रमसम्म 2080 साल वैशाख 1 गते पश्चात निष्क्रिय वर्ग र सक्रिय वर्गमा रहेका कर्जा ग्राहकहरूले विक्रमसम्म 2083 साल आषाढ मसान्तभित्र बकौटा सावा ब्याज बुझाई कर्जा चुक्ता वा नियमित गरेमा ब्याज छुटको व्यवस्था गरिएकोले यस ब्याङ्कको नजिकको शाखा कार्यालयमा जानुभई ब्याज छुट सुविधाको लाभ लिनुहुन अनुरोध गर्दछौ। शर्त तथा बन्देजहरू लागू हुनेछ।

भरपूर मनोरञ्जन सहित मात्रहरू 999 20 ओमको फिफा वर्ल्ड कप 2026 सिजन पास लिनुहोस् र पाउनुहोस् 15 दिनदेखि 3 महिनासम्म सम्पूर्ण च्यानल हेर्ने प्याकेज बोनस। यदि अझै लिनु भएको छैन भने आजै नजिकैको डिलर बाई मार्फत वा 20 ओमको कस्टमर सपोर्ट 01412176666 मा सम्पर्क गर्नुहोस्।

0: यसबाट पठाएको पैसा सिधै खल्ती वालेटमा
1: नेपालको कुनै पनि बैंक खातामा वा 45,000 भन्दा बढी आइएमई काउन्टर मार्फत
0: आफन्तको हात हातमा पुर्याउन आइएमई गरौ।
1: हजुर,

0: एआइटिभीमा हेर्नुहोस् फुटबलको हरेक एक्साइटिङ मोमेन्ट एआई पिक्चर एन्ड साउन्डसँग अप टु 30% क्यास ब्याक र 0% इएमआई नागरिकता भए पुग्छ बेस्ट एक्सचेन्ज भ्यालु प्लस 4 इयर्स फुल वारेन्टी अब घरमै स्टेडियम एक्सपिरियन्स एलजी लाइफ गुड
1: अमेरिका र रणबीच आक्रमणको श्रृंखला जारी रहेको छ। पर्यवेक्षकहरूका अनुसार रणनीतिक रूपमा महत्वपूर्ण मानिने होर्मुज स्ट्रेट अफ आवत साबत गर्ने जहाजहरूको संख्या घटेको छ। अमेरिकी दावी अनुसार होर्मुज नजिकै रहेका केही ठेगानाहरू सहित 90 सैन्य लक्ष्यहरूमा आक्रमण गरिसकेको छ। उता इरानले पनि विगत 2 दिनमा भएको अमेरिका आक्रमणमा 14 सर्वसाधारणको मृत्यु भएको दावी गरेको छ। इरानको सरकारी संचार माध्यमले भूस्खलन न्युक्लियर प्लान्ट आसपासका केही क्षेत्रमा समेत आक्रमण भएको जनाएको छ। यो जानकारी सुप्रान्तका उप गवर्नरलाई भेट गर्दै सार्वजनिक गरिएको हो। तर अमेरिकाले पनि यी हालैका आक्रमणका बारेमा अहिलेसम्म कुनै टिप्पणी गरेको छैन। त्यस्तै रक्षातर्फ आएको भीषण आदि र बाढ़ीका कारण चीनमा कम्तीमा 50 ज्यान गइसकेको छ। यसपछि चीनमा शक्तिशाली टाइफुन बदी पूर्वी तटतर्फ अघि बढ़ेको छ।
2: बाबा मलाई आज स्कुल जाने मन छैन, आज जाने नि आई
3: के भन्नु के भयो सन्चो भएन?
2: होइन यतिकै जाने मन लागेन।
3: यतिकै पनि हुन्छ?
2: मैले साइन्सको कन्ट्रै गर्न सकिनँ।
1: 4 ज्यान गइसकेको छ। यसपछि चिन्न शक्तिशाली टाइफुन बदी पूर्वी तटतर्फ अघि बढेको छ।

0: भैया म पनि तिमीसँगै जान्छु। नमस्ते म्याडम, म रिनाको बुवा।
1: नमस्ते, कति टाइमले पाल्नु भयो?
0: आज रिनाले स्कुल जान्न भन्यो, साइन्सको कन्ठ गर्न सकिन रे, सरले पिट्नुहुन्छ भन्दै थिए।
1: ओहो हो र, हजुर आएर राम्रो गर्नुभयो। विद्यार्थीलाई कुट्न तर्साउन कहाँ पाइन्छ र? विद्यार्थीलाई शारीरिक तथा मानसिक सजाय गरे एक वर्षसम्म कैद र 50,000 जरिवाना हुन्छ। म साइन्सको सरलाई सम्झाउँछु। रिना तिमी क्लासमा जाऊ त, सरमा केही गर्नुहुन्न।
2: हस् म्याडम।
3: नेपाल सरकार विज्ञापन बोर्ड।
4: हेर न, यस्ता मान्छे त बिहान बिहान ननिस्के पनि हुने नि। भर्खर खुट्टा नभएको मान्छेले अल्झायो, अहिले फेरि आँखा नदेख्छ।
5: होइन, के भन्नुभएको? हेर्न त मान्छे बुझ्ने जस्तो हुनुहुन्छ, यसरी अर्कालाई भन्न पाइन्छ?
4: होइन, ठिकै त भने नि, काम त केही गर्न सक्दैनन् सक्दैनन्, अरूलाई अल्झाउनेलाई नभनेर मैले कसलाई भनौँ त?
6: अंकल, अंकल, आउनुहोस्, म हजुरलाई बाटो घटाइदिन्छु।
7: धन्यवाद बाबु, तिमीले मलाई सहारा मात्र होइन सम्मान पनि दियौ।
8: समस्या सरुमा होइन दाई, तपाईँ हाम्रो सोचमा छ।
4: भइगो भइगो, म अलि आवेशमा आएछु, अलि हतारमा पनि थिएँ, बाबुले आँखा खोलिदिए, धन्यवादै बाबु।
9: नेपालको संविधानले हरेक नागरिकलाई समान अधिकार र सम्मानको रक्षा गर्छ। जात, लिंग, अपाङ्गता वा सीमान्तकृत पहिचानको आधारमा गरिने विभेद केवल गलत व्यवहार मात्र होइन, कानूनी रूपमा दण्डनीय अपराध पनि हो।
10: अरूको सम्मान गरौं, सम्मानित जीवन बिताऊ, सभ्य समाज निर्माण गरौं।
11: नेपाल सरकार विज्ञापन बोर्ड।
12: बालक बालिकालाई काममा लगाएको पाइएमा कानुन अनुसार कडा कारवाही हुने व्यवस्था रहेको छ।
13: यहाँ साउजी को हुनुहुन्छ? यता बोलाउनु।
14: किन खोज्नु भएको होला हजुर?
13: रेडियोमा बाल बालिकालाई श्रममा नलगाऊ भनेर सुन्ने अनि आफै काममा लगाउने?
14: हजुर, रेडियोले त भनिरहन्छ नि यिनीहरूलाई मैले काम नदिए भोकै पर्दैन, त्यही भएर मैले खाना बस्न दिएको छु, काम लिएको छु। हजुरहरूलाई के मतलब भयो यस्तो कुरा?
13: हेर्नुहोस्, हामी श्रम कार्यालय र प्रहरी कार्यालयबाट आएका, तपाईँ विरुद्ध बाल श्रम शोषण गरेको उजुरी पारेको छ, तपाईँ हामीसँग जानुपर्छ, हिँड्नुहोस्।
14: होइन हजुर, होइन, कसले उजुरी गर्यो? मैले त त्यस्तो गरेको छैन हजुर, मैले त उनीहरूकै लागि गरेको, यसो नगरौ न हजुर।
10: तपाईँले पनि बाल बालिकालाई कामदारका रूपमा घर तथा कारखाना वा अन्यत्र कतै काममा लगाउनु भएको छ भने कुनै पनि बेला कार्यवाहीमा पर्न सक्नुहुन्छ। 14 वर्ष मुनिका बाल बालिकालाई काममा लगाएको पाइए 10,000 रूपियाँसम्म जरिवाना र 1 वर्षसम्म कैद वा दुवै सजाय हुन सक्छ।
15: सबै प्रकारका बाल श्रम उन्मूलन गर्न एकजुट हौ, बाल श्रम अनुगमन संयन्त्र बलियो बनाऊ, बाल बालिकालाई श्रम होइन शिक्षा दिऊ। नेपाल सरकार विज्ञापन बोर्ड।
16: अब सुन्नुहोस् पूरा समाचार।
17: विश्व स्वास्थ्य संगठनका अनुसार नेपालमा 30% वयस्क जनसंख्या उच्च रक्तचापको जोखिममा छन्। प्रशोधित तथा तयारी खाना, जंक फूड तथा डिब्बाका खानामा सोडियम धेरै हुने हुँदा मुटु रोगको जोखिम बढ़ाउने गर्छ। विश्व स्वास्थ्य संगठनले एउटा व्यक्तिले दैनिक 5 ग्रामसम्म नुन सेवन गर्नु उपयुक्त हुने सल्लाह दिएको छ।
16: नियमित रूपमा हिड्डुल र शारीरिक व्यायामले मुटु स्वस्थ बनाउन मदत गर्छ।
17: सन्तुलित भोजन, पर्याप्त निन्द्रा, सकारात्मक सोच एवं चिन्ता र तनावबाट मुक्त रहँदा मुटु रोगबाट बच्न सकिन्छ।
16: 40 वर्ष कटेपछि नियमित स्वास्थ्य जाँच गरौं।
17: चिल्लो पदार्थ, माछा मासु कम खाऊ, खानामा सागपात र फलफूल खाऊ,
16: मध्यपान र धूम्रपान सेवन नगरौं,
17: स्वस्थ रहौं, सुखमय जीवन बिताऊ।
16: नेपाल सरकार विज्ञापन बोर्ड।
18: शुभ प्रभात गुरुआमा।
19: आज हामी के विषयमा छलफल गर्छौ?
18: वैदेशिक रोजगारीको विषयमा गुरुआमा।
19: वैदेशिक रोजगारीमा जानु अघि ध्यान दिनुपर्ने कुराहरू के हुन्? आलो तालो भन त।
2: सिप सिकेर तथा कामको बारेमा राम्ररी बुझेर मात्र वैदेशिक रोजगारीमा जानुपर्छ गुरुआमा।
19: हो, अरू भन त।
1: वैदेशिक रोजगारीमा जानु अघि घर परिवारसँग राम्रोसँग सरसल्लाह गर्नुपर्छ।
5: वैधानिक रूपमा प्रमाण पत्र र कागजात बनाएर

0: मात्रै वैदेशिक रोजगारीमा जानुपर्छ गुरुआमा।
1: स्याबास, कति राम्रा र व्यवहारिक सुझावहरू राख्यौ। अरूको पनि केही छ कि? वैदेशिक रोजगारीमा जाँदा सम्बन्धित देशको नियम कानूनका बारेमा जानकारी राख्नुपर्छ। सुरक्षित वैदेशिक रोजगारका लागि श्रम स्वीकृति लिएर मात्र जानुपर्छ। कामदार भिसा बाहेक भिजिट वा अन्य भिसामा वैदेशिक रोजगारीमा जानु हुँदैन गुरुआमा।
0: सुरक्षित वैदेशिक रोजगारका लागि नेपालको विमानस्थल नै प्रयोग गर्नुपर्छ।
1: हो, वैदेशिक रोजगारीमा जाँदा अप्नाउनु पर्ने सुरक्षा सम्बन्धी जानकारी सरछिमेक र साथीभाइहरूलाई पनि बताउनु पर्छ।
2: नेपाल सरकार विज्ञापन बोर्ड।
1: म सानो उमेरमा बेची बाध्यतावश यौन कर्मी बने, बल्ल देश फर्के बाँचेर। तर अहिले प्रत्येक दिन र क्षण मरिरहेछु। न घर परिवारले न समाजले मलाई स्वीकार्छ। यही आशकै मेरो जीवन हो। सबैबाट म र मबाट सबै टाढा त भए, त्यति मात्र कहाँ हो र? खुसी र हाँसो पनि मबाट सदाका लागि टाढा भए।
3: दिदी, म पनि बाह्रै वर्षमा बेचिए, आफन्तले नै फकाएर लगे। झन्डै दस वर्ष बिताए, रोग लाग्यो, निकालिए। अब हजुरकै जस्तो न जाने ठाउँ, न इष्टमित्र, न साथी संगति। जिउँदैछु तर प्रत्येक क्षण मरे जत्तिकै छु दिदी।
4: तपाईँ तथा तपाईँका सन्ततिलाई नजिकका आफन्तले विभिन्न बहानामा बेच्न सक्छन्। कुनै पनि बहानामा झुक्याएर विदेश लानु वा वेश्यावृत्तिमा लगाउनु, कर कापमा पार्नु, अङ्ग झिक्नु अपराध हो।
5: मानव बेचबिखन गर्नेलाई 20 वर्ष कैद, 5 लाखसम्म जरिवाना हुन सक्छ। वेश्यावृत्तिमा लगाउनेलाई 10 वर्षको जेल सजाय हुन सक्छ। मानव बेचबिखनबाट कमाएको सम्पत्ति जफत हुन्छ।
4: मानव बेचबिखन अपराध हो। यस्तो अपराधमा संलग्न जो कोहीलाई कारवाहीको दायरामा ल्याऊ। बेचबिखन हुनबाट आफू पनि जोगियौ, अरूलाई पनि जोगाऊ।
6: हामी सबैको एउटै आवाज, मानव बेचबिखन मुक्त समाज।
2: नेपाल सरकार विज्ञापन बोर्ड।
1: आफ्ना बालबालिकालाई उचित समय दिने र उनीहरूसँग घुम्नु हुने बानी बसालौ।
7: उनीहरूसँग प्रविधिले ल्याएको सकारात्मक एवं नकारात्मक प्रभावहरू बारे छलफल गरौं।
1: बालबालिकालाई उचित शिक्षा, संस्कार र समय दिने हामी अभिभावकको दायित्व हो।
7: उनीहरूलाई सही र गलत छुट्याउने क्षमता विकासमा हाम्रो मद्दत आवश्यक पर्छ।
1: बालबालिकाको जिज्ञासु स्वभावलाई झर्केर होइन, सकारात्मक सोचका साथ समय दिएर सम्बोधन गरौं।
7: माया र सद्भावले मात्र बालबालिकालाई त्मक बनाउन सकिन्छ।
1: नेपाल सरकार विज्ञापन बोर्ड।
8: विश्वामा सुन्न सुन, हाम्रो मम्मीले भन्नुभएको ऊ त्यो पल्लो घरको हजुरआमा त बोक्सियो रे नि।
9: हो र? होइन होला त्यस्तो त।
10: सोइता, तिमीहरूको के खास खुस कुरा हुँदैछ? के भयो भन त?
9: केही भएन मिस,
10: मैले सुनिसके। हेर, बोक्सा बोक्सी भन्ने हुँदैन, यो त सामाजिक अविश्वास मात्र हो। बुझ्यो? कसैलाई बोक्सीको आरोप लाउनु, कुट्नु, पिट्नु, पीड़ा दिनु वा गाली बेचेती गर्नु हुँदैन। त्यस्तो कार्य सामाजिक अपराध हो। बोक्सीको आरोप लाउने, कुटपिट गर्ने तथा पीड़ा दिनेलाई 10 वर्ष कैद र 50,000 देखि 1,00,000 रुपियाँसम्म जरिवाना हुन्छ। बोक्सी आरोप लगाएर कुटपिट अङ्ग भङ्ग गर्नेलाई 10 वर्ष कैद सँगै ज्यान मार्ने उद्योग अन्तर्गत थप सजाय पनि हुन्छ। यो कुरा तिनीहरूले आफ्ना अभिभावकहरूलाई पनि भन्नु है।
9: हुन्छ मिस।
7: बोक्सी अन्धविश्वास हो। बोक्सी विरुद्ध चेतना अभिवृद्धि गरौ, समाजलाई सभ्य बनाऊ।
4: नेपाल सरकार विज्ञापन।

0: सूचना संगीत र मनोरञ्जन को अटूट साहिनो यो हो रेडियो साहिनो 99.8 मेगाहर्ज।
1: ओए केटा, म त सक्दिन हिँड्ने यार। कति दिन लाग्छ अब?
2: आज गएर देउराली बस्ने हो, अन्नपूर्ण बेस क्याम्प पुग्न त अझ दुई दिन लाग्छ साथी।
1: हो र
2: यसको हिँडाइले त चार दिनमा नै पुगिन्न। जामिना

सूचना संगीत र मनोरञ्जनको अटल साहिनो यो हो रेडियो साहिनो 99.8 मेगाहर्ज।

सूचना संगीत र मनोरञ्जन को अटल साहिनो यो हो रेडियो साहिनो 99.8 मेगाहर्ज।

0: सूचना संगीत र मनोरञ्जनको अटुट साहिनो यो हो रेडियो साहिनो 99.8 MHz।
1: ओए केटा कति सक्दिन हिँड्ने यार, कति दिन लाग्छ अन्त?
2: आज गएर देउराली बस्ने हो, अन्नपूर्ण बेस क्याम्प पुग्न त अझ दुई दिन लाग्छ साथी।
1: हो र
2: यसको हिँडाइले त चार दिनमा नै पुगेन जमिन।

रेडियो साइन 89.8 मेगाहर्ट्ज।

सूचना संगीत र मनोरञ्जनको अटल साहेलो यो हो रेडियो साहेलो 99.8 MHz साहेलो समय सूचक अहिले दिउँसोको 3 बज्यो।

30,000 मेगावट विद्युत उत्पादन गर्ने सरकारी लक्ष्यमा इपामको ऐक्यबद्धता, प्रधानमन्त्री शाहसँग छलफल, विभिन्न सात शीर्षकमा चर्चा र सुधै मागपत्र प्रस्तुत। सार्वजनिक लेखा समितिभित्रको नेतृत्व विवाद टुङ्गियो, पाँच नदी तीन उपसमिति राष्ट्रपालाई एमाले र रत्नपाले पाए एक एक नेतृत्व, पुरानो बेरोजुक खसुरमा सक्रिय हुने। ट्रम्प हत्याको इरानी षड्यन्त्रबारे इजरायलद्वारा खुफिया सूचना साझा, अमेरिकामा सुरक्षा सतर्कता बढ़ाइयो, दुई देशबीच पुनः सैन्य मुठभेड, तत्काल युद्ध विरामका लागि अस्ट्रेलियाको आह्वान। र फिफा विश्वकपको क्वार्टर फाइनलमा स्पेन र बेल्जियम खेल्दै रातोकार्ड पाएका इंग्ल्याण्डका डिफेण्डर कम्सामाथि दुई खेलको प्रतिबन्ध।

0: कृषि विकास बैंक लिमिटेड का कर्जा ग्राहकहरूलाई ब्याज छुट सम्बन्धी अत्यन्त जरुरी सूचना। यस कृषि विकास बैंक लिमिटेडबाट विभिन्न मितिमा कर्जा लिई 2082 असार वसान्तमा विगत 3 वर्षदेखि भाखा नागेको खराब कर्जा, अपलेखित कर्जा र गैर बैंकिङ सम्पत्तिका रूपमा यस बैंकले हितो सकार गरेका कर्जा ग्राहकहरूले यही मिति 2083 असार वसान्तभित्र बैंकलाई बुझाउनु पर्ने सावा ब्याज र अन्य लेना रकम सम्पूर्ण चुक्ता गरेमा ब्याज रकममा आकर्षक छुटको व्यवस्था गरिएकोले समयमै आफ्नो कर्जा चुक्ता गरी उक्त सुविधा लिनुहुन अनुरोध गर्दछौ। विस्तृत जानकारीको लागि यस बैंकका सम्बन्धित शाखा कार्यालयहरूमा सम्पर्क राख्नुहुन अनुरोध छ। कृषि विकास बैंक लिमिटेड, मुख्य कार्यालय राम शाह पथ, काठमाडौँ।
1: काठमाडौँ उपत्यकामा रेडियो एनआरएन 99.1 ठाउँ ठाउँका रेडियो स्टेशनहरू र नेपाली नेटवर्क डटकमबाट एकैसाथ प्रसारण भइरहेको नेपाली खबर शुरू गरौं। गणेश नेपालीको मृत्युले सरकारको आलोचना सम्बन्धी खबरबाट, राइड शेयरिङ चालक गणेश नेपालीको मृत्यु भएपछि यति बेला सरकारको चौतर्फी आलोचना भइरहेको छ भने यो घटनाले सदन, सड़क र सामाजिक सञ्जाल तातेको छ। काठमाडौँको त्रिपुरेश्वर स्थित राहदानी विभाग अगाडि आफ्नै शरीरमा पेट्रोल खनेर आत्मदाह प्रयास गरेका मुगुका 25 वर्षीय नेपालीको उपचारका क्रममा आज वीर अस्पतालमा निधन भएको हो। उहाँको निधनपछि आक्रोशित आफन्त र मानव अधिकार कर्मीहरूले वीर अस्पताल परिसर र माइती घर मण्डलामा सरकार विरूद्ध प्रदर्शन गरिरहेका छन्। न्यायको मागले वीर अस्पतालतर्फ अघि बढ़ेका प्रदर्शनकारी युवाहरूलाई प्रहरीले भद्रकालीमा ब्यारिकेड लगाएर रोकेको छ भने अस्पताल परिसरमा थप भीड़ जम्मा हुन नदिन सुरक्षा कर्मी तैनात गरिएको छ। हिजो दिउँसो राहदानी विभाग अगाडि मोटरसाइकलमा नगर प्रहरीले हुर लगा गरेपछि भएको विवादकै तनावका कारण उहाँले आत्मघात बाटो रोजेको आफन्तको दावी छ। प्रहरीले घटनाको अनुसन्धानका लागि काठमाडौँ महानगरपालिकाका 2 महिला र 1 पुरूष गरी 3 नगर प्रहरीलाई नियन्त्रणमा लिएर काली माटे वृत्त महासोधपोछ अगाडि बढ़ाएको छ। यो विषयले आज प्रतिनिधि सभाको बैठकमा पनि विशेष स्थान पाएको छ। बैठकको शुरूमै नेपाली कंग्रेसकी प्रमुख सचेतक वासना थापाले यो घटना उठाउँदै विगतमा प्रेम आचार्य आत्मदाहका बेला महानगरका मेयर बालिन शाहले लेखेको प्रसंग स्मरण गराउनुभयो।
2: मिति 2079 माघ 10 गते प्रेम आचार्यले नयाँ बानेश्वर संसद भवन अगाडि आत्मदाह गर्दा काठमाडौँ महानगरपालिकाका तत्कालीन मेयर बालिन शाहले लेख्नु भएको स्ट्याटस आज पनि सम्झिनु भएको छ कि बिर्सिनु भयो प्रधानमन्त्रीज्यू? हिजोको घटनामा तपाईँको मौनता किन? विपक्षमा हुँदा राज्यको सफलतामाथि कठोर प्रश्न उठाउने तपाईँ आज स्वयं सरकारको नेतृत्वमा हुँदा त्यही प्रश्नको जवाब दिनबाट किन टाढा हुनुहुन्छ? राज्य आतंकका कारण एक युवाले आफ्नै शरीरमा आगो सल्काउँदा समेत राज्य मुख दर्शक बन्यो। आगोमा दन्किरहेको छ। राज्यले एम्बुलेन्स पठाएन, बरू टली प्रशासन लगाएर अपराधी दै खिसारेर लग्यो। म सरकारलाई सोध्न चाहन्छु, यो उद्धार हो कि गिरफ्तारी हो? सरकार के ऊ देशद्रोही हो? उसले कस विरूद्ध के अपराध गरेको थियो? उसको गल्ती यही हो कि यो देशमा जन्मियो र यही बसेर आफ्नै देशमा केही गर्ने प्राण गर्यो? देशमा काम गरिरहेका तमाम युवाहरूको अवस्था यही छ।
1: बैठकमा राप्रपाका नेता ज्ञानेन्द्र शाहीले गृहमन्त्री सुधन गुरूङ क्यामेरा भोकेर मीडिया स्ट्याण्डमा दौड़िएको तर गम्भीर घाइतेलाई दिल्लीमा दिल्ली लगेर उपचार गराउन नसकेको भन्दै आपत्ति जनाउनुभयो।
3: गृहमन्त्रीले हिजो फिल्मको नायक जस्तै मिडिया घेरेर चलचित्रको नायक जस्तै कहिले एयरपोर्ट कहिले कता कहिले उता दौडिरहनु भएको थियो पुरै क्यामेरा बोकेर। यदि साँच्चै उपचार गर्ने उद्देश्य यदि थियो भने आज गणेश नेपालीको मृत्यु हुँदैन थियो सम्मान महोदय। आज उनको जीवन बाँच्ने थियो। हामीलाई क्यामेरामा गृहमन्त्री कहाँ हिँड्यो, आज गृहमन्त्रीले युट्युबहरू कति चलायो, आज युट्युबमा कन्टेन्ट कति क्रिएटर गर्यो, त्यो महत्वपूर्ण कुरा हो। महत्वपूर्ण कुरा गृहमन्त्रीको आदेशबाट जनताको जीवन बाँच्यो कि बाँचेन भन्ने कुरा हो। आज सुविधा सम्पन्न अस्पतालमा दिल्लीमा उपचार गरिदिएको भए, एयर एम्बुलेन्सहरू पुर्याइदिएको भए, एयरपोर्टमा दौडिनेको सट्टा एउटा प्लेन मात्र एयरपोर्टमा पठाएर दिल्ली जान कति लाग्छ, 2 घण्टा। सम्माननीय सभा, आज ऊ मान्छे बनेछ नेपालीको जीवन बाँच्ने, तर के भयो, कन्टेन्ट क्रिएटर लाइक भ्युज आउनका लागि गरिने गतिविधिले मान्छेले उहाँलाई भन्न, तर गन्तव्यमा यसले घाटा नै गर्छ। सम्माननीय सभामा महोदय, गृहमन्त्रीलाई जिम्मेवारी बन्न कन्टेन्ट क्रिएटर नबनी देशको वास्तविक गृहमन्त्री बन्न म अनुरोध गर्न चाहन्छु। र गृहमन्त्री र मन्त्रीज्यूहरूले सडकमा चटक देखाउने होइन, काम गर्नका लागि आदेश दिने हो, आदेशको पालना भयो कि भनेर त्यसको कार्यान्वयन गर्ने हो।
1: गणेशको शव पोस्ट मार्टमका लागि महाराजगंज स्थित त्रिवी शिक्षण अस्पताल पठाइनु भएको छ। त्रिवी शिक्षण अस्पतालको फोरेन्सिक विभागसँग आवश्यक समन्वय गरी उहाँको शव पोस्ट मार्टमका लागि त्यसतर्फ पठाउने तयारी भइरहेको वीर अस्पतालले जनाएको छ। स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था नेपाली फार्मले प्रधानमन्त्रीसँग विशेष भेटघाट गरेको छ। प्रधानमन्त्री नरेन्द्र शाहसँगको आजको भेटमा सरकारको 10 वर्षभित्र 30,000 मेगावाट बिजुली उत्पादन गर्ने राष्ट्रिय लक्ष्यप्रति पाण्डे इच्छाबद्धता जनाएको छ। इपानका वरिष्ठ उपाध्यक्ष उत्तम मोहन लामा सहितको टोलीले प्रधानमन्त्री कार्यालयमा झण्डै 1.5 घण्टा भन्दा बढ़ी समयसम्म गहन र सकारात्मक छलफल गरेको हो। भेटघाटमा ऊर्जा उद्यमीहरूले जलविद्युत क्षेत्रमा देखिएका विद्यमान समस्याहरू समाधान भएमा सरकारको लक्ष्य निजी क्षेत्र आफैले पूरा गर्न सक्ने प्रतिबद्धता समेत व्यक्त गरेका छन्। इपानले ऊर्जा क्षेत्रको समग्र विकास र सहजीकरणका लागि 7 वटा मुख्य शीर्षकमा समेटिएका 47 दिने माग पत्र प्रधानमन्त्री समक्ष प्रस्तुत गरेको छ। विपक्षीलाई 2 उपसमितिको नेतृत्व दिने सहमति भएसँगै सार्वजनिक लेखा समितिभित्रको विवाद सल्किएको छ। 5 उपसमितिमा आफ्नै नेतृत्व हुनुपर्ने अडान राख्दै आएको राष्ट्रिय स्वतन्त्र पार्टी 2 वटा उपसमिति अन्य दललाई छाड्न तयार भएपछि आजको बैठकले बेरोजगार छलफलका लागि 5 उपसमिति गठन गरेको हो। समितिका सभापति भरत बहादुर खड्काका अनुसार नयाँ व्यवस्थापन अन्तर्गत 3 वटा उपसमितिको जिम्मेवारी राष्ट्रपाले पाएको छ भने एमाले र राप्रपालाई 1-1 उपसमितिको संयोजक तोकिएको छ। जस अनुसार अर्थ र सुशासनमा रूकेश रंजित, आर्थिक उत्पादनमा खगेन्द्र सुनार तथा सामाजिक न्याय उपसमितिमा मधेस शाह संयोजक बन्नु भएको छ। त्यस्तै राज्य सुरक्षामा एमालेका योग्य बोगटी र भौतिक पूर्वाधार उपसमितिमा राप्रपाकी खुसबु उडी चयन हुनुभएको छ। प्रमुख प्रतिपक्षी दल नेपाली कंग्रेसको तर्फबाट भने कोही पनि संयोजक बनेका छैनन्। यी उपसमितिहरूले पुराना तथा जटिल बेरोजगारीलाई नियमसम्मत ढंगले न्यूनीकरण गर्न काम अघि बढ़ाउने भएका छन्।
4: भनिन्छ नि, नानीदेखि लागेको बानी, मेरो पनि एउटा बानी थियो।

0: ki छोड्छ सबै नसालेको छ मेरो जस्तै भयो
1: तपाईँको नदी बाहिरमा खाता छ कि छैन त
2: घरमै स्टेडियम एक्सपीरियन्स एलजी, दैट्स गुड.

0: बाँकी खबर काठमाडौँको माथिलबारीमा गुटिरहेको गाडीमा लोड गरिएको अक्सिजन सिलिण्डर विस्फोट हुँदा एकजना पैदल यात्रीको मृत्यु भएको छ। बाग्लुङ घर हुने हाल माथिलबारी बस्ती आएका 41 वर्षीय विष्णु थापाको ज्यान गएको प्रहरीले जनाएको छ। सशस्त्र दण्डकालमा हत्या गरिएकी काभी 15 वर्षीय किशोरी महिला सुनवारको घटनामा सर्वोच्च अदालतले आज अन्तिम निर्णय सुनाउने तयारी गरेको छ। न्यायाधीश जय हरिप्रसाद खुयाल र टेकप्रसाद ढुङ्गानाको संयुक्त इजलासमा यो मुद्दाको फैसलाका लागि आज पेशी तोकिएको हो। यसअघि गत वर्ष सार्ने निर्णय सुनाउने भनिए पनि समय अभावका कारण रोकिएको यो विषयले आज किनारा पाउने सम्भावना बढ़ेको छ। यस घटनामा काभी जिल्ला अदालतले 2074 सालमा तत्कालीन नेपाली सेनाका महासेनानी बदी खत्री सहित सहसेनानीहरू अमिर पुन र सुनिल प्रसाद अधिकारीलाई जन्म कैदको सजाय सुनाएको थियो। उक्त फैसलालाई उच्च अदालतले पनि सदर गरेपछि सजाय खारेजीको माग गर्दै सेनाका तर्फबाट सर्वोच्चमा रिट दायर गरिएको थियो। मधेस प्रदेश सरकारले वर्षभरि सुस्त गतिमा बजेट खर्च गरे पनि आर्थिक वर्षको अन्तिम समयमा आएर सरकारी ढुकुटी रित्याउने पुरानो प्रवृत्तिलाई निरन्तरता दिएको छ। जेठा 13 गतिसम्म कुल बजेटको 18% मात्रै खर्च गरेको प्रदेश सरकारले त्यसपछिको 44 दिनमा मात्रै 17.70 अर्ब रूपियाँ भन्दा बढ़ी रकम भुक्तानी गरेको छ। असार 25 गते रातिसम्मको भुक्तानीको समय सीमाभित्र बजेट सक्नका लागि मन्त्रालय र लेखा कार्यालयहरू रातभर खुल्ला राखेर रकम बाँडिएको हो। यति गर्दा पनि सरकारले कुल 46.98 अर्ब रूपियाँ बजेट मध्ये 56% मात्रै खर्च गर्न सकेको छ। हामीसँग खबर अझै पनि बाँकी छन्। नेपाली रेडियो नेटवर्क सुन्दै गर्नुहोला।
1: नेपाल ब्याङ्क लिमिटेडका कर्जा ग्राहकहरूलाई ब्याज छुटसहित कर्जा चुक्ता वा नियमित गर्न आउने बारे अत्यन्त जरूरी सूचना। यस ब्याङ्कबाट कर्जा उपभोग गरी विक्रमसम्म 2079 साल चैत्र मसान्त अगाडि खराब वर्गमा वर्गीकरण भएका बकेटा सावाहरू 1 करोड़सम्मका खराब तथा अपलिखित कर्जा ग्राहकहरूलाई विक्रमसम्म 2083 साल आषाढ मसान्तभित्र योजना अनुसार ब्याज छुट सुविधा सहित कर्जा चुक्ता गर्ने अवसर प्रदान गरिएकोले सम्बन्धित कर्जा ग्राहकहरूले ब्याज छुटको सुविधा लिनुभई कर्जा चुक्ता गर्नुहुन अनुरोध गर्दछौ। साथै विक्रमसम्म 2080 साल वैशाख 1 गते पश्चात निष्क्रिय वर्ग र सक्रिय वर्गमा रहेका कर्जा ग्राहकहरूले विक्रमसम्म 2083 साल आषाढ मसान्तभित्र बकेटा सावा ब्याज बुझाई कर्जा चुक्ता वा नियमित गरेमा ब्याज छुटको व्यवस्था गरिएकोले यस ब्याङ्कको नजिकको शाखा कार्यालयमा जानुभई ब्याज छुट सुविधाको लाभ लिनुहुन अनुरोध गर्दछौ। शर्त तथा बन्देजहरू लागू हुनेछ।

0: songs, Boko Hamid exciting moments, El Victor and Sound Sanger, up to 30% cashback, the 0% EMI, Nagita Bhai Puksa, plus Extreme Value Plus, 4-year school warranty, our car made, stadium experience, healthy, that's good.
1: अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको हत्या गर्ने इरानको कथित नयाँ योजना सम्बन्धी खुफिया सूचना संयुक्त राष्ट्र अमेरिकासँग साझा गरेको छ। अमेरिका र इरानको सैन्य तनाव सुलिँदै गएको अवस्थामा सार्वजनिक भएको यो दावीले ट्रम्पको सुरक्षामा नयाँ चिन्ता थपेको छ। यसँगै त्यहाँ सुरक्षा सतर्कता बढ़ाएको छ। अमेरिकी संचार माध्यमहरूका अनुसार वाशिङटनले ट्रम्प विरूद्ध हुन सक्ने सम्भावित आक्रमणको लामो समयदेखि निगरानी गरिरहेकोमा इजरायलले अहिले उपलब्ध गराएको सूचना भने विशिष्ट षड्यन्त्रसँग सम्बन्धित रहेको छ। संयुक्त राज्य अमेरिका र इरानले एकअर्कामाथि गरेका ताजा आक्रमणका कारण नयाँ चरणको तनाव बढ़ेको छ। व्यापारिक जहाजमा हाल भएका इरानी आक्रमणको प्रतिक्रियामा अमेरिकाले इरानका धेरै लक्ष्यमा प्रहार गर्दा क्षति पुगेको छ। बदलामा इरानको कुवेत, बहराइन, कतार र जोर्डनमा रहेका अमेरिकी सैन्य अड्डामा मिसाइल तथा ड्रोन प्रहार गरेको छ। दुई देश देश मुठभेड शुरू भएपछि अस्ट्रेलियाका विदेश मन्त्री पेनी वोङले द्वन्द अन्त्य गर्नका लागि युद्ध विरामको आह्वान गरेका छन्। फिफा विश्वकपको क्वार्टर फाइनलमा आज स्पेन र बेल्जियमले लस एन्जल्समा प्रतिस्पर्धा हुँदैछ। खेल नेपाली समयअनुसार राति 12:15 शुरू हुनेछ। अन्तिम 16 खेलमा फरक शैलीमा जित निकालेका यी दुई युरोपेली टोली सेमी फाइनल प्रवेशका लागि भिड्न लागेका हुन्। आजको खेलको विजेताले सेमी फाइनलमा फ्रान्ससँग प्रतिस्पर्धा गर्नेछ। आज बिहान भएको पहिलो क्वार्टर फाइनल खेलमा साबेको विजेता फ्रान्स सेमी फाइनलमा प्रवेश गरेको छ। फ्रान्सले मोरक्कोलाई 2-0 पराजित गर्दै अन्तिम चारमा स्थान सुरक्षित गरेको हो। र मोरक्को विरूद्धको खेलमा रातो कार्ड पाएका इंग्ल्याण्डका डिफेण्डर जरेल क्वाङसालाई फिफाले दुई खेलको प्रतिबन्ध लगाएको छ। यो प्रतिबन्धका कारण उनले भोलि राति नर्वे विरूद्ध हुने क्वार्टर फाइनल र टोली अघि बढेर सेमी फाइनलमा खेल समेत गुमाउन सक्नेछन्। जाँदाजाँदै नेपाली खबरमा मुख्य खबरका शीर्षकहरू पुनः एकपटक। आत्मदाह प्रयास गरेका गणेश नेपालीको मृत्युले सरकारको चौतर्फी आलोचना। सदनदेखि सड़कसम्म तापियो। न्यायको माग गर्दै काठमाडौँमा युवाहरूको प्रदर्शन। वीर अस्पताल परिसरमा सुरक्षाकर्मी तैनात। 10 वर्षमा 30,000 मेगावाट विद्युत उत्पादन गर्ने सरकारी लक्ष्यमा एकपानको ऐक्यबद्धता। प्रधानमन्त्री शाहसँग छलफल। विभिन्न शासकीय स्तरमा सरसर्च दिने मागपत्र प्रस्तुत। सार्वजनिक लेखा समितिभित्रको नेतृत्व विवाद टुङ्गियो। 5 मध्ये 3 उपसमिति राष्ट्रपालाई। एमाले र राष्ट्रपालले पाए एक एक नेतृत्व। पुरानो बेरोजगार संक्षेपमा सक्रिय हुने। ट्रम्प हत्याको इरानी षड्यन्त्रबारे इजरायलद्वारा खुफिया सूचना साझा। अमेरिकामा सुरक्षा सतर्कता बढ़ाइयो। दुई देश बीच पुनः सैन्य मुठभेड। तत्काल युद्ध विरामका लागि अस्ट्रेलियाको आह्वान। र फिफा विश्वकपको क्वार्टर फाइनलमा स्पेन र बेल्जियम खेल्दै रातो कार्ड पाएका इंग्ल्याण्डका डिफेण्डर क्वाङसामाथि दुई खेलको प्रतिबन्ध। देशका साथी नेपाली रेडियो नेटवर्कबाट प्रसारण भइरहेको नेपाली खबर अहिलेलाई यति नै। अपरान्ह 4 बजे नेपाली खबरका साथमा पुनः उपस्थित हुनेछौ। बिदा दिनुहोस्, नमस्कार। पुनः सैन्य मुठभेड, तत्काल युद्ध विरामका लागि अस्ट्रेलियाको आह्वान। राफिफा विश्वकपको क्वार्टर फाइनलमा स्पेन र बेल्जियम खेल्दै रातो कार्ड पाएका इङ्ल्याण्डका डिफेन्डर

0: बाबा मलाई आज स्कुल जाने मन छैन, आज जाँदिन नि है।
1: के भयो के भयो, सन्चो भएन?
0: होइन, यतिकै जाने मन लागेन।
1: यतिकै पनि हुन्छ?
0: मैले साइन्सको कन्ठै गर्न सकिनँ, सरले कुट्नुहुन्छ।
1: ए, कुरा त्यस्तो थियो, लगेर म पनि तिमीसँगै जान्छु। नमस्ते म्याडम, म रिनाको बुवा।
2: नमस्ते, कति टाइमले पाल्नु भयो?
1: आज रिनाले स्कुल जान्न भन्यो, साइन्सको कन्ठ गर्न सकिन अरे, सरले पिट्नुहुन्छ भन्दै थिए।
2: ओहो, हो र, हजुर आएर राम्रो गर्नुभयो। विद्यार्थीलाई कुट्न तर्साउन कहाँ पाइन्छ र? विद्यार्थीलाई शारीरिक तथा मानसिक सजाय गरे एक वर्षसम्म कैद र 50,000 जरिमाना हुन्छ। म साइन्सको सरलाई सम्झाउँछु। रिना, तिमी क्लासमा जाऊ त, सरले केही गर्नुहुन्न।
3: हस् म्याडम।
4: नेपाल सरकार विज्ञापन बोर्ड।
5: हेर न, यस्ता मान्छे त बिहान बिहान ननिस्के पनि हुने नि। भर्खर खुट्टा नभएको मान्छेले अल्झायो, अहिले फेरि आँखा नदेख्यो।
6: होइन, के भन्नु भएको? हेर्दा त मान्छे बुझ्ने जस्तो हुनुहुन्छ, यसरी अर्कालाई भन्न पाइन्छ?
5: होइन, ठिकै त भने नि, काम त केही गर्न सक्दैनन् सक्दैनन्, अरूलाई अल्झाउनेलाई नभनेर मैले कसलाई भनौँ त?
7: अंकल, अंकल, आउनुहोस्, म आफूलाई बाटो कटाइदिन्छु।
8: धन्यवाद बाबु, तिमीले मलाई सहारा मात्र होइन सम्मान पनि दियौ।
9: समस्या सरुमा होइन दाई, तपाईँ हाम्रो सोचमा छ।
5: भइगो भइगो, म अलि आवेशमा आएछु, अलि हतारमा पनि थिएँ, बाबुले आँखा खोलिदिए, धन्यवादै बाबु।
10: नेपालको संविधानले हरेक नागरिकलाई समान अधिकार र सम्मानको रक्षा गर्छ। जात, लिंग, अपाङ्गता वा सीमान्तकृत पहिचानको आधारमा गरिने विभेद केवल गलत व्यवहार मात्र होइन, कानूनी रूपमा दण्डनीय अपराध पनि हो।
11: अरूको सम्मान गरौं, सम्मानित जीवन बिताऊ, सभ्य समाज निर्माण गरौं।
12: नेपाल सरकार विज्ञापन बोर्ड।
13: बालक बालिकालाई काममा लगाएको पाइमा कानुन अनुसार कडा कारवाही हुने व्यवस्था रहेको छ।
14: यहाँ साउजी को हुनुहुन्छ? यता बोलाउनु।
15: किन खोज्नु भएको होला हजुर?
14: रेडियोमा बाल बालिकालाई श्रममा नलगाऊ भनेर सुन्ने अनि आफै काममा लगाउने?
15: हजुर, रेडियोले त भनिरहन्छ नि यिनीहरूलाई मैले काम नदिए भोकै पर्दैन, त्यही भएर मैले खाना बस्न दिएको छु, काम लिएको छु। हजुरहरूलाई के मतलब हो र यस्तो कुरा?
14: हेर्नुहोस्, हामी श्रम कार्यालय र प्रहरी कार्यालयबाट आएका, तपाईँ विरुद्ध बाल श्रम शोषण गरेको उजुरी पारेको छ, तपाईँ हामीसँग जानुपर्छ, हिँड्नुहोस्।
15: होइन हजुर, होइन, कसले उजुरी गर्यो? मैले त त्यस्तो गरेको छैन हजुर, मैले त उनीहरूकै लागि गरेको, यसो नगरौ न हजुर।
11: तपाईँले पनि बाल बालिकालाई कामदारका रूपमा घर तथा कारखाना वा अन्यत्र कतै काममा लगाउनु भएको छ भने कुनै पनि बेला कार्यवाहीमा पर्न सक्नुहुन्छ। 14 वर्ष मुनिका बाल बालिकालाई काममा लगाएको पाइए 10,000 रूपियाँसम्म जरिवाना र 1 वर्षसम्म कैद वा दुवै सजाय हुन सक्छ।
12: सबै प्रकारका बाल श्रम उन्मूलन गर्न एकजुट हौ, बाल श्रम अनुगमन संयन्त्र बलियो बनाऊ, बाल बालिकालाई श्रम होइन शिक्षा दिऊ। नेपाल सरकार विज्ञापन बोर्ड।
16: अब सुन्नुहोस् पूरा समाचार।
17: विश्व स्वास्थ्य संगठनका अनुसार नेपालमा 30% वयस्क जनसंख्या उच्च रक्तचापको जोखिममा छन्। प्रसूदित तथा तयारी खाना, जंक फूड तथा डिब्बाका खानामा सोडियम धेरै हुने हुँदा मुटु रोगको जोखिम बढ़ाउने गर्छ। विश्व स्वास्थ्य संगठनले एउटा व्यक्तिले दैनिक 5 ग्रामसम्म नुन सेवन गर्नु उपयुक्त हुने सल्लाह दिएको छ।
16: नियमित रूपमा हिडुल र शारीरिक व्यायामले मुटु स्वस्थ बनाउन मदत गर्छ।
17: सन्तुलित भोजन, पर्याप्त निन्द्रा, सकारात्मक सोच एवं चिन्ता र तनावबाट मुक्त रहँदा मुटु रोगबाट बच्न सकिन्छ।
16: 40 वर्ष कटेपछि नियमित स्वास्थ्य जाँच गरौं।
17: चिल्लो पदार्थ, माछा मासु कम खाऊ, खानामा सागपात र फलफूल खाऊ,
16: मध्यपान र धूम्रपान सेवन नगरौ,
17: स्वस्थ रहौ, सुखमय जीवन बिताऊ।
16: नेपाल सरकार विज्ञापन बोर्ड।
18: शुभ प्रभात गुरुआमा।
19: शुभ प्रभात, बस आज हामी के विषयमा छलफल गर्छौ?
18: वैदेशिक रोजगारीको विषयमा गुरुआमा।

0: वैदेशिक रोजगारीमा जानु अघि ध्यान दिनुपर्ने कुराहरू के हुन्? आलो तालो भन त।
1: सिप सिकेर तथा कामको बारेमा राम्ररी बुझेर मात्र वैदेशिक रोजगारीमा जानुपर्छ गुरुआमा।
0: हो, अरू भन त।
2: वैदेशिक रोजगारीमा जानु अघि घर परिवारसँग राम्रोसँग सरसल्लाह गर्नुपर्छ।
3: वैधानिक रूपमा प्रमाण पत्र र कागजात बनाएर मात्रै वैदेशिक रोजगारीमा जानुपर्छ गुरुआमा।
0: स्याबास, अति राम्रा र व्यवहारिक सुझावहरू राख्यौ। अरूको पनि केही छ कि?
4: वैदेशिक रोजगारीमा जाँदा सम्बन्धित देशको नियम कानूनका बारेमा जानकारी राख्नुपर्छ। सुरक्षित वैदेशिक रोजगारका लागि श्रम स्वीकृति लिएर मात्र जानुपर्छ।
5: कामदार भिसा बाहेक भिजिट वा अन्य भिसामा वैदेशिक रोजगारीमा जानु हुँदैन गुरुआमा।
3: सुरक्षित वैदेशिक रोजगारका लागि नेपालको विमानस्थल नै प्रयोग गर्नुपर्छ।
0: हो, वैदेशिक रोजगारीमा जाँदा अप्नाउनु पर्ने सुरक्षा सम्बन्धी जानकारी सरछिमेक र साथीभाइहरूलाई पनि बताउनु पर्छ।
6: नेपाल सरकार विज्ञापन बोर्ड।
7: म सानै उमेरमा बेची बाध्यतावश यौन कर्मी बने, बल्ल देश फर्किए बाँचेर। तर अहिले प्रत्येक दिन र क्षण मरिरहेछु। न घर परिवारले न समाजले मलाई स्वीकार्छ। यही आश्रय मेरो जीवन हो। सबैबाट म र मबाट सबै टाढा त भए, त्यति मात्र कहाँ हो र? खुसी र हाँसो पनि मबाट सदाका लागि टाढा भए।
8: दिदी, म पनि बाह्रै वर्षमा बेचिए, आफन्तले नै फकाएर लगे। झन्डै 10 वर्ष बिताए, रोग लाग्यो, निकालिए। अब हजुरकै जस्तो न जाने ठाउँ, न इष्टमित्र, न साथी संगति। जिउँदैछु तर प्रत्येक क्षण मरे जत्तिकै छु दिदी।
9: तपाईँ तथा तपाईँका सन्ततिलाई नजिकका आफन्तले विभिन्न बहानामा बेच्न सक्छन्। कुनै पनि बहानामा झुक्याएर विदेश लानु वा वेश्यावृत्तिमा लगाउनु, कर कापमा पार्नु, अङ्ग झिक्नु अपराध हो।
10: मानव बेचबिखन गर्नेलाई 20 वर्ष कैद, 5 लाखसम्म जरिवाना हुन सक्छ। वेश्यावृत्तिमा लगाउनेलाई 10 वर्षको जेल सजाय हुन सक्छ। मानव बेचबिखनबाट कमाएको सम्पत्ति जफत हुन्छ।
9: मानव बेचबिखन अपराध हो। यस्तो अपराधमा संलग्न जो कोहीलाई कारवाहीको दायरामा ल्याऊ। बेचबिखन हुनबाट आफू पनि जोगियौ, अरूलाई पनि जोगाऊ।
11: हामी सबैको एउटै आवाज, मानव बेचबिखन मुक्त समाज।
6: नेपाल सरकार विज्ञापन बोर्ड।
0: आफ्ना बाल बालिकालाई उचित समय दिने र उनीहरूसँग घुलमिल हुने बानी बसालौ।
12: उनीहरूसँग प्रविधिले ल्याएको सकारात्मक एवं नकारात्मक प्रभावहरू बारे छलफल गरौं।
0: बाल बालिकालाई उचित शिक्षा, संस्कार र समय दिने हामी अभिभावकको दायित्व हो।
12: उनीहरूलाई सही र गलत छुट्याउने क्षमता विकासमा हाम्रो मद्दत आवश्यक पर्छ।
0: बाल बालिकाको जिज्ञासु स्वभावलाई झर्केर होइन, सकारात्मक सोचका साथ समय दिएर सम्बोधन गरौं।
12: माया र सद्भावले मात्र बाल बालिकालाई सकारात्मक बनाउन सकिन्छ।
0: नेपाल सरकार विज्ञापन बोर्ड।
13: आमा सुन्नुहोस् न, हाम्रो मम्मीले भन्नुभएको ऊ त्यो पल्लो घरको हजुरआमा त बोक्सी अरे नि।
14: हो र? होइन होला त्यस्तो त।
15: सोइता, तिमीहरूको के खास खुस कुरा हुँदैछ? के भयो भन त?
14: केही भएन मिस,
15: मैले सुनिसके। हेर, बोक्सा बोक्सी भन्ने हुँदैन, यो त सामाजिक अविश्वास मात्र हो, बुझ्यो? कसैलाई बोक्सीको आरोप लाउनु, कुट्नु, पिट्नु, पीड़ा दिनु वा गाली बेचेती गर्नु हुँदैन। त्यस्तो कार्य सामाजिक अपराध हो। बोक्सीको आरोप लाउने, कुटपिट गर्ने तथा पीड़ा दिनेलाई 10 वर्ष कैद र 50,000 देखि 1,00,000 रुपियाँसम्म जरिवाना हुन्छ। बोक्सी आरोप लगाएर कुटपिट, अङ्गभङ्ग गर्नेलाई 10 वर्ष कैदसँगै ज्यान मार्ने उद्योग अन्तर्गत थप सजाय पनि हुन्छ। यो कुरा तिनीहरूले आफ्ना अभिभावकहरूलाई पनि भन्नु है।
14: हुन्छ।
12: बोक्सी अन्धविश्वास हो। बोक्सी विरुद्ध चेतना अभिवृद्धि गरौं, समाजलाई सभ्य बनाऊ।
9: नेपाल सरकार विज्ञापन बोर्ड।

0: सूचना संगीत र मनोरञ्जनको अटो साहिनी यो हो रेडियो साहिनी 99.8 मेगाहर्ज।
1: ओए केटा म त सक्दिन हिँड्न यार, कति दिन लाग्छ आज?
2: आज गएर देउराली बस्ने हो, अन्नपूर्ण बेस क्याम्प पुग्न त अझ दुई दिन लाग्छ साथी।
1: हो र
2: यसको हिँडाइले त चार दिनमा नै पुग्यौँ। जामिन

0: ए श्याम भाइ, त्यो पारीको बाटो बनाउने भनेर काम थालेका थिए तर रोकिएछ, किन हो? तिमीलाई केही थाहा छ?
1: खोइ दिदी, ठेकेदार र पालिकाले बजेट पुगेन भनेको छ रे, के भएको हो कुन्नी?
0: त्यसो हो भने यसो गर्नु पर्ला भाइ, उप प्रमुखलाई भेटेर सोधौँ न त के भएको रहेछ।
1: ए दिदीले सही भन्नुभयो, उसो भए दिपा र रमितलाई पनि सँगै लिएर जाउँ न।
0: ए भाइ बहिनी हो, तिमीहरू के गर्दैछौ त्यहाँ?
1: यता आइजाऊ न, एकपटक पारीको बाटो किन बन्न रोकिएको रहेछ बुझेर आउनु पर्यो।
0: कहाँ जाने दिदी, उप प्रमुखलाई भेट्न। नमस्कार उप प्रमुखज्यू।
2: ओहो नमस्कार नमस्कार, सबैजना आउनु भएछ त, ल बसौ बसौ, कति कामले होला, आउँदै नआउने साथीहरूलाई पनि देख्छु त।
3: खासमा कुरा के हो भने उप प्रमुखज्यू, हाम्रो गाउँपारीको बाटो बन्दै थियो, बन्दा बन्दै रोकिएछ, अनि यसो बुझ्दा पालिकाले बजेट दिएन भन्ने सुन्यो। खास कुरा चाहिँ के रहेछ त भनेर यही आएको बुझ्नलाई।
2: ए त्यो पारीको बाटो बन्दै छ त, बनिहाल्छ नि, किन हतार गर्नु भा? हामी त बाटो बनाउनै भनेर त आएका हौ नि, हतार नगरौ न साथीहरू, बन्छ।
1: रोकिएको पनि 5-6 महिना भइसक्यो, के भएको रहेछ भनेर जानकारी लिऊ भनेर उप प्रमुख ज्यू।
2: बाटो बन्छ, समयमै बन्छ, म अरू के भनौ, हेर्नुहोस् अहिले अलि हतारमा छु, पछि कुरा गरौँ, अहिले चाहिँ म निस्केँ है।
1: अब यतिकै छोड्न हुन्न साथीहरू, बाटो के कारणले रोकिएको पत्ता लगाएरै छान्नुपर्छ।
0: अनि के गर्नु त अब, उहाँ त निस्किसक्नु भयो।
3: अब यसो गरौ दिदी, म सूचनाको हकको प्रयोग गरी जानकारी माग गर्छु, हेरौ न के भएको रहेछ।
4: हरेक नागरिक निगरानीकर्ता र प्रयोगकर्ता हो। तपाईँको गाउँमा भएका वा हुन नसकेका विकास निर्माण, सड़क, धारा वा अन्य योजनाको निगरानी गरौं, शंका लागे उजुरी गरौं, भ्रष्टाचारमा शून्य सहनशीलता अपनाऊ, सचेत नागरिकको भूमिका निर्वाह गरौं।
5: नेपाल सरकार विज्ञापन बोर्ड।
6: यदि कोही महिलाको इच्छा विपरीत जबरजस्ती प्रलोभन देखाई प्रेम सम्बन्ध बनाई पद प्रतिष्ठा या पैसाको मोहमा पारेर या झुक्याएर राखिने यौन सम्बन्ध जबरजस्तीकरणी हो। कसैले 18 वर्ष भन्दा कम उमेरको बालिकालाई निजको मंजूरीमा लिएर यौन सम्बन्ध राखे पनि यो जबरजस्तीकरणी नै हुन्छ, यस्तो कार्य दण्डनीय छ, खबरदारी गरौं। कोही कसैलाई यस्तो परेमा उजुरी गरौं र कानूनी कार्यवाही गरौं।
5: नेपाल सरकार विज्ञापन बोर्ड।
7: ए बाबु अँध्यारो छ, टर्च बालेर जाऊ।
8: आ पर्दैन आमा, त्यही पुग्ने त हो, एकैछिन त हो नि, म पुगेर आइहाल्छु के।
7: बर्खाको बेला छ, अँध्यारोमा हिर्जा सर्पले टोक्न सक्छ, उज्यालो बालेर जुत्ता अझ भए बुट लगाएर हिँड्नु पर्ने, नत्र त सर्पले टोकिहाल्छ नि।
8: है बल्ल सम्झे, सर्पको टुकाईबाट बच्न त खेतबारी र झाडीमा जाँदा गमबुट लगाउने, सुत्नु अघि ओछ्यान टकटक्याउने, झुला हालेर मात्रै सुत्ने बानी बसाल्नु पर्छ भनेर मिसले भन्नुभएको थियो।
7: अनि सर्पको टोकाईबाट जोगिन घर वरिपरि सफा राख्ने, घाँस पराल र दाउरा छिक्न जाँदा सचेत हुने भनेर मिसले भन्नुभएन?
8: भन्नुभयो नि, मिसले त घर वरिपरि दुलोहरू पुर्ने र तालतलैया नदी नालामा विषालु सर्प हुन सक्ने भएकोले नजाने पनि भन्नुभएको थियो।
7: हो, सावधानी अपनाउँदा सर्पको टोकाईबाट बस्न सकिन्छ, सानो लापरवाहीले ज्यान जान सक्छ।
5: सतर्कता अपनाउने गरौं, सुरक्षित बनौं।
9: नेपाल सरकार विज्ञापन बोर्ड।
5: मानसिक समस्याबाट बच्ने उपायहरू।
9: आफ्नो बारेमा अरूसँग खुलेर कुरा गरौं।
5: स्वस्थ खानपिनका साथै राम्रोसँग सुत्ने गरौं।
9: दैनिक शारीरिक व्यायाम तथा योग ध्यान गर्ने गरौं।
5: काममा व्यस्त रहने र अनावश्यक तनाव नलिऊ।
9: असल साथीहरूसँग मात्रै संगत गरौं।
5: मादक पदार्थ र लागू औषध सेवन नगरौं।
9: नियमित स्वास्थ्य परीक्षण गरौं। मानसिक समस्या भएकाहरूले अन्य रोगहरू, मधुमेह, उच्च रक्तचापको औषधि नियमित सेवन गर्ने गरौं।
5: स्वस्थ रहौं, अरूलाई पनि स्वस्थ रहन सल्लाह दिऊ।
9: नेपाल सरकार विज्ञापन बोर्ड।

सूचना संगीत र मनोरञ्जनको अटुट साहिनी यो हो रेडियो साहिनी 99.8 मेगाहर्ज।

0: सूचना संगीत र मनोरञ्जनको अटुट साहिनो यो हो रेडियो साहिनो 99.8 मेगाहर्ज साहिनो समय सूचक अहिले साँझको 5 बज्यो 8:05 PM
1: किन आँखा मिचेको मिचे गरेको
2: हेर्न अचानक मेरो आँखाले अक्षर फोटो भिडियो सबै मधुरो देख्न थाल्यो भने
1: धेरै समय मोबाइल चलाएपछि क्या
2: हो भने यो मोबाइल धेरै हेरेपछि साह्रै आँखा दुख्छ
1: ओहो यो त सेलफोन अन्धोपन हो जस्तो छ राति कोल्टे सुतेर एउटै आँखाले मात्र फोन हेर्दा लामो समय उज्यालो अँध्यारो फरक पर्दा दृष्टि समस्या आउँछ रे
2: ए त्यसो भए जोगीले के गर्ने त
1: मैले आँखाको डाक्टरबाट बुझेको सानो तर प्रभावकारी उपायहरू छन् पहिलो कुरा सकेसम्म मोबाइल कम हेर्ने हेर्नु पर्दा अँध्यारोमा फोन नचलाउने बत्ती बालेर हेर्ने मोबाइलमा नाइट मोड हुन्छ त्यो प्रयोग गर्ने हरेक 20 मिनटमा फोन हेर्न छोड्ने कम्तीमा 20 सेकेन्ड अनि पर पर हेर्ने टाढा 20 फिट जति बुझिस् यसलाई 20-20-20 को नियम भन्छन् मोबाइलको उज्यालो अथवा ब्राइटनेस मिलाउने फोन करिब 18 इन्च टाढाबाट हेर्ने दुवै आँखा प्रयोग गर्ने नियमित आँखा जाँच गरिरहने घरमा बच्चा बच्चीहरूलाई चाहिँ विशेष गरी यस्तो कुरा सिकाउनु पर्छ
3: मोबाइल हेर्दा ध्यान दिउ आँखालाई बचाउ
4: नेपाल सरकार विज्ञापन बोर्ड
5: हरे कृष्ण कृष्ण ए हुलाकी बाबु उहिले उहिले हाम्रा पाला हुलाकीलाई त मलामीले पनि बाटो छोडिदिन्छ भन्थे अचेल त यो हुलाको अवस्था कस्तो छ खै कुनी
6: हो आमा मैले पनि सुनेको हुँ त्यस्तो गर्नु भनेको हुलाक सेवाको महत्व कति छ भन्न खोजेको लागि आमा
5: अब अहिले चाहिँ के छ त बाबु यो हुलाकको हालचाल अब त यो मोबाइलले गर्दा हुलाक नै नचाहिने भयो क्या अरे
6: त्यस्तो होइन नि आमा मोबाइलले गर्न नसक्ने कति धेरै कामहरू छन् ती सबै कामहरू त हुलाकले गरि नै रहेको छ देशैभरि र विदेशका धेरै देशहरूमा चिठी पत्र आदान प्रदान गरि नै रहेको छ द्रुत डाक ईएमएस सेवा पनि देशभरि अनि विदेशका थुप्रै देशहरूमा सञ्चालित छन् आमा विश्वका सबै देशबाट नेपालमा पार्सल ल्याउनु र पुर्याउने व्यवस्था पनि छ नेपालमा त पार्सलहरू कुना कुनासम्म पुर्याउने अनि ल्याउने व्यवस्था पनि छ आमा
5: ए हो र बाबु
6: हो त आमा फेरि हुलाकको सेवा सुरक्षित पनि छ अनि सस्तो पनि छ
5: ए
6: हुलाकका अरू थुप्रै सेवाहरू छन् अर्को भेटमा मैले तपाईँलाई सविस्तारमा बताउँछु
5: हस् हस् बाबु हरे कृष्ण कृष्ण कृष्ण
7: नेपाल सरकार विज्ञापन बोर्ड
8: एक युनिट रगतले 3 जनासम्मको ज्यान बचाउन सकिन्छ
9: प्रत्येक स्वस्थ व्यक्तिले हरेक 3-3 महिनामा रक्तदान गर्न मिल्छ

0: Thank you.
1: 수준 A, 성기조 문호연장 구아투 사인우, 유후 리디오 사인우, 나나비 톱로 아트, 메가허즈.

माथि ओ त्यहाँ माथि हेर त बादलभन्दा माथि कति राम्रो छ मलाई त्यही जान मलाई आहा कति राम्रो तर हामीसँग त पखेटा छैन कसले पुऱ्याइदिन्छ र

0: तपाईँ अहिले सुन्दै हुनुहुन्छ रेडियो साइलेंस 89.8 MHz।
1: पहिलो समय सूचक अहिले साँझको 6 बज्यो 8:06 PM।
2: अब सुन्नुहोस् पूरा समाचार।
3: विश्व स्वास्थ्य संगठनका अनुसार नेपालमा 30% वयस्क जनसंख्या उच्च रक्तचापको जोखिममा छन्। प्रशोधित तथा तयारी खाना, जंक फूड तथा डिब्बाका खानामा सोडियम धेरै हुने हुँदा मुटु रोगको जोखिम बढ़ाउने गर्छ। विश्व स्वास्थ्य संगठनले एउटा व्यक्तिले दैनिक 5 ग्रामसम्म नून सेवन गर्नु उपयुक्त हुने सल्लाह दिएको छ।
2: नियमित रूपमा हिडुल र शारीरिक व्यायामले मुटु स्वस्थ बनाउन मदत गर्छ।
3: सन्तुलित भोजन, पर्याप्त निन्द्रा, सकारात्मक सोच एवं चिन्ता र तनावबाट मुक्त रहँदा मुटु रोगबाट बच्न सकिन्छ।
2: 40 वर्ष कटेपछि नियमित स्वास्थ्य जाँच गरौं।
3: चिल्लो पदार्थ, माछा मासु कम खाऊ। खानामा सागपात र फलफूल खाऊ।
2: मद्यपान र धूम्रपान सेवन नगरौं।
3: स्वस्थ रहौं, सुखमय जीवन बिताऊ।
2: नेपाल सरकार, विज्ञापन बोर्ड।
4: शुभ प्रभात गुरुआमा।
5: आज हामी के विषयमा छलफल गर्छौ?
4: वैदेशिक रोजगारीको विषयमा गुरुआमा।
5: वैदेशिक रोजगारीमा जानु अघि ध्यान दिनुपर्ने कुराहरू के हुन्? पालो पालो भन त।
6: सिप सिकेर तथा कामको बारेमा राम्ररी बुझेर मात्र वैदेशिक रोजगारीमा जानुपर्छ गुरुआमा।
5: हो, अरू भन त।
7: वैदेशिक रोजगारीमा जानु अघि घर परिवारसँग राम्रोसँग सरसल्लाह गर्नुपर्छ।
8: वैधानिक रूपमा प्रमाण पत्र र कागजात बनाएर मात्रै वैदेशिक रोजगारीमा जानुपर्छ गुरुआमा।
5: स्याबास, कति राम्रा र व्यवहारिक सुझावहरू राख्यौ। अरूको पनि केही छ कि?
9: वैदेशिक रोजगारीमा जाँदा सम्बन्धित देशको नियम कानूनका बारेमा जानकारी राख्नुपर्छ।
10: सुरक्षित वैदेशिक रोजगारका लागि श्रम स्वीकृति लिएर मात्र जानुपर्छ।
11: कामदार भिसा बाहेक भिजिट वा अन्य भिसामा वैदेशिक रोजगारीमा जानु हुँदैन गुरुआमा।
8: सुरक्षित वैदेशिक रोजगारका लागि नेपालको विमानस्थल नै प्रयोग गर्नुपर्छ।
5: हो, वैदेशिक रोजगारीमा जाँदा अप्नाउनु पर्ने सुरक्षा सम्बन्धी जानकारी सरछिमेक र साथीभाइहरूलाई पनि बताउनु पर्छ।
2: नेपाल सरकार, विज्ञापन बोर्ड।
12: म सानो उमेरमा बेचिए, बाध्यतावश यौन कर्मी बने, बल्ल देश फर्किए बाँचेर। तर अहिले प्रत्येक दिन र क्षण मरिरहेछु। न घर परिवारले न समाजले मलाई स्वीकार्छ। यही आशकै मेरो जीवन हो। सबैबाट म र मबाट सबै टाढा त भए, त्यति मात्र कहाँ हो र? खुसी र हाँसो पनि मबाट सदाका लागि टाढा भए।
13: दिदी, म पनि 12 वर्षमा बेची, आफन्तले नै फकाएर लगे। झन्डै 10 वर्ष बिताए, रोग लाग्यो, निकालिए। अब हजुरकै जस्तो न जाने ठाउँ, न इष्टमित्र, न साथी संगति। जिउँदैछु तर प्रत्येक क्षण मरे जत्तिकै छु दिदी।
14: तपाईँ तथा तपाईँका सन्ततिलाई नजिकका आफन्तले विभिन्न बहानामा बेच्न सक्छन्। कुनै पनि बहानामा झुक्याएर विदेश लानु वा वेश्यावृत्तिमा लगाउनु, कर कापमा पार्नु, अङ्ग झिक्नु अपराध हो।
15: मानव बेचबिखन गर्नेलाई 20 वर्ष कैद, 5 लाखसम्म जरिवाना हुन सक्छ। वेश्यावृत्तिमा लगाउनेलाई 10 वर्षको जेल सजाय हुन सक्छ। मानव बेचबिखनबाट कमाएको सम्पत्ति जफत हुन्छ।
14: मानव बेचबिखन अपराध हो। यस्तो अपराधमा संलग्न जो कोहीलाई कारवाहीको दायरामा ल्याऊ। बेचबिखन हुनबाट आफू पनि जोगियौ, अरूलाई पनि जोगाऊ।
2: हामी सबैको एउटै आवाज, मानव बेचबिखन मुक्त समाज। नेपाल सरकार, विज्ञापन बोर्ड।
16: एक युनिट रगतले 3 जनासम्मको ज्यान बचाउन सकिन्छ।
17: प्रत्येक स्वस्थ व्यक्तिले हरेक 3-3 महिनामा रक्तदान गर्न मिल्छ।
16: 45 किलो भन्दा बढ़ी तौल भएका 18 देखि 60 वर्ष उमेर समूहका मानिसले रक्तदान गर्न मिल्छ।
17: रक्तदानले शरीर स्वस्थ राख्नुका साथै मुटु स्वस्थ राख्न मद्दत पुर्याउँछ।
16: शल्यक्रियाको क्रममा वा दुर्घटनापछि व्यक्तिको उपचारको लागि रगतको जरूरी हुन्छ।
17: रक्तदान बाहेक रगतको अर्को कुनै विकल्प छैन।
16: रक्तदान जीवनदान मात्र होइन, यो त दानहरू मध्येकै ठूलो दान महादान हो।
17: त्यसैले रक्तदान गरौं र अरूलाई पनि रक्तदान गर्न प्रेरित गरौं।
18: मानव बेचबिखन तथा ओसार पसार जघन्य अपराध हो।
17: तपाईँको चिन्जानको व्यक्ति वा अरू कसैले रोजगारी दिने नाममा प्रलोभनमा पारी लड़ाई फकाई अवैधानिक रूपमा विदेशमा पुर्याउलान् होस गरौं। कसैले यस्तो लोभ देखाए घर परिवार आफन्त र वडा कार्यालयमा जानकारी दिऊ।
18: बेचबिखन र ओसार पसारबाट बचौं, सिप सिकौं र स्वदेश नै आत्मनिर्भर बनौं। मानव बेचबिखन तथा ओसार पसारको रोकथाम गरी नागरिक दायित्व पूरा गरौं।
19: नेपाल सरकार विज्ञापन बोर्ड।

सूचना संगीत र मनोरञ्जनको अटो साहिनो यो हो रेडियो साहिनो 89.8 मेगाहर्ज।

0: रेडियो साइमन 89.8 मेगाहर्ट्ज
1: साहिनो समय सूचक अहिले साँझको 7 बज्यो 7 PM
2: धुम्रपानका कारण आज मलाई फोक्सोको क्यान्सर भएको छ। यही गल्तीका कारण केही दिनमा मेरो जीवन समाप्त हुनेछ।
3: त्यही धुम्रपानका कारण मेरो पहिलो बच्चा अपाङ्ग जन्मियो, दोस्रो बच्चा पनि जोगाउन सकिन।
4: मलाई मुख र घाँटीको क्यान्सर छ, बाँचेर पनि म मरेतुल्य भए। म अलिकति पनि हिँड्न सक्दिन, श्वास श्वासमै समस्या देखियो।
5: धुम्रपान गर्न छोडौ, स्वस्थ जीवन बाँचौ।
6: नेपाल सरकार, विज्ञापन बोर्ड।
7: फागुनदेखि वैशाखसम्म आगलागी बढ़ी हुन सक्छ। आगोको सही र सुरक्षित प्रयोग नहुँदा जनधनको ठूलो क्षति हुन सक्छ।
8: आगोको प्रयोग गर्दा विशेष ध्यान पुर्याउ। सलाई, लाइटर, मट्टीतेल जस्ता ज्वलनशील वस्तु बाल बालिकाले भेट्ने ठाउँमा नराखौ। खाना पकाउने ग्यास सुरक्षित राखौं।
7: आफ्नो टोल छिमेकमा आगलागी सम्बन्धी जनचेतना जगाऊ। क्षति घटाउन स्थानीय स्वयंसेवक टोलीको गठन गरौं।
8: गाउँघर तथा शहरमा समेत सम्भव भएसम्म पोखरी निर्माण गरौं। पानीका स्रोतलाई व्यवस्थित गरौं। समुदायसँग सहकार्य गरौं।
7: खाना पकाइसकेपछि आगो राम्रोसँग निभाऊ। ग्यासको प्रयोग गर्नेहरूले चुलो, ग्यास रेगुलेटर तथा लाइटरको नियमित रूपमा निरीक्षण गरौं।
8: चुरोट बिडीको प्रयोग पश्चात आगो निभाऊ। ठुटा जथाभावी नफालौं। वन जंगल, पेट्रोल पम्प तथा ग्यास डिपोको वरिपरि सलाई, लाइटर तथा आगोको प्रयोग नगरौं।
7: घरमा मैनबत्ती, धूप र दियो बाल्दा विशेष सतर्कता अपनाऊ। नजिकैको दमकलको नम्बर अनिवार्य सेभ गरेर राखौ।
9: नेपाल सरकार, विज्ञापन बोर्ड।
10: मेरो प्रश्न चाहिँ मन्त्रीज्यूलाई, माननीय मन्त्रीज्यू, सरकारले नीति बनाउँदा युवाहरूको सहभागिता सुनिश्चित गर्ने विषयमा के सोच्नु भएको छ?
11: मेरो प्रश्न सांसदज्यूलाई, हजुर भर्खरै निर्वाचित भएर आउनुभयो, शुरूमा त बधाई तथा सफल कार्यकालको शुभकामना छ। अस्ति चुनावमा त तपाईँले धारा, बत्ती, बाटो बनाउँछु भनेर भन्नुभएको थियो, तर संसद त नीति बनाउने थलो हो नि सांसदज्यू। तपाईँले जनतालाई दिएको आश्वासन अब कसरी पूरा गर्नुहुन्छ? अनि अब गर्ने नीतिमा चाहिँ म जस्ता युवाको सहभागिता कसरी गराउने सोच्नु भएको छ?
12: मेरो प्रश्न मेयर साहबलाई, अहिले स्थानीय सरकारले गर्ने काममा लैंगिक संवेदनशीलता र युवा सहभागिताको बारेमा कसरी सोच्नु भएको छ?
13: मेरो प्रश्न मन्त्री र सांसदज्यू दुवैजनालाई, अहिले सुशासनको सवालमा युवाको सहभागिता विषयमा कसरी सोच्नु भएको छ?
14: संघदेखि स्थानीय तहसम्म, नीतिदेखि विकाससम्म, विपद जोखिम न्यूनीकरणदेखि सुशासनसम्म युवाहरूको अर्थपूर्ण सहभागिता बारे प्रश्न गरौं। तपाईँको एउटा प्रश्नले नीति बदलिने र सुशासन कायम हुनेछ।

0: नेपाल सरकार विज्ञापन बोर्ड।
1: खै जन्मदर्ता दिनुहोस् त।
2: जन्मदर्ता गरेको छैन नि म्याडम।
1: दौ जन्मदर्ता नभए त विद्यालय भर्ना हुँदैन नि।
2: हो र, मलाई त थाहा नै थिएन म्याडम।
1: बाल बालिकालाई विद्यालय भर्ना गर्न, सामाजिक सुरक्षा भत्ता प्राप्त गर्न, नागरिकता, राष्ट्रिय परिचय पत्र र राहदानी बनाउन, ब्याङ्कमा खाता खोल्न अनि राज्यबाट उपलब्ध हुने सेवा सुविधा पाउन जन्मदर्ता अनिवार्य हुन्छ।
2: पहिला कसैले भनेन।
3: त्यति मात्रै हो र दाई, जन्मेको 35 दिनभित्र स्थायी ठेगाना वा जन्मेको ठाउँको वडा कार्यालयमा जन्म दर्ता गराउनुपर्छ।
4: जन्म र मृत्यु दर्ता परिवारको मुख्य व्यक्ति वा 18 वर्ष उमेर पुगेका घरको सदस्यले वडा कार्यालयमा गराउनुपर्छ।
3: विवाहको सूचना पति र पत्नी दुवैजनाले दिनुपर्छ। सम्बन्ध विच्छेदको सूचना अदालतको निर्णय सहित पति वा पत्नीले दिन सक्छन्।
4: जन्म, मृत्यु, बसाई सराई, विवाह एवं सम्बन्ध विच्छेदका घटना बेलैमा दर्ता गर्नु नागरिकको कर्तव्य हो।
0: नेपाल सरकार विज्ञापन बोर्ड।
5: हेलो
6: हेलो बहिनी, सन्चै छौ?
5: हजुर सन्चै छु। हजुरलाई कस्तो छ?
6: एकदम ठिक छ बहिनी। तिम्रो लागि र भान्जीको लागि केही सामान पठाएको छु, हुलाकमा लिन जाऊ है। ट्र्याकिङ नम्बर म म्यासेज गर्छु।
5: अनि हुलाकमा पो जानु?
6: हो नि, हुलाकमा जाऊ न।
5: हुलाकमा त चिठी पत्र मात्रै आउँछ होइन र?
6: हैट, तिमी पनि कुन जमानाको कुरा गरिरहेछौ? देशमा बसेर आफ्नो देशको हुलाकको सेवा सुविधा के छन् थाहा नपाएको?
5: लौ न त, विदेशबाटै भए पनि थाहा पाऊ हुलाकको के रहेछन् सुविधाहरू।
6: ल सुन, विदेशबाट नेपालमा र नेपालबाट विदेशमा उपहारहरू चिठी पत्रहरू पठाउनु पर्यो भने नेपालको हुलाक सेवा जस्तो विश्वासिलो, भरपर्दो र सस्तो अरू कुनै पनि छैन। कुरा बुझ्यौ?
5: ए, शहरमा मात्र होला नि?
6: कहाँ हुनु, अहिले त नेपालका सबै जिल्ला अनि 753 स्थानीय तहहरूमा हुलाक कार्यालयबाट सेवा चलेको छ नि।
5: थ्याङ्क यू मेरो दाई, आज राम्रो कुरा थाहा भयो।
4: नेपाल सरकार विज्ञापन बोर्ड।

सूचना संगीत र मनोरञ्जनको अटल साहेनो यो हो रेडियो साहेनो 89.8 मेगाहर्ज।

सूचना संगीत र मनोरञ्जनको अटुट साहिनो यो हो रेडियो साहिनो 99.8 मेगाहर्ज।

0: एसएनपी कम्पनी कार्यालयको अत्यन्त जरुरी सूचना।
1: कम्पनी एन 2063 बमोजिम दर्ता भएका कम्पनीको म्याद भित्र विवरण पेश नगरेको र अध्यावधिक नगरेको कम्पनी प्राली 2083 असोज भित्र आय विवरण पेश गरेमा लाग्ने सम्पूर्ण कर शुल्क दस्तुर जरिवाना मिनाहा हुने व्यवस्था भएको हुँदा समयभित्र आफ्नो व्यवसाय नवीकरण गर्न आउनुहुन एसएनपी कम्पनीको कार्यालयद्वारा सूचना जारी गरिएको छ। पुनश्च लाइसेन्स नभएका बिचौलियासँग काम गरी पछि पछुताउनु भन्दा लाइसेन्स भएका आधिकारिक संस्थासँग मात्र काम गरी मुक्त हुनुहोस्।

0: कम्पनीको कार्यालय भरतपुर बाइपास रोड आन्तरिक राजस्व कार्यालयबाट 200 मिटर पारी मौलाकालिका अस्पताल सँगै सम्पर्क नम्बर 0556909959 9550607359 र 9550607359।
1: आमा एक गिलास दही खाम न, साह्रै गर्मी हो।
2: आमा मलाई दुध है।
1: होइन आमा, हाम्रो दुध दही किन यति मिठो हुन्छ?
3: किनभने हामीले रोजेका छौँ शुद्धता र विश्वास।
1: कहाँबाट ल्याउनुहुन्छ यो सबै?
3: भरतपुर 10 सिंचाई रोडमा रहेको डेरी मार्टबाट, जहाँ पाइन्छ ताजा दुध, दही, घिउ, पनिर र दुग्धजन्य पदार्थ पाइने एकमात्र ठाउँ।
4: तपाईँको परिवारको स्वास्थ्य हाम्रो प्राथमिकता। डेरी मार्ट, शुद्धताको अर्को नाम। डेरी मार्ट भरतपुर 10 दूरसञ्चार रोड, उत्पादक चितवन जिल्ला दुग्ध उत्पादक सहकारी संघ चितवन। हाम्रा शाखाहरू भरतपुर 10 इन्द्रेडी टोल, भरतपुर 3 बेलचोक।
3: चैते धानमा नेक ब्लास्टको समस्या,
4: चितवन जिल्लाको रत्ननगर र खैरहनी नगरपालिकामा लगाइएको चैते धानमा नेक ब्लास्ट घाटी मरुवाको समस्या देखिएको छ। एक किसिमको ढुसी जन्य रोग हो। यो रोगको मुख्य लक्षण भनेको बाला मुनतिरको डाँठमा कालो धब्बा देखिने, बालामा पोषण नपुग्ने, बाला सुक्ने र अन्तमा बाला भाँचिने हुन्छ।
3: रोगको लागि अनुकूल मौसम,
4: अत्याधिक सापेक्षित आर्द्रता, शीत र नाइट्रोजन मलको बढी प्रयोगमा यो रोग हावाको माध्यमबाट निकै तीव्र गतिमा फैलिन्छ। समाधानका उपायहरू,
3: रोग प्रतिरोधात्मक जातहरू जस्तै चैते 2, हर्दीनाथ 1, कुमल 2, कुमल 5, कुमल 6 र कुमल 7 लगाउने।
4: खेतमा पानी जमाइ राख्ने,
3: वेभिस्टिन वा डेरोसार 2-3 ग्राम प्रति केजी बिउका दरले बिउ उपचार गरी बियाड राख्ने।
4: ट्राइसाइक्लाजोल 75%, WP 0.75 ग्राम प्रति लिटर पानीमा वा कासुगामाइसिन 3%, SL 1.5 मिलिलिटर प्रति लिटर पानीमा वा हेक्साकोनाजोल 5%, EC 2 ग्राम प्रति लिटर पानीमा मिसाई 15 दिनको फरकमा 2-3 पटक छर्कनुहोस्।
3: सबै प्रकारका व्यवसायहरू नगरपालिकाको सम्बन्धित ओडामा दर्ता गरौं।
4: घर जग्गा बहाल कर, व्यवसाय कर, भूमि कर, विज्ञापन कर, सरसफाई शुल्क, बहाल बिटौली शुल्क लगायतका कर तथा शुल्कहरू समयमै नगरपालिकामा वा नगरपालिकाको सम्बन्धित ओडामा बुझाऊ।
3: नियमानुसार कर तिरौं, दण्ड जरिवाना हुनबाट बचौं, आफ्नो आमदानी सम्पत्तिको वैधता स्थापना गरौं, व्यवसायको सम्मान बढाऊ,
4: समयमै कर तिरौं, सबै नागरिकको परिचय दिऊ।
3: गैडाकोट नगरपालिका र रेडियो साइनोद्वारा जनहितमा जारी सन्देश।
2: तपाईँ अहिले सुन्दै हुनुहुन्छ रेडियो साइनस 89.8 MHz।
4: यति बेला बेलुकीको 7:30 बज्यो। अब तपाईँले सुन्न सक्नुहुनेछ रेडियो साहिनीबाट साझा खबर।

0: दलले आफूले सक्दो प्रयास गरेको दावी समेत गरेको छ भने विपक्षी दलहरूले उद्धार प्रक्रिया र सरकारी समन्वय बारे प्रश्न उठाएका छन्। आज बसेको प्रतिनिधि सभाको बैठकमा बोल्दै सांसदहरूले भने
1: भदौ 23 र 24 गते वास्तवमा के भयो? आज सरकार गठन भएको 100 दिन बितिसकेको छ। गौरीबहादुर कार्की आयोगको प्रतिवेदन कहाँ छ? सरकारसँग रहेको राष्ट्रिय मानवाधिकार आयोगको प्रतिवेदन कहाँ छ? यी प्रतिवेदनहरू किन सार्वजनिक गरिएका छैनन्? यदि सरकार साँच्चीकै सत्य पत्ता लगाउन चाहन्छ भने सत्यलाई लुकाएर होइन, सार्वजनिक गरेर जनतालाई विश्वास गर्नुपर्छ।
2: नयाँ आशाका साथ, नयाँ विश्वासका साथ उहाँ जन्मसाथ आउनुभएको छ भने यो के राज्यको असफलता हो? या गरीब दुखी विपन्न सुकुम्बासीहरू यो राजधानी संघीय राजधानी या देशभरि बाँच्न पाउँदैनन्, उनीहरूले गरी खान पाउँदैनन् भन्ने संकेत हो? सरकारको यसमा ध्यान जाओस् र जवाफ चाहन्छु सम्माननीय सभामुख महोदय। यही दृष्टिकोण आज छ कि
3: नेपालीको मृत्युबारे प्रतिनिधि सभामा
0: उठेका प्रश्नको जवाब दिँदै गृहमन्त्री सुगम गुरूङले गणेशलाई उपचार सक्दो प्रयास गरेको दावी गर्दै आफूले सदन र नेपाली जनतालाई झूट बोल्न नसक्ने बताउनुभयो।
4: हामीलाई थाहा छ हाम्रो पीड़ा हामीले कसरी यो फेस पार गर्यौं भनेर। अब आज म यो सम्मानित सदनलाई सभामुख मार्फत सरकार कसरी सञ्चालन हुन्छ भनेर तपाईँलाई म सिकाउन चाहन्छु। हाम्रो 3 तहको सरकार हुन्छ, एउटा संघीय सरकार भयो, एउटा प्रदेश सरकार भयो र एउटा स्थानीय सरकार भयो। जुन ठाउँमा घटना घट्यो त्यो ठाउँमा ट्राफिकले लगाएको होइन, ट्राफिकले व्हील लक गरेको होइन। कुनै भिडियोमा छ ट्राफिकले लगाएको, त्यसमा व्हील लक लगाएको छ, नगर प्रहरीले लगाएको छ। म विपक्ष दलका साथीहरूलाई मान्छेहरूलाई सोध्न चाहन्छु, स्थानीय सरकार कसको छ अहिले?
0: गृहमन्त्री गुरूङले गणेश नेपालीको मृत्यु जस्तो संवेदनशील विषयलाई राजनैतिक मुद्दा नबनाउन विपक्षी दललाई आग्रह समेत गर्नुभएको छ। संसदमा बोल्दै गृहमन्त्रीले काठमाडौँ महानगरपालिकामा सवारी साधनमा हुल्लक लगाइएको घटनाबारे पनि टिप्पणी गर्नुभएको थियो। यसैबीच सरकारले आत्मदाह गरेको घटनाको तथ्य सत्य पत्ता लगाउन गृह मन्त्रालयले 5 सदस्यीय छानबिन समिति गठन गरेको छ। मन्त्री गुरूङले काठमाडौँ उपत्यका प्रहरी कार्यालय रानी पोखरीका डीआईजी गोविन्द थपलियाको संयोजकत्वमा समिति गठन गरिएको जानकारी दिनुभयो। गृहमन्त्रीका अनुसार घटनासँग सम्बन्धित 3 जना नगर प्रहरीलाई सोधपुछका लागि नियन्त्रणमा लिएको छ। तीमध्ये 2 जना महिला र 1 जना पुरूष नगर प्रहरी रहेका छन्। त्यसअघि नेपालीको मृत्युबारे राजनीतिक दलहरूले निष्पक्ष छानबिनको माग गरेका थिए। नेपाल कम्युनिष्ट पार्टी नेकपाले सरकारसँग निष्पक्ष छानबिन, दोषीमाथि कानूनी कार्यवाही र पीड़ित परिवारलाई न्याय तथा राहत उपलब्ध गराउन माग गरेको छ। नेपाली कम्युनिष्टका प्रमुख सचेतक निश्चल राईले सरकार नागरिकको जीवन र पीड़ाप्रति प्राप्त संवेदन नभई सामाजिक सञ्जाल व्यवस्थापन र प्रचारमुखी गतिविधिमा बढ़ी केन्द्रित भएको आरोप लगाउनुभयो। राईले यातायात नियम उल्लंघनमा जरिमाना बढ़ाउने चर्चाप्रति पनि असन्तुष्टि व्यक्त गर्नुभयो।
5: राज्यलाई तत्व सम्मत गर्नको लागि हामीले राजस्व सङ्ग्रहको लागि त्यसलाई मात्र डाइरेक्ट ट्याक्सले मात्रै तपाईँ गर्ने कुरा होइन, त्यसको दायरहरू फरक फरक नसक्छ। हाम्रो पूर्वाधार कस्तो छ त, हामी त्यो अनुसारको तपाईँको हामीले नीति नियम बनाउनुपर्ने हो। जुन प्रस्तावित कुरा आएको छ यदि त्यो सत्यको रूपमा तपाईँको प्रस्तावित नै कुरा आउने हो भने त्यसले हामी कसैलाई पनि फाइदा पुर्याउने स्थिति छैन, कसैलाई पनि फाइदा पुर्याउँदैन। त्यस्तै छन् तपाईँको निमुखा साथीहरूलाई, विपन्न नागरिकहरूलाई त्यो छन् तपाईँको असर गर्ने गर्छ।
0: नेपालीले आत्मदाह गरेको घटनाको विरोध गर्दै आज विभिन्न समूहले माइतीघर मण्डलामा प्रदर्शन गरेका छन्। प्रदर्शनकारीले घटनाको निष्पक्ष छानबिन, दोषीमाथि कार्यवाही र पीड़ित परिवारलाई न्यायको माग गर्दै सरकार विरूद्ध नाराबाजी समेत गरेका थिए। यसैबीच सर्लाहीको गोडैता नगरपालिका 35 वर्षीय विवेक मण्डलले शरीरमा पेट्रोल खनाएर आत्मदाहको प्रयास गरेका छन्। मध्य प्रदेशका डीआईजी ओम अधिकारीका अनुसार घटनामा मण्डलको अधिकांश शरीर जलेको छ। उहाँलाई थप उपचारका लागि हिमकत्र मार्फत काठमाडौँ ल्याउने तयार भएको प्रहरीले जनाएको हो। राहदारी बनाउन आफ्नै स्थानीय ठेगानाको जिल्लामा पुग्नुपर्ने झन्झट अब खट्ने भएको छ। परराष्ट्र मन्त्रालय र राहदानी विभागले असार 29 गतेदेखि नयाँ राहदानी प्रणाली लागू गर्दै देशको जुनसुकै जिल्ला वा इलाका प्रशासन कार्यालयबाट राहदानीका लागि आवेदन दिन सकिने व्यवस्था गर्न लागेको हो। परराष्ट्र मन्त्रालयमा आज आयोजित पत्रकार सम्मेलनमा मन्त्रालयका प्रवक्ता लोकबहादुर पौडेल छेत्रीले नयाँ प्रणालीको तयारी अन्तिम चरणमा पुगेको जानकारी दिनुभयो।
6: नेपाली नागरिकलाई सहज, सरल र प्रभावकारी राजनीतिक सेवा उपलब्ध गराउन परराष्ट्र मन्त्रालय र यस अन्तर्गत रहेको राजनीति विभाग प्रतिबद्ध रहेका छन्। राजनीतिको प्रणाली हाल परिवर्तन भई यही 2083 असार 29 अर्थात 13 जुलाई 2026 लाइभ हुने तय भएको छ। सोको तयारी मन्त्रालय र विभागबाट करिब पूरा भएको छ। तत्पश्चात केही समय अपेक्षित सामान्य प्राविधिक समस्या रहन सक्ने भए पनि राजनी सेवा सहज नियमित र सुचारू रहने अपेक्षा गरिएको छ। यस विषयमा विभागबाट 2083 असार 19 र असार 24 सूचनाहरू जारी गरिएका छन्।
0: प्रवक्ता क्षेत्रीय प्रणाली परिवर्तनको शुरूआती चरणमा सामान्य प्राविधिक समस्या देखिन सक्ने भए पनि सेवा नियमित रूपमा सञ्चालन हुने स्पष्ट पार्नुभयो। व्यवस्था अनुसार नागरिकले आफू जहाँ बसोबास गरिरहेको छ त्यही नजिकको जिल्ला प्रशासन वा इलाका प्रशासन कार्यालयबाट राजधानीका लागि आवेदन दिन सक्नेछन्। यसैबीच दक्षिण पूर्वी एसियाका विभिन्न देशमा सामाजिक सञ्जाल अनलाइन ठगी सेन्टरमा फँसेका 836 नेपालीको उद्धार गरिएको परराष्ट्र मन्त्रालयले जनाएको छ। पत्रकार सम्मेलनमा का प्रवक्ता पौडेलले कम्बोडिया, म्यानमार, लाओस र थाइल्याण्डबाट नेपालीहरूको उद्धार गरी स्वदेश फर्काउने काम भइरहेको जानकारी दिनुभयो। मन्त्रालयका अनुसार हालसम्म कम्बोडियाबाट 709, म्यानमारबाट 113, लाओसबाट 8 र थाइल्याण्डबाट 6 नेपालीको उद्धार गरिएको छ। प्रवक्ता पौडेलले कम्बोडिया सरकारले भिसा अवधि सकिए पनि त्यहाँ रहेका 602 नेपालीको भिसा शुल्क र जरिवाना हिमिनहा गरिदिएको जानकारी दिएको छ। साथै उद्धारपछि पनि नेपाल फर्कन नचाहने नेपालीका आफन्तलाई उनीहरूलाई स्वदेश फर्कन सहज गर्न आग्रह गरिएको समेत उहाँले बताउनुभयो। विपन्न तथा लक्षित समुदायका लागि सञ्चालन गरिएको जनता आवास कार्यक्रम अन्तर्गत हालसम्म 38,938 आवास निर्माण सम्पन्न गरी हस्ताक्षर गरी हस्तान्तरण गरिएको छ। राष्ट्रिय सभाको बैठकमा सामाजिक सुरक्षा मन्त्री सीता भावीले हालसम्म 55,970 आवास स्वीकृत भएको र त्यसमध्ये 8,359 आवास निर्माणाधीन अवस्थामा रहेको समेत जानकारी दिनुभयो।
7: हस्तान्तरण भएको आवास संख्या 4,344 रहेको छ भने निर्माणधीन अवस्थामा 11,137 रहेको छ र सुदूरपश्चिममा 3,018 हस्तान्तरण भएको आवास संख्या छ भने 468 चाहिँ निर्माणधीन अवस्थामा रहेको छ र जम्मा गरी हस्तान्तरण भएको आवास संख्या 38,931 रहेको छ भने निर्माणधीन अवस्थामा चाहिँ 8,350 रहेको छ र यस सम्बन्धमा थप जानकारी सम्बन्धित मन्त्रालयबाट प्राप्त गर्न सकिने एउटा जानकारी गराउन चाहन्छु।
0: साझा खबरमा अब खेल खबर। नेपाल र भारत ए टोली बीच क्रिकेटको स्थितिवी अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा 3 खेलको T20 श्रृंखला आयोजना हुनु भएको छ। नेपाल क्रिकेट संघ क्यामले आज त्यसबारे औपचारिक जानकारी गराएको हो। क्यामका अनुसार श्रृंखला सन् 2026 डिसेम्बरमा सञ्चालन हुनेछ। नेपाल र भारत ए बीच हुने यो सिरिज नेपाली क्रिकेटका लागि ठूलो अवसरका रूपमा हेरिएको छ। भारतको बलियो क्रिकेट संरचनाबाट आउने ए टोलीसँग खेल्दा नेपाली क्रिकेट खेलाड़ीले उच्चस्तरीय प्रतिस्पर्धाको अनुभव पाउने अपेक्षा गरिएको क्याङले जनाएको हो।
8: एलिनोको प्रभाव हिमालमा पर्ने सम्भावना, हिम नदीमा आकस्मिक बाढीको जोखिम,
9: फिर यात्रा भइरहेको बेला अकस्मात यस्ता चिज आइहाल्यो भने सकेसम्म गाडीबाट टाढा नजाने, कि टाढा जाने बित्तिकै मान्छे पूर्णी गर्ने मान्छे आयो भने हेर्दैन। यस्ता 3-4 कुरा सावधानी अप्नायो भने यात्रा गर्नै परेको अवस्थामा पनि सायद जोखिम कम गर्न सकिन्छ। कि
8: हिम पहिरो र बाढीबाट कसरी जोगिने विज्ञको सुझाव सहितको कुराकानी अनि रिपोर्टसँगै अन्य सामग्री पनि बाँकी नै छन्। सीआईएनको साझा खबर सुन्दै गर्नुहोला।
10: विगत 102 वर्षदेखिको गौरवपूर्ण शैक्षिक विरासत बोकेको नेपालको सांस्कृतिक शहर पाटनको मुटु पाटन ढोकामा अवस्थित उत्कृष्ट शैक्षिक गन्तव्य यस पाटन हाई स्कूलमा कक्षा 11 साइन्स, म्यानेजमेन्ट, ह्युमानिटिज, एजुकेशन एण्ड ल समूहमा भर्ना खोले। हाम्रा विशेषताहरू: दक्ष र अनुभवी शिक्षकद्वारा अध्यापन, अत्याधुनिक भौतिक पूर्वाधारमा व्यावहारिक प्रयोगत्मक तथा प्रविधि मैत्री शिक्षा, सुविधा सम्पन्न विज्ञान, कम्प्युटर र होटल म्यानेजमेन्ट ल्याब, अतिरिक्त क्रियाकलापद्वारा प्रतिभा प्रस्फोटन तथा क्षमता विकास, विगत 19 वर्षदेखि राष्ट्रिय परीक्षा बोर्डमा उत्कृष्ट नतिजा हासिल गर्न सफल। सम्पर्क 01-5121-7-0-1-54-1-4-4-3 पाटन हाई स्कूल, पाटन ढोका, ललितपुर।
11: आज आँखा नाक कान र घाँटी उपचारका लागि अन्तर्राष्ट्रिय स्तरको प्रविधि युक्त दृष्टि आँखा अस्पताल भित्तानाथ वीरगंज र काठमाडौँ कलम्पीका साथै शाखाहरू चावहिल बानेश्वर गमल र ओम अस्पतालमा
12: सेवाहरू बिना इन्जेक्सन मोतीबिन्दुको अपरेसन अपरेसन पछि चस्मा लगाउनु नपर्ने प्रिमियम लेन्स बाल बालिकाको आँखाको पावर बढ्न रोक्ने मायोपिया कन्ट्रोल लेन्स ड्राई आँखाको थेरापी आँखाको पर्दा तथा जलबिन्दुको उपचार नाक कान घाँटीको उपचार सामाजिक सुरक्षा कोषको स्वास्थ्य बिमा सुविधा वेबसाइट दृष्टि आई डट ओआरजी फोन नम्बर 01-5224-5252-5253

0: आपको एकमात्र डीटीएल सेवा डिस्टेशन खुशी को कनेक्शन सामाजिक रूपांतरण का लागे यो हो सामुदायिक सूचना नेटवर्क CIN.
1: तपाई सामुदायिक सूचना नेटवर्क CIN ले काठमाडौँमा तयार पारेको साझा खबर सुनिरहनु भएको छ. साझा खबरमा अब बाँकी खबर. दाङमा गरिएको सुपरसुन एनिमिया तथा थालसेमिया परीक्षणमा 450 जना भन्दा बढ़ीमा असामान्य हिमोग्लोबिन देखिएको छ. राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानले सञ्चालन गरेको परीक्षणमा यस्तो अवस्था देखिएको हो. प्रतिष्ठानका अनुसार जिल्लाका विभिन्न स्थानमा सञ्चालन गरिएका स्वास्थ्य शिविर मार्फत 5070 जनाको नमूना परीक्षण गरिएको थियो. परीक्षण गरिएका मध्ये 4,430 जनामा हेमोग्लोबिन सामान्य देखिएको छ भने 650 जनामा असामान्य हेमोग्लोबिन फेला परेको हो. अब नयाँ विद्यालय खोल्ने कक्षा थप गर्ने र विद्यालय सञ्चालनको स्वीकृति दिने अधिकार स्थानीय तहमा पुगेको छ. शिक्षा नियमावलीको 10 संशोधन मार्फत विद्यालय व्यवस्थापन समिति सम्बन्धी महत्वपूर्ण अधिकार स्थानीय सरकारलाई प्रदान गरिएको हो. नयाँ व्यवस्था अनुसार विद्यालय खोल्न चाहने व्यक्ति वा संस्थाले शैक्षिक सत्र शुरू हुनुभन्दा कम्तीमा 3 महिना अगाडि सम्बन्धित स्थानीय तहमा निवेदन दिनुपर्नेछ. स्थानीय तहले विद्यालयको पूर्वाधार आवश्यकता र मापदण्ड पूरा भएको पाएमा शैक्षिक सत्र शुरू हुनुभन्दा अगाडि कम्तीमा 30 दिन अघि सञ्चालन अनुमति दिन सक्ने व्यवस्था गरिएको छ. अनुमति प्राप्त विद्यालयले सञ्चालन स्वीकृतिका लागि पुनः स्थानीय तहमा निवेदन दिनुपर्नेछ. त्यसपछि स्थानीय तहको शिक्षा हेर्ने अधिकृतले विद्यालयको अनुगमन गरी प्रतिवेदन तयार गर्नेछन्. यस वर्षको मनसुनमा लामो सुक्खापछि 81 अत्यधिक वर्षा हुन सक्ने भन्दै मौसमविदले हिन्दू कुश हिमालय क्षेत्रमा बाढ़ी पहिरो र हिमताल फुट्ने जोखिम बढ़ेको चेतावनी दिएका छन्. मौसम पूर्वानुमान महाशाखाका अनुसार समग्र वर्षा सामान्य भन्दा कम हुन सक्ने भए पनि एल निनोको प्रभावले छोटो समयमा भारी वर्षा हुन सक्ने सम्भावना छ. बढ़दो तापक्रमका कारण हिम नदी पग्दा नदीको बहाव बढ़ने र जोखिम थप बढ़न सक्ने विज्ञको भनाइ छ. हिम पहिरो र बाढ़ीबाट कसरी जोगिने हामीले 3D इन्जिनियरिङ अध्ययन संस्थान पुल्चोक क्याम्पसका जलस्रोत विषयका प्राध्यापक डाक्टर विष्णु पाण्डेसँग सोधेका छौं.
2: मैले अघि नै जुन कुरा अगाडिको बाढीका संकेतमा कुरा गरेँ नि, पानी परेर मात्रै बाढी आउँछ भन्ने बुझाइ भने आधा बुझाइ हुन्छ. पानी नपर्दा एकदमै काहीँ चन्द्रलापुर घाम लागेर पनि बाढी आउन सक्छ. त्यस्ता संकेत चाहिँ बिस्तारै पानी बढ्दै जाने तर चाहिँ बिहान नभएर दिउँसो 12-1 बजी पछाडि आउने खालका अथवा 3-4 बजीसम्म त्यो हिम श्रृङ्खला भएको ठाउँबाट कति टाढा छ दुरी भन्ने अनुसार भन्ने चाहिँ त्यस्ता पानी त्यो समयमा यस्ता बाढी आउन सक्ने सम्भावना रहन्छ. किनकि हिउँ पग्लेर त्यसबाट पानी भएर अनि त्यो लामो यात्रा तय गर्दै गर्दै आउने विषय हो नि त. तर त्यसलाई थाहा पाउन बिस्तारै पानी बढ्दै जाने जुन चाहिँ क्लियर वाटर भन्छौँ, धुलो पानी भन्दा नि सङ्लो पानी नै र बिस्तारै बढ्दै बढ्दै गइरहेछ भने त्यो चाहिँ हिउँ नदी बाट हिउँ पग्लेर आएको बाढी हुन सक्छ भनेर गर्न सकिन्छ. त्यो चाहिँ बिहान 10-11 बजीसम्म आउँदैन, त्यो चाहिँ दिउँसो अनि अलि अलि त्यस्तो खालेलाई चाहिँ त्यसको सङ्केत हुन सक्छ.
1: त्यसै हिमाल छेउछाउका बस्तीहरू हुन्छ नि, उहाँले चाहिँ कस्तो खालको पूर्व तयारी अथवा सतर्कता हुन्छ नि अपनाउनु?
2: पसिना हामीले जस्तै थाहा होइन, माथि मुस्ताङतिर जुन चाहिँ मनाउँदै एउटा उसमा हेऱ्यो नि, पानी नै नभएर पनि ठुलो गाडी आएको त्यस्तो त्यस्तो खालका केसहरू हुन्छन्. अब यो चाहिँ मैले अघि नै भनेकै कुरालाई फेरि जोडे, यो जोखिम जहिले पनि हुन्छ. हामी खोलाको बहाव क्षेत्र अथवा ऐतिहासिक भनेर लामो अनुभव त्यो ठाउँमा भएको आधारमा एकदमै ठुल्ठुलो बाढी आए बेलामा कहाँसम्म पानी आउँथ्यो खोलामा भन्ने कुरा त जानकारी भएर ती ठाउँमा हामी जाने त्यो खोलामा छिट्ने प्रयास गरिएन र त्योभन्दा टाढा राख्यो भने यो उत्तम उपाय भनेको यही हो जस्तो लाग्छ. अरू त किनकि कसैको बसमा नि हुँदैन, कहिले कहिले हिम नदी ठ्याक्कै पक्रेर एकैचोटि आउने चिज अझ पक्रेर मात्रै आउँदा त्यो ठुलो हुँदैन. त्यसले चाहिँ कुनै हिम के भन्छ पहिरो नै सहित आयो भने त एकैचोटि भयङ्कर ठुलो चाहिँ पानी आउन सक्छ र त्यसले चाहिँ विनाश ल्याउन सक्छ कसैको कन्ट्रोलमा पनि रहने. त्यस कारणले त्यस्ता बहाव क्षेत्रबाट आफूलाई टाढा राख्ने चाहिँ एकदमै उत्तम सरल उपाय हो.
1: अर्को कमेन्ट छ, बर्खायाममा लामो दूरीको यात्रा गर्दा सबैभन्दा पहिले कुन कुन कुरामा ध्यान दिनुपर्छ भनेर?
2: हजुर, यसमा अघि पनि हामीले छलफल गरिसक्यो. सबभन्दा पहिला त मेरो बुझाइमा अत्यावश्यक बाहेक बर्खाको बेलामा यात्रा नै नगर्ने सबभन्दा राम्रो. अब उपाय नै छैन, नगरी नहुने छ भने सरकारी निकायबाट आएका आधिकारिक सूचना अनुसार कुन कुन बेलामा बाढी आउने जोखिम छ त्यो बेलामा यात्रा नगयो त्योभन्दा फरक दिन जुन बेला त्यो बाढी पूर्वानुमान गरिएको छैन भन्नाले बाढी नआउने अनुमान गरिएको छ त्यस्ता बेलामा आफ्नो चावल बिन्दुलाई चावलको सेडुलहरू बनाउने अब त्यति गर्दा गर्दै पनि गएको फेरि आउँछ त त्यस्तोको लागि पनि तयारी भएर जानु पर्ला त्यो भनेको चाहिँ अब बिचमा बिदिन बोकिनु पर्ला अरे त्यस्तो बेलामा त अब आफूलाई चाहिनेभन्दा बढी खानेकुरा लिएर जाने किन खानेकुरा भए भने कहाँ अनुकूल डाँडो बोकिनु पर्ला अरे अनि भाडा बढ्न लाग्ला अरे त्यस्ता केही फर्स्ट एडका उपचारका केही औषधिहरू बोकेर हिँड्ने आफूलाई मात्रै होइन आफ्नो गएको साथीलाई पनि समस्या हुन सक्यो नि त हामी आफूले आफूभन्दा अरूलाई पनि सोध्यौँ भने तमाम यात्रा गर्ने सबैले चाहिँ सुरक्षित महसुस गर्नन् एउटा दुईवटा पानी बढी बोकेर हिँड्ने र फिर यात्रा भइरहेको बेला अकस्मात त्यस्ता चिज आइआयो भने सकेसम्म गाडीबाट टाढा नजाने किन टाढा जाने बित्तिकै मान्छे फोर्मी गर्ने मान्छे आयो भने फेर्दैन यस्ता तिन चारवटा कुरा सावधानी अपनायो भने यात्रा गर्नै परेको अवस्थामा पनि सायद जोखिम कम गर्न सकिन्छ कि
1: तपाईँ सामुदायिक सूचना नेटवर्क सीआईएनले काठमाडौँमा तयार पारेको साझा खबर सुनिरहनु भएको छ जाजरकोटको पहाडमा आँपको बगैँचा
3: खानालाई अब अलिकति लगाउँछौ अनि आधा लगाउँछौ त्यो 25,000 तरकारीबाट हुन्छ अहिले खोर्सानी भ्यान्टाहरूबाट 20-25,000 भइरहेको छ अझै खोर्सानी टिप्दै बेच्दै गर्छौँ भ्यान्टा पनि फल्दैछौँ बेच्ने सुरु भएको
1: पहाड़मा आँपको खेतीको नयाँ उदाहरण लगायतका सामग्री बाँकी नै छन् सीआईएनको साझा खबर सुन्दै गर्नुहोला
4: ट्राफिक चेकको वाइफाई फिक्स वाल्टर नाम्ली घर भने शक्तिशाली चार एन्टिनामा वाइट कभरेज फाइभ सिस्टम लो लेटेन्सी र फास्ट स्पिड सबै अस्त्रको शक्ति बोकेको 200 MBPSको इन्टरनेट अब 3 महिनाका लागि मात्र 3300 रुपियाँमा साथमा आइपिटिभी मात्र 250 प्रति महिना बुकिङको लागि 9801004477 शर्तहरू लागू हुनेछन् ट्राफिक चेक छोयो सिक्छ
0: सामाजिक रूपान्तरणका लागि यो हो सामुदायिक सूचना नेटवर्क सीआईएन
1: तपाईँ सामुदायिक सूचना नेटवर्क सीआईएनले काठमाडौँमा तयार पारेको साझा खबर सुन्दै हुनुहुन्छ तरकारी र फलफुलबाट पनि राम्रो आमदानी लिन सकिन्छ भन्ने उदाहरण देशभरमा विभिन्न किसानले गरेको मेहनतबाट देखिन्छ तर पहाड़ी जिल्लामा पनि आँपको बगैँचाबाट लाखौं आमदानी कसरी सम्भव भयो जाजरकोटको नलगा नगरपालिका सात चाम खेतमा रहेको सहरे कला कृषि तथा फलफूल फर्मका संचालक लक्ष्मी चन्दसँग साथी नीलप्रकाश चन्दले कुराकानी गर्नुभएको छ
3: आफै राम्रो भइरहेछ नबुझिजेलसम्म पहिला अब किन लगाउने के गर्ने भन्ने भयो अब यो आँप लगाएर के गर्ने बच्चाहरूलाई के गरी खुवाउने रोटी गहुँ मकै छर्यो भने खान पुग्छ यसले पुग्दैन भन्ने थियो यो बिस्तारै बिस्तारै यसको अब महत्व बुझ्दाखेरि सबैले लगाएर खान थालेर किन्न थालिसकेपछि चाहिँ हामीलाई गहुँ मकै लगाउन जाँदै लागेनन्
5: कति वर्ष पहिलेसम्म चाहिँ यो आँप लगाएर पनि खान पुग्छ र लाउनु पुग्छ र भन्ने हुन्थ्यो अनि कहिलेदेखि चाहिँ ओहो यो त आफै बेचेर पनि लखपति बन्न सकिने रहेछ भन्ने भयो
3: पहिला 57 सालमा लगाऊ हामीले बुटा 57 सालमा चाहिँ सुरु गरौँ बुटा लगाउन त्यसपछि अब अलिअलि 10 वटा जति बुटा लगायौँ
5: 57 सालमा 10 वटा बुटा
3: लगायौँ अलि उता पाँचौँमा लगायौँ पाँचौँमा फरेर त्यसपछि बेसीतिर यतातिर अब गहुँ छर्ने सिजनमा अनि मकै छर्ने गर्यौँ त्यसपछि बिस्तारै त्यतातिर फल्यो अनि यो हारी बजारमा भयो बिक्री हाम्रो पहिला 150 रुपियाँ केजीले भत्ता आधा डोगामा लग्दै बोक्दै यातायात थिएन मान्छे लगाउने टिप्ने अनि त्यहीँ खाद्याउने
5: हारी बजार भनेको यो रुकुमको मुसिबोट
3: रुकुम हारी
5: सुरुमा 10 बोट अहिले चाहिँ कति बोट पुगेको छ
3: अहिले त हाम्रो यो सबै 18 रुपियाँ मऱ्यो दुईटैको 1,200 जति छ बुटा
5: यो 1,200 बुटाबाट एक वर्षमा कति जति आमदानी हुन्छ
3: कोसासम्म लगाउँदै थियौँ अब सबै त फलेकै छैन अब यिनी फलेर अब बुटाहरू पनि धेरै ग्याप ग्याप गराएर लगाएँ एकैचोटि लगाइदिए अब केही किसिमको मूल्याङ्कन हुन्थ्यो अब बिचमा ग्याप गर्दाखेरि अब त्यसको अब लागतमा अब त्यति प्रस्त भएको छैन अब केही वर्षपछि होला यिनी सबै बुटाहरू फल्न थाल्यो भने
5: सबभन्दा धेरै वर्षमा कति जति लाख कमाइयो
3: सुरुमा अब हाम्रो अलिक कमाइ थियो बुटा हामीले पैसा लगायौँ गुवाको चाहिँ धेरै अगाडि लगाएछ बुटाहरू पनि ठुला छन् तिनी 52 सालमा लगाएका बुटा गुवाका तिन ठुला बुटा मैले 57 सालदेखि सुरु गरेँ आँप लगाउन उतातिर त उता सजिलो बुवाको त हुन्छ वर्षमा 5-7 लाख हुन्छ हाम्रो चाहिँ धेरै भयो भने चाहिँ केही 3-3.5 जति भयो अब बुटाहरू खुला हुँदैछन्
5: वर्षमा 3.5 लाखसम्म हजुरहरूको भागमा हुन्छ लगानी अनुसारको राम्रै हो कि अथवा लगानी भन्दा पनि धेरै आमदानी
3: लगानी अनुसारको छिरेको छ यसमा मिहिनेत पनि त्यति गर्नु पर्दैन दुःख पनि त्यति नहुने तरकारी बालीको जस्तै गोडमेल गर्न अब ब्याज जमाउन सिँचाइ गर्न

0: वर्षमा 3.5 लाखसम्म हजुरहरूको भागमा हुन्छ। लगानी अनुसारको राम्रै हो कि अथवा लगानी भन्दा पनि धेरै आम्दानी हो?
1: लगानी अनुसारको छिदैको छ, यसमा मिहिनेत पनि त्यति गर्नु पर्दैन, दुःख पनि त्यति नहुने। तरकारी पालिने जस्तै गोडमेल गर्न, अब ब्याज जमाउन,

0: लाख हुँदैछन्।
1: वर्षमा 3.5 लाखसम्म हजुरहरूको भागमा हुन्छ। लगानी अनुसारको राम्रै हो कि अथवा लगानी भन्दा पनि धेरै आमदानी?
0: लगानी अनुसारको छुट्टै हो सर। यसमा मिहिनेत पनि त्यति गर्नु पर्दैन, दुःख पनि त्यति नै हुने। तरकारी पानी जस्तै गोडमेल गर्न, अब ब्याज जमाउन,
1: वर्षमा 3.5 लाखसम्म वर्षमा 3.5 लाखसम्म हजुरहरूको भागमा हुन्छ। लगानी अनुसारको राम्रै हो कि अथवा लगानी भन्दा पनि धेरै आमदानी?
0: लगानी अनुसारको छिटै हो सर। यसमा मिहिनेत पनि त्यति गर्नु पर्दैन, दुःख पनि त्यति नहुने। तरकारी पानी जस्तै गोडमेल गर्न, अब ब्याज जमाउन,

सूचना संगीतमय मनोरञ्जनको अटल साहेरो यो हो रेडियो साहेरो 99.8 FM।

0: चाहिने समय सूचक अहिले रातिको 8 बज्यो इट्स 8 PM एसएनपी कम्पनी कार्यालयको अत्यन्त जरुरी सूचना
1: कम्पनी एन 2063 बमोजिम दर्ता भएका कम्पनीको म्यादभित्र विवरण पेश नगरेको र अध्यावधिक नगरेको कम्पनी प्राली 2083 असोजभित्र आय विवरण पेश गरेमा लाग्ने सम्पूर्ण कर शुल्क 10% जरिवाना मिलाह हुने व्यवस्था भएको हुँदा समयभित्र आफ्नो व्यवसाय नवीकरण गर्न आउनुहुन एसएनपी कम्पनीको कार्यालयद्वारा सूचना जारी गरिएको छ। पुनश्च लाइसेन्स नभएका बिचौलियासँग काम गरी पछि पछुताउनुभन्दा लाइसेन्स भएका आधिकारिक संस्थासँग मात्र काम गरी मुक्त हुनुहोस्।
0: एसएनपी कम्पनीको कार्यालय भरतपुर बाइपास रोड आन्तरिक राजस्व कार्यालयबाट 200 मिटर पारी मौलाकालिका अस्पताल सँगै सम्पर्क नम्बर 056-490-959 98-550-60-359 र 98-550-67-359।
2: हेर्नु न नानीको बाबा, कोठामा छोरी रुँदै बसेको छ, विवाहको समय पनि नजिकै आइसक्यो, के कुरामा चित्त बुझिन तिमी?
3: नानी के भयो, किन रहेको? विवाहको समय पनि नजिकै आइसक्यो, तिम्रो यो अवस्था देखेर हामी धेरै चिन्तित छौँ, के कुराको चित्त बुझिन छोरी?
2: हेर्नु न बाबा, विवाहमा खिच्ने भिडियो त कसको त, जहाँ पायो त्यही खिचेर कहाँ हुन्छ त?
3: ल छोरी, के गर्ने त, कहाँ छ त तिमीले रोजेको खोजेको जस्तो?
2: बाबा, हाम्रै कफिङ स्टोनको साधनगर टाउनमा रहेको निरज फोटो एन्ड भिडियोग्राफी छ नि।
3: ए छोरी, भइहाल्छ नि, तिम्रो इच्छा नै हाम्रो इच्छा हो, तिमी ढुक्क भएर बस। तिम्रो विवाहको लागि फोटोसुट र भिडियोग्राफीको लागि निरज फोटो एन्ड भिडियोग्राफीलाई नै भनिहाल्छु नि। हामी कहाँ उच्च स्तरीय क्यामेराबाट अनुभवी फोटोग्राफरद्वारा कुनै पनि शुभ कार्यको भिडियो सुट गरिनुको साथै हरेक साइजका फोटो लेमिनेसन, फ्ल्याक्स प्रिन्ट, कप प्रिन्ट, टी सर्ट प्रिन्ट गर्नुको साथै फोटो सम्बन्धी सम्पूर्ण काम गरिन्छ। मिरर फोटो एन्ड भिडियोग्राफी, भरतपुर महानगरपालिका, वडा नम्बर 19, शारदा नगर टाउन, चितवन।
2: सम्पर्क नम्बर 98-75-82-997-98-550-10-997।
4: आमा, एक गिलास दही खाम न, साह्रै गर्मी हो।
5: आमा, मलाई दुध है।
4: होइन आमा, हाम्रो दुध दही किन यति मिठो हुन्छ?
6: किनभने हामीले रोजेका छौँ शुद्धता र विश्वास।
4: कहाँबाट ल्याउनुहुन्छ यो सबै?
6: भरतपुर 10 सिसाइ रोडमा रहेको डेरी मार्टबाट, जहाँ पाइन्छ ताजा दुध, दही, घिउ, पनिर र दुग्धजन्य पदार्थ पाइने एकमात्र ठाउँ। तपाईँको परिवारको स्वास्थ्य हाम्रो प्राथमिकता, डेरी मार्ट, शुद्धताको अर्को नाम। डेरी मार्ट भरतपुर 10 दूरसञ्चार रोड, उत्पादक चितवन जिल्ला दुग्ध उत्पादक सहकारी संघ चितवन। हाम्रा शाखाहरू भरतपुर 10 इन्द्रेणी टोल, भरतपुर 3 बेलचोक।

0: अबर चलाउनु इन्टरनेट र टिभी सँगै युट्युब एकै साथ सजिलैसँग कनेक्ट आइडियाबाट सजिलै हर बसी इन्टरनेटको बिल भुक्तानी गर्न सकिने सम्पर्क 9801044477
1: चैतोधानमा नेट ब्लास्टको समस्या। चितवन जिल्लाको रत्ननगर र खैरहनी नगरपालिकामा लगाइएको चैतोधानमा नेट ब्लास्ट घाटी मरुवाको समस्या देखिएको छ। एक किसिमको ढुसी जन्ने रोग हो। यो रोगको मुख्य लक्षण भनेको बाला मुनतिरको दाँतमा कालो धब्बा देखिने, बालामा पोषण नपुग्ने, बाला सुक्ने र अन्तमा बाला भाँचिने हुन्छ। रोगको लागि अनुकूल मौसम, अत्याधिक सापेक्षित आर्द्रता, शीत र नाइट्रोजन मलको बढी प्रयोगमा यो रोग हावाको माध्यमबाट निकै तीव्र गतिमा फैलिन्छ। समाधानका उपायहरू,
2: रोग प्रतिरोधात्मक जातहरू जस्तै चैते 2, हर्दीनाथ 1, हुमल 2, हुमल 5, हुमल 6 र हुमल 7 लगाउने।
1: खेतमा पानी जमाइराख्ने,
2: विभिन्न वा डेरोसा 2-3 ग्राम प्रति केजी बिउका दरले बिउ उपचार गरी ब्याज राख्ने,
1: ट्राइसाइक्लाजोल 75%, WP 0.75 ग्राम प्रति लिटर पानीमा वा कास्टुगामाइसिन 3%, SL 1.5 मिलिलिटर प्रति लिटर पानीमा वा हेक्साकोनाजोल 5%, EC 2 ग्राम प्रति लिटर पानीमा मिसाई 15 दिनको फरकमा 2-3 पटक छर्कनुहोस्।
3: होइन दिदी, कतै हिँड्नुभयो? यस्तो छोत्रो पुरानो डिस्प्ले फुटेको मोबाइल लिएर?
4: मेरो मोबाइल देखेर जहिले डिस्काउन्ट छ यो कान्छाले। अब भनेको जस्तो राम्रो मोबाइल बनाउने ठाउँ हुन परेन हाम्रो चनौली बजारमा।
3: ए दिदी, त्यसै म तपाईँलाई डिस्काउन्ट छु त। ल यता सुन्नुहोस्, हाम्रै चनौली बजारमा रहेको कृष्ण इलेक्ट्रोनिक्स एन्ड मोबाइल हाउसमा डिस्प्ले फुटेका मोबाइलहरू एक्सचेन्ज हुन्छ नि। ल हेर्नुहोस् त, मैले नै पुरानो मोबाइल दिएर नयाँ एक्सचेन्ज गरेर ल्याएको। अनि अर्को कुरा नि दिदी, नयाँ मोबाइल किन्दा राम्रो खालको एयरफोन, मोबाइल कभर, मोबाइल ग्लास, लगभग 1200-1500 पर्ने मोबाइल एक्सेसोरिज उपहार स्वरूप पाइन्छ नि। साथै घडी, मोबाइलका चार्जर, कभर ग्लास, एयरफोन सँगै इलेक्ट्रोनिक सामान पनि सुपथ मूल्यमा पाइन्छ।
4: ए हो र, त्यसो भए म त हिँडिहालेँ कृष्ण इलेक्ट्रोनिक्स एन्ड मोबाइल हाउसमा, पुरानो मोबाइल दिएर नयाँ मोबाइल ल्याउँछु। हजुर, विगत 20 वर्षदेखि तपाईँ हाम्रै चनौली बजारमा दक्ष एवं अनुभवी जनशक्तिहरूद्वारा सम्पूर्ण मोबाइल घडी मर्मत गरिनुका साथै सुपथ मूल्यमा बिक्री वितरण पनि गरिन्छ। सम्पर्क कृष्ण इलेक्ट्रोनिक्स एन्ड मोबाइल हाउस, भरतपुर बेस चनौली चौतारा आडेमा। प्रोप्राइटर कृष्ण योपाने, मोबाइल 9847-0049-46।
5: सबै प्रकारका व्यवसायहरू नगरपालिकाको सम्बन्धित ओडामा दर्ता गरौ।
1: घर जग्गा बहाल कर, व्यवसाय कर, भूमि कर, विज्ञापन कर, सरसफाई शुल्क, बहाल बिटौली शुल्क लगायतका कर तथा शुल्कहरू समयमै नगरपालिकामा वा नगरपालिकाको सम्बन्धित ओडामा बुझाउ।
5: नियमानुसार कर तिरौ, दण्ड जरिवाना हुनबाट बचौ, आफ्नो आमदानी सम्पत्तिको वैधता स्थापना गरौ, व्यवसायको सम्मान बढाऊ, समयमै कर तिरौ, सबै नागरिकको परिचय दिऊ। गैडाकोट नगरपालिका र रेडियो सानिनोद्वारा जनहितमा जारी सन्देश।
6: के तपाईँ ल्यापटप कम्प्युटरको खोजीमा हुनुहुन्छ?
4: विगत 10 वर्षदेखि सम्पूर्ण ब्रान्डका ल्यापटप, कम्प्युटर, फोटोकपी, प्रिन्टर, सिसी क्यामेरा पाइने एकमात्र पसल लजिक कम्प्युटर, भरतपुर बीच सनौनी बजार, चितवन। प्रोप्राइटर लोकनाथ लामिठाने, मोबाइल 9850-52-454, 9855-20-754, इमेल lok.logic2@gmail.com।
6: पुनश्च हामी कहाँ फायर एन्ड सेक्युरिटी अलार्म सिस्टम, इन्टरकम एन्ड एटेन्डेन्ट, साथै AMC पनि काम गरिन्छ। लोजिक कम्प्युटर, अ कम्प्लिट आइटी सोल्युसन।
7: अब तपाईँको दैनिक जीवनलाई अझ सहज बनाउँदै नेपाली पासपोर्ट एप्लिकेसन,
8: नेपाली सिपी नीति तथा पञ्चाङ्गको जानकारी,
7: नेपाली चाडपर्व तथा शुभ साइतको विस्तृत विवरण,
8: तपाईँको दैनिक, साप्ताहिक, मासिक तथा वार्षिक राशिफल,
7: स्थानीय, राष्ट्रिय तथा अन्तर्राष्ट्रिय ताजा समाचार,
8: नेपाली एफएम तथा अनलाइन रेडियोहरू,
7: नेपाली विनिमय दर, सुनसादीको दर रेट, मौसम तथा सरकारी विधाहरू, साथमा अन्य धेरै सुविधाहरू आज आजै डाउनलोड गर्नुहोस् नेपाली पात्रो, हाम्रो समय हाम्रो भूगोल।
9: तपाईँ अहिले सुन्दै हुनुहुन्छ रेडियो पार्लर 89.8 मेगाहर्ज।
10: Subscribe now and press the bell icon. Never miss an update from Chips Official.

तपाईँहरूले सुन्दै हुनुहुन्छ रेडियो स्टाइनो 89.8 मेगाहर्ज।

0: सूचना संगीतले मनोरञ्जनको अटल साहेरो यो हो रेडियो साहेरो 99.8 MHz सूचना संगीतले मनोरञ्जनको अटल साहेरो यो हो रेडियो साहेरो 99.8 MHz
1: एसएनपी कम्पनी कार्यालयको अत्यन्त जरुरी सूचना।
2: कम्पनी एन 2063 बमोजिम दर्ता भएका कम्पनीको म्याग भित्र विवरण पेश नगरेको र अत्यावधिक नगरेको कम्पनी प्रणाली 2083 असोज भित्र आय विवरण पेश गरेमा लाग्ने सम्पूर्ण कर शुल्क 10% जरिवाना निनाहा हुने व्यवस्था भएको हुँदा समयभित्र आफ्नो व्यवसाय नवीकरण गर्न आउनुहुन एसएनपी कम्पनीको कार्यालयद्वारा सूचना जारी गरिएको छ। पुनश्च लाइसेन्स नभएका बिचौलियासँग काम गरी पछि पछुताउनु भन्दा लाइसेन्स भएका आधिकारिक संस्थासँग मात्र काम गरी ढुक्क हुनुहोस्।
1: एसएनपी कम्पनीको कार्यालय भरतपुर बाइपास रोड आन्तरिक राजस्व कार्यालयबाट 200 मिटर पारी मौलाकालिका अस्पताल सँगै सम्पर्क नम्बर 056-490-959 98550-60359 र 98550-67359।

0: अब चलाउनुहोस् इन्टरनेट र टिभी सँगै युट्युब एकै साथ सजिलैसँग क्रेडिट कार्ड इन्सुरा कनेक्ट आइपिएसबाट सजिलै हर बसी इन्टरनेटको बिल भुक्तानी गर्न सकिने सम्पर्क 9801044477 प्रशस्तै छोयो कि छोयो
1: आमा एक गिलास दही खाम न साह्रै गर्मी हो
2: आमा मलाई दुध है
1: होइन आमा हाम्रो दुध दही किन यति मिठो हुन्छ
2: किनभने हामीले रोजेका छौँ शुद्धता र विश्वास
1: कहाँबाट ल्याउनुहुन्छ यो सबै
2: भरतपुर 10 रोडमा रहेको डेली मार्टबाट जहाँ पाइन्छ ताजा दुध दही घिउ पनिर र दुग्धजन्य पदार्थ पाइने एकमात्र ठाउँ तपाईँको परिवारको स्वास्थ्य हाम्रो प्राथमिकता डेली मार्ट शुद्धताको अर्को नाम भरतपुर दूरसञ्चार रोड उत्पादक चितवन जिल्ला दुग्ध उत्पादक सहकारी संघ चितवन हाम्रा शाखाहरू भरतपुर 10 इन्द्रेणी टोल भरतपुर 3 बेलचोक मैया देवी कन्या कलेजको स्नातक तह प्रथम वर्षको सूचना विश्वविद्यालय अनुदान आयोगबाट QA प्राप्त यस क्षेत्रकै उत्कृष्ट कलेज मैया देवी कन्या कलेजमा स्नातक तह BBS र BEd प्रथम वर्षमा बिहान सत्रको लागि भर्ना खुलेको जानकारी गराइन्छ कलेजका विशेषताहरू प्राप्त सुविधा सहित आफ्नै भवन मल्टिमिडिया ई लाइब्रेरी तथा पुस्तकालय सुविधा पर्याप्त छात्रवृत्ति व्यवस्था अङ्ग्रेजी र नेपाली माध्यममा पठन पाठन प्रिन्सिपल मैया देवी कन्या कलेज भरतपुर 10 चितवन सम्पर्क नम्बर 0564994595
3: के तपाईँ ल्यापटप कम्प्युटरको खोजीमा हुनुहुन्छ
4: विगत 10 सम्पूर्ण ब्रान्डका ल्यापटप कम्प्युटर फोटोकपी प्रिन्टर सिसी क्यामेरा पाइने एकमात्र पसल लजिक कम्प्युटर भरतपुर 20 सनौनी बजार चितवन प्रोप्राइटर लोकनाथ लामिछाने मोबाइल 9850524454 9855204454 इमेल lok.logic2@gmail.com
5: सूचना सङ्गीत मनोरञ्जनको अटुट साहिरो यो हो रेडियो साहिरो 99.8 मेगाहर्ज
6: यतिखेर भूमिकाको 9:09 छ अब यहाँले सुन्न सक्नुहुनेछ विविध नेपाली सेवाको समाचार मृतकका दाई मदन नेपालीसँग कुराकानी तर सुरुमा प्रमुख विश्व समाचार
7: तमन राज पौडेलबाट समाचार सुन्नुहोस् युक्रेनमा रूसका पक्षमा लड्दै गर्दा 40 भन्दा बढी देशका विदेशीको ज्यान गएको पाइएको बीबीसीले गरेको एउटा अनुसन्धानले देखाएको छ बीबीसी रसियन सर्भिसले त्यसरी युद्धमा मारिएकाहरूको नामसहितको सूची बनाएको छ जसमा कम्तीमा 3500 जना विदेशीले रूसका लागि लड्दै गर्दा ज्यान गुमाएको देखिन्छ तीमध्ये सबैभन्दा धेरै अर्थात 2300 भन्दा बढी उत्तर कोरियाका छन् बाँकीमा अफ्रिकी देशहरू अमेरिका इक्वेडर र भियतनाम लगायतका देशका छन् गुमाउनेहरूको वास्तविक संख्या यो भन्दा अधिक हुन सक्ने ठानिएको छ दक्षिण स्पेनमा फैलिएको एउटा भीषण डडेलोमा परि कम्तीमा 12 मृत्यु भएको स्थानीय अधिकारीहरूले बताएका छन् इन्डोनेसिया क्षेत्रका नेता हुआन्ना मोरेनोले थप 23 बेपत्ता रहेको जानकारी दिए मृतक मध्ये कम्तीमा 4 ब्रिटिश नागरिक रहेका ठानिएको छ बीबीसी वेदरका क्रिस फक्स भन्छन् यहाँ दक्षिण पूर्वी दिशाबाट हावा चलिरहेको थियो त्यसले आगोलाई झन भड्काउने काम गरे जहाँबाट डडेलो शुरू भयो त्यसको पश्चिमतर्फ पहाड़हरू थिए त्यसैले दक्षिण पूर्वी हावाले आगोलाई भड्काएन मात्रै त्यसलाई पहाड़तर्फ धकेल्यो त्यसले गर्दा त्यहाँ रहेका वस्तुहरू धेरै छिटो जले बीबीसी वेदरका क्रिस फक्स फिलिपिन्सका अधिकारीहरूले समुद्री आँधीपछिको वर्षाले निम्त्याएको पहिरोमा दक्षिणी मिन्डनाओ टापुमा कम्तीमा 15 मृत्यु भएको बताएका छन् टाइफुन बावी नामक उक्त आँधी अहिले ताइवानतर्फ अघि बढ़िरहेको र त्यहाँका 2000 भन्दा बढी मानिसलाई सुरक्षित स्थानमा सारिएको बताइएको छ तटमा प्रवेश गर्दै गर्दा उक्त आँधीले ठूलो वर्षा गराउन सक्ने छानिएको छ आकस्मिक अवस्थाको सामना गर्न 20,000 भन्दा बढी सैनिकलाई तयारी अवस्थामा राखिएका विवरणहरू आएका छन् एकजना सर्बियन पुरुष बोइङ 737 जहाज उडेको केही बेरमै विमानको झ्यालबाट आंशिक रूपमा बाहिर खिचिएका बताइएको छ। युरोपको ठूला एयरलाइन्स मध्येको रायनियरले ग्रीसको थेसालोनिकीबाट जर्मनीको मेमिङ्गन तर्फको उडानका क्रममा विमानको एउटा झ्याल आफ्नो ठाउँबाट छुट्टिएपछि एकजना यात्रीलाई तत्काल चिकित्सकीय उपचार आवश्यक परेको पुष्टि गरेको छ। विवरणहरूका अनुसार 61 वर्षीय त्यो पुरुष झ्याल खुलेको ठाउँबाट काँधसम्म बाहिरपट्टि खिचिएका थिए। लगत्तै उक्त विमानलाई थेसालोनिकीमा आकस्मिक अवतरण गराइएको थियो। र विश्व स्वास्थ्य संगठन WHOले सुडानमा फैलिएको हैजाको प्रकोप अझ गम्भीर बन्न सक्ने चेतावनी दिएको छ। द्वन्द, ठूलो स्तरको विस्थापन र वर्षायामका कारण मानवीय संकट थप चर्किँदा अवस्था बिग्रन सक्ने बताइएको हो। WHOका अनुसार गएको दुई सातामा कम्तीमा 114 जनाको मृत्यु भएको छ। WHOले उक्त समस्या विशेष गरी डाफर र कोरोफान सहित धेरै क्षेत्रमा फैलिएको र त्यहाँ मानवीय सहायता र स्वास्थ्य सेवामा पहुँच अत्यन्त सीमित रहेको जनाएको छ। यो बीबीसी नेपाली सेवा हो।
6: साझापखमा तपाईलाई पुनः स्वागत छ। काठमाडौँमा आत्मदाहको प्रयास गरेका मुकुका गणेश नेपालीको उपचारका क्रममा मृत्यु भएको घटनाले सड़कदेखि सदनसम्म सबको आक्रोश निम्त्याएको छ। आज बसेका प्रतिनिधि सभा र राष्ट्रिय सभाका बैठकहरूमा विपक्षी दलका सांसदहरूले सरकारको कड़ा आलोचना गर्दै प्रधानमन्त्रीको राजीनामा समेतका लागि आवाज उठाएका छन्। मृत्युको खबर बाहिरिएपछि काठमाडौँको माइतीघर मण्डलामा युवाहरूले प्रदर्शन समेत गरेका थिए। सड़कदेखि संसदसम्म सरकारको आलोचना भइरहँदा संसदमा सम्बोधनका क्रममा गृहमन्त्री सुजन गुरूङले आफूले गणेश नेपालीको उपचारमा कुनै कसर बाँकी नराखेको भन्दै घटनाबारे छानबिन गर्न 5 सदस्यीय समिति गठन गर्ने संसदलाई जानकारी गराए। सुनौ गनी अन्सारीको यो रिपोर्ट।
8: प्रतिनिधि सभाको बैठकमा विपक्षी दलका सांसदहरूले घटनाका लागि सरकार जिम्मेवार रहेको आरोप लगाएका छन्। प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसकी सांसद बासना थापाले घटनामा राज्य मुक दर्शक बनेको आरोप लगाइन्।
9: शरीर आगोमा दन्किरहेको छ, राज्यले एम्बुलेन्स पठाएन, बरू प्रहरी प्रशासन लगाएर अपराधी झै खिसारेर लग्यो। म सरकारलाई सोध्न चाहन्छु, यो उद्धार हो कि गिरफ्तारी हो? सरकार
8: नेकपा एमालेका सांसद अयन महरले राज्यले नै त्यसको अवस्था सिर्जना गरिरहेको आरोप लगाए।
10: स्थान गर्ने बानी सरकारले छोड्नु पर्यो, राज्यले नागरिकले आत्मदाह गर्ने ठाउँबाट चाहिँ माथि उठाउनु पर्यो र गैरस नेपालीहरूले गरेको आत्मदाहका कारणले यो सरकारले पनि ठूलो मूल्य चुकाउनु पर्छ।
8: नेपाली कम्युनिष्ट पार्टीका सांसद तथा भूतपूर्व अर्थमन्त्री वर्षमान पुलले उक्त घटना राज्यको असफलता हो वा होइन भनी प्रश्न गरे।
11: प्रधानमन्त्री नयाँ आशाका साथ जनमत साथ आउनु भएको छ भन्दा यो के राज्यको असफलता हो या गरीब दुखी विपन्न सुकुम्बासीहरू सङ्घीय राजधानी या देशभरि बाँच्न पाउँदैनन्, उनीहरूले गरी खान पाउँदैनन् भन्ने संकेत हो? सरकारको यसमा जवाफ चाहन्छु।
8: राष्ट्रिय प्रजातन्त्र पार्टीकी सांसद ज्ञान बहादुर शाहीले सरकारकै कारण गणेश नेपालीको ज्यान गएको आरोप लगाउँदै सरकारलाई स्टन्टबाजी नगर्न आग्रह गरे।
12: गृहमन्त्रीलाई कन्टेन क्रिएटर नबनी त्यसको वास्तविक गृहमन्त्री बन्न म अनुरोध गर्न चाहन्छु र गृहमन्त्री र मन्त्रीज्यूहरूलाई सड़कमा चटक देखाउने होइन, काम गर्नका लागि आदेश दिने हो। आदेशको पालना भयो कि भनेर त्यसको कार्यान्वयन गर्ने हो। हिजो सड़कमा प्रदर्शन गर्नुभन्दा गणेश नेपाललाई झाँकी नै हेलिकप्टर पारा उद्धार गरी नेपाल वायुसेनाको जहाजबाट यमुना दिल्ली पुर्याइदिएको भयो, यो अवस्था हुँदैन त्यसो मान्ने स्वभाव हुन्छ।
8: तल सदनमा विपक्षी सांसदहरूले सरकारको चर्को आलोचना गरेपछि रोस्टोमा बोल्न पुगेका गृहमन्त्री सुधन गुरूङले नेपालमा र आवश्यकता अनुसार भारतमा समेत उपचारका लागि हर सम्भव प्रयास गरिएको बताए। उनले अहिलेको सरकारले स्टन्टबाजी गरेको भनी विपक्षी दलले लगाएको आरोपमा प्रतिक्रिया दिँदै भने
13: राति गएको त्यसलाई स्टन्टबाजी भनेर भन्नुहुन्छ भने यस्तो स्टन्टबाजी सबैजनाले चाहे आफ्नो नागरिकलाई जुन ठाउँमा घटना घट्यो त्यो ठाउँमा ट्राफिकले विल अप गरेको होइन, नगर प्रहरीले लगाएको छ। म विपक्षी दलका साथीहरूलाई मान्छेहरूलाई सोध्न चाहन्छु, स्थानीय सरकार कसको छ अहिले?
8: काठमाडौँको त्रिपुरेश्वरमा मुलुका गणेश नेपालीले बिहिबार दिउँसो रोकिराखेको उनको मोटरसाइकलमा विल अप लागेको विषयमा महानगर प्रहरीसँग विवाद भएर गर्दै आत्मदाह गरेको विवरणहरू सार्वजनिक भएका छन्। गम्भीर ज्वलनका कारण अस्पतालमा भर्ना भएका 25 वर्षीय गणेशलाई अस्थिर स्वास्थ्य अवस्थाका कारण तत्काल भारत लैजान नसकिएको सरकारले आज बिहान जनाएको थियो। तर त्यसको केही घण्टामै वीर अस्पतालले उपचारका क्रममा गणेश नेपालीको मृत्यु भएको जानकारी गरायो। झण्डै 3.5 वर्ष अघि काठमाडौँको नयाँ बालेश्वरमा संसद भवन अगाडि आत्मदाहको प्रयास गरेपछि इलामका उद्यमी प्रेम प्रसाद आचार्यले ज्यान गुमाएको घटनाबारे अहिले फेरि चर्चा भइरहेको छ। त्यति बेला काठमाडौँका मेयर रहेका अहिलेका प्रधानमन्त्री राजेन्द्र शाह भालेले त्यसलाई राज्यको चरम असफलता भन्दै राज्यका सबै अङ्गहरू असफल साबित भएको तर्क गरेका थिए। अहिले उनकै नेतृत्वको सरकार रहेको बेला भएको यो घटनामा भने प्रधानमन्त्रीका तर्फबाट अहिलेसम्म कुनै अभिव्यक्ति वा प्रतिक्रिया आएको छैन।
6: यसो सन्दर्भमा गणेश नेपालीको उपचारका लागि हिजोदेखि वीर अस्पतालमै रहेका उनका दाई मदन नेपालीसँग हामीले केही बेर अघि कुराकानी गर्दै शुरूमा घटनाबारे कसरी थाहा पाउनुभयो र कसरी अस्पताल पुग्नुभयो भनेर सोधेका छौं।
14: मलाई चाहिँ पुलिसले 2:30 बजे फोन गरेका थियो। 2:30 बजे मलाई फोन आयो अनि त्यसपछि म 3 बजे चाहिँ हस्पिटलमा पुगिसकेका थिएँ अनि पुग्दाखेरि भाइको अलिअलि मुखको बोली चाहिँ आइरहेको थियो। 2 शब्द बोल्यो, बोलिसकेपछि हामी त्यहाँबाट यता बोल्न पाएन।
6: के भन्नुभयो तपाईँसँग कुरा गर्दा चाहिँ?
14: दाइ त्यो मेरो गल्ती केही पनि थिएन, डाइरेक्ट हामी उसको महानगर र ट्राफिक मिलेर यसको स्टप महानगर ट्राफिकको कारणले गर्दा भयो हो दाइ। अनि त्यसपछि अनि मम्मी बाबालाई राम्रो गर्नु भने त्यति त्यही 2 शब्द बोल्यो अरू केही बोले।
6: त्यो नै अन्तिम शब्द तपाईँले सुन्नुभयो। यस्तो यो घटना कसरी हुन पुग्यो जस्तो लाग्छ तपाईँलाई?
14: अब यस्तो छ, अब सिसी फुटेज पनि बाहिर आइरहेछ। अब मैले चाहिँ त्यो फुटेजहरू बाहिर हेर्न केही भ्याएको पनि छैन, केही हेर्न पनि सकेको छैन होइन। अब त्यसमा पनि अब कोही कोही केही आध्यात्मिक काटेर हालेको छ भन्छ, कोही केही भन्छ, त्यो मलाई डिटेल थाहा छैन। अब मैले सबभन्दा पहिला मेरो भाइलाई उपचार सक्सेसफुल गर्न पछि लागे म चाहिँ अब आज चाहिँ 81 त्यस्तो मृत्यु भयो भने हो हस्पिटलले, अब त्यही नै हो। मैले त्यतापट्टि डिटेल चाहिँ बुझ्न सकेको छैन।
6: तपाईँलाई यो घटना नहुन अथवा रोक्न सकिन्थ्यो जस्तो लाग्छ अहिले सोध्दा?
14: अब त्यो त मभन्दा पनि सानो एउटा दुधे बालकलाई पनि सरल तरिका थियो नि त, कमसेकम बाइकबाट पेट्रोल झिकन्जेलसम्म आफ्नो जिउमा छर्किन्जेलसम्म आगो सलाई कोरेर जलाउन्जेलसम्म त्यत्रो त कमसेकम थियो। त्यहाँनिर मान्छे थियो होला, त्यहीँनिर ट्राफिक थियो होला, त्यहाँनिर पुलिस प्रशासन थियो होला। अब त्यो त अब
6: अनि तपाईँहरूको अहिले परिवारमा को को हुनुहुन्छ? उहाँको के थियो?
14: बाबा, मम्मी, म अनि भाइ थियो, एकजना दिदी अनि बहिनी, अनि उसको बुढाबुढी, मेरो बुढाबुढी, अनि भाइको पनि एउटा बच्चा, मेरो पनि एउटा बच्चा।
6: अनि अहिले आमा बुवा तपाईँको परिवार उहाँको श्रीमती छोरी कता हुनुहुन्छ त?
14: बाबा मम्मी अब उता गाउँबाट आज आउँदै हुनुहुन्छ, अरू चाहिँ सबै यतै हुनुहुन्छ।
6: तपाईँ सरकारसँगको अपेक्षा चाहिँ अब आज सरकारले एउटा छानबिन समिति गठन गर्ने भनेर गृहमन्त्रीले सदनमै गएर भन्नुभएको छ, सरकारले के गरिदियोस् भन्ने अपेक्षा छ तपाईँहरूको चाहिँ?
14: मेरो अपेक्षा त म्याम अहिलेसम्म मलाई त्यस्तो केही पनि आएको छैन। फर्स्ट प्रायोरिटी भनेको मेरो भाइलाई त्यो अवस्था पार्ने को हो, कुन निकाय हो, कहाँ हो, त्यसको स्पष्ट छानबिन भयो, दोषीलाई कडाभन्दा कडा कारवाही होस् भन्ने त्यति हो मेरो मास चाहिँ। अनि अरू चाहिँ पछि अब खै गठन भएको भन्छ, अहिलेसम्म त हामीसँग केही कन्ट्याक्ट पनि छैन, केही छैन।
6: सरकारको पक्षबाट कसैले पनि तपाईँहरूसँग भेट्नु भएको छैन?
14: नै नै भेट्नु त भएको, गृहमन्त्रीज्यू आज राति नाइट गरी बस्नुभएको थियो, प्रधानमन्त्री कार्यालयको पनि बस्नुभएको थियो।
6: अनि उहाँहरूले के आश्वासन दिनुभयो तपाईँहरूलाई?
14: त्यस्तो आश्वासन त केही पनि दिनुभएको छैन।
6: तपाईँको भाइको मृत्यु पछि चाहिँ सरकारका कसैले भेटा छन् कि छैनन्?
14: हुन त भयो तर अब उनीहरू ऊ गर्न खोज्दैछ। मैले त मेरो बाबा मम्मी नआउँदैसम्म मेरो अहिले त्यस्तो कसैसँग पनि कुरा गर्दैन भनेर मैले नै इग्नोरेन्स गरेको छु।
6: उनी थिए आत्मदाह गरेर ज्यान गुमाएका गणेश नेपालीका दाई मदन नेपाली। अब एउटा प्रसंग संक्षेपमा, सर्वोच्च अदालतले सम्पत्ति जाँचबुझ छानबिन आयोगका काम कार्यवाही रोक्न अन्तरिम आदेश दिएको छ। अधिवक्ता प्रेमराज तिलवालले आयोगका विरूद्ध दायर गरेको रिट निवेदनमा आज न्यायाधीशद्वय तेज प्रसाद ढुङ्गाना र श्रीकान्त पौडेलको संयुक्त इजलासले यस्तो आदेश दिएको हो। साथै यो विषयमा पूर्ण इजलासबाटै व्याख्या र विश्लेषण गरी विवादको निरूपण गर्न आवश्यक देखिएको भन्दै यसको थप सुनवाईका लागि पूर्ण इजलासमा पेश गर्न पनि अदालतले आदेश दिएको छ। अदालतले नेपाल बार एसोसिएशन र सर्वोच्च अदालत बार एसोसिएशनका तर्फबाट दुईजना अधिवक्तालाई एमिकस क्युरी अर्थात अदालतका सहयोगीका रूपमा राय दिन पठाउन पनि भनेको छ। अब अन्तिममा एउटा अन्तर्राष्ट्रिय प्रसंग। दक्षिण स्पेनमा फैलिएको एउटा भीषण डडेलोमा परि कम्तीमा 12 जनाको मृत्यु भएको स्थानीय अधिकारीहरूले बताएका छन्। मृतक मध्ये कम्तीमा 4 जना ब्रिटिश नागरिक रहेका ठानिएको छ। उनीहरूले अनधिकृत उद्धार मार्ग प्रयोग गरी उक्त स्थानबाट निस्कने कोशिश गर्दा उनीहरूको ज्यान गएको आशंका गरिएको छ। बीबीसी विवरणहरूमा आधारित यो रिपोर्ट सुन पवनराज पौडेलबाट।
7: एन्डलुसिया क्षेत्रका नेता हुआन्ना मोरेनोले थप 23 जना बेपत्ता रहेको जानकारी दिए। केही पीड़ितहरू आफ्नै कारभित्र फेला परेका बताइएको छ। लस गायर्दोस अल्मेरिया वरपर फैलिएको आगो निभाउन सयौं उद्धारकर्मी खटिएका छन्। अधिकारीहरूले यस्तो विनाशकारी डढेलो यसअघि कहिले नदेखिएको बताएका छन्। सयौं स्थानीय बासिन्दालाई सुरक्षित स्थानमा सारिएको छ। बीबीसी वेदरका क्रिस फक्सले आगलागी भएको स्थानमा दक्षिण पूर्वी दिशाबाट चलेको हावाले आगोलाई भड्काएको बताए। आगो एक हदसम्म नियन्त्रणमा आए पनि हावा पुनः तीव्र रूपमा चल्न थालेमा अवस्था जटिल हुन सक्ने आगलागी स्थल नजिकैको एन्टास नगरका मेयरले स्थानीय संचार माध्यमसँग भनेका छन्।

यसका साथै बीबीसी नेपाली सेवाको आजको कार्यक्रम यही सकिन्छ। अब सोमबार बेलुकी 9:15 हामी फेरि उपस्थित हुनेछौ। त्यति बेलासम्मका लागि हामी सबैलाई बिदा दिनुहोस्। नमस्कार।

0: आज विक्रम सम्वत 2083 साल असार 27 गते शनिबार असार कृष्ण द्वादशी सन् 2026 जुलाई 10 नेपाली रेडियो नेटवर्कको नेपाली खबरमा खबर सहयात्री विनु शर्मा सँगै जीवन भण्डारीको नमस्कार।
1: यस नेपाली खबरका साथमा नबिल ब्याङ्क सधैं सँगै अघि।
2: सम्पत्ति छानबिन यथा स्थितिमा राख्न सर्वोच्चको आदेश। निराश युवा उदासीन सरकार। प्रधानमन्त्री शाहसँग ऊर्जा उत्पादकहरूको छलफल। लयमा फर्किँदै नेपाली चलचित्र लगायतका खबर आजको विभिन्न पत्र पत्रिकाको पहिलो पृष्ठमा छापिएका छन् भने सबैभन्दा पहिले हिमालय टाइम्स दैनिकमा छापिएको पाल्पाका महिला शिव सिकेर स्वरोजगार बन्दै शीर्षकको शुभ समाचार।
0: विभिन्न व्यावसायिक तथा शिवमूलक तालिम प्राप्त गरेपछि पाल्पाका महिलाहरू स्वरोजगार बन्दै आर्थिक रूपमा आत्मनिर्भर हुन थालेका छन्। स्वेटर मोजा टोपी मफलर जुत्ता चप्पल सिलाई सम्बन्धी तालिमले महिलाहरूलाई आय आर्जनको अवसर सिर्जना गरेको छ। शिव सिक्न चाहने महिलाका लागि यहाँका स्थानीय सरकारहरूले सहयोग गर्दै आइरहेका छन्। स्थानीय महिला विपन्न वर्ग तथा समुदायलाई लक्षित गरी स्थानीय सरकारले शिव विकास सम्बन्धी तालिमहरू सञ्चालन गरिरहेका छन्। निशुल्क रूपमा पाइने उक्त तालिमले शिव क्षमता अभिवृद्धि हुने र यसबाट उद्यमी बन्न आत्मनिर्भर हुनलाई सघाउ पुग्ने बुझेपछि अधिकांश महिला शिव सिकेर स्वरोजगार बन्दै आइरहेका हुन्। सधैं जसो मेलापात चुलो चौको र घरधन्दामै दैनिकी बिताउँदै आएका रामपुरका महिलाहरू 45 दिने होजियारी तालिम पाएपछि गाउँमै स्वेटर मोजा टोपी र मफलर बुन्न सक्ने भएका छन्। रामपुर नगरपालिकाले होजियारी तालिम सञ्चालन गरेपछि सुइडा पनि नदेखेका महिलाहरूले स्वेटर मोजा टोपी र मफलर बुन्ने भएका हुन्। तालिममा सहभागी सीता रेग्मीले भन्नुभयो, हामीले सुइडा पनि देखेका थिएनौं। पहिलो दिनमा त निकै अल्मलिएका थियौं। शिव सिक्ने इच्छा चाहनाका साथ दैनिक प्रयास गरेपछि अब स्वेटर मोजा टोपी र मफलर बुन्ने भएका छौं। उहाँले भन्नुभयो, अब आफूहरूले सिकेर अरूलाई पनि सिकाउने भएका छौं। उहाँको भनाई थियो।

0: घरमा बाल बच्चालाई स्वेटर मोजा टोपी र मफलर बुनेर जाडोमा न्यानो गर्नुका साथै धेरै बुनेर बिक्री वितरण पनि गरी आय आर्जन पनि गर्न सकिने भएको उहाँले बताउनुभयो। रामपुर नगरपालिकाले उप प्रमुख ग्रामीण महिला उत्थान कार्यक्रम अन्तर्गत आधारभूत होजियारी तालिम लिएका ग्रामीण महिलाहरूका लागि 45 दिनको तालिम दिएपछि महिलाहरू स्वरोजगार बन्ने दिशामा लागेका हुन्। नगर प्रमुख रमण बहादुर थापाले महिलाहरूलाई व्यावसायिक र आत्मनिर्भर बनाउन नगरपालिकाले सिपमूलक तालिम सञ्चालन गर्दै आइरहेको जानकारी दिनुभयो।
1: भनिन्छ नि, नानीदेखि लागेको बानी मेरो पनि एउटा बानी थियो, जे पनि बचत गरिहाले। बिस्तारै यो बानी स्वभाव बन्दै गयो। बाबालाई पनि ब्याङ्कमा खातै खोलिदिनु पर्ने भयो, अनि त महिनाभरिमा कुत्रिके भरायो, बाबासँग ब्याङ्क गएर जम्मा गरायो, समयसँगै हुर्किँदै गयो, बचत पनि थरी थरी चिन्न लाग्यो। जिन्दगी नहो सधैँ किन एक नास हुन्थ्यो, तर पनि मन ढुक्क हुन्थ्यो, किनकि मेरो खाता थियो नोबेल ब्याङ्कमा। मेरो बाबादेखि मेरी छोरी सानी सबैलाई सरेको छ मेरो जस्तै बानी।
2: तपाईँको नोबेल ब्याङ्कमा खाता छ कि छैन त?

0: एलजी ले ल्यायो नयाँ एलजी एसेन्सियल सिरिज, अब किफायती मूल्यमा रेफ्रिजरेटर, वासिङ मसिन, एसी को कम्प्लिट रेन्ज, 10 वर्षको वारेन्टी सहित 0% नो कस्ट इएमआई। नागरिकता भए पुग्छ हरेक घरको खुसी, घर घरमा एलजी। एलजी लाइफ्स गुड।
1: यो आवाज हो नेपाली रेडियो नेटवर्कको। तपाईँ सुन्दै हुनुहुन्छ नेपाली खबर।
2: नेपाली खबरमा अब पहिलो पृष्ठका खबर। सर्वोच्च अदालतले सम्पत्ति छानबिन आयोगलाई सम्पत्ति विवरणको छानबिन र कानूनी कार्यवाहीका लागि सिफारिश गर्ने काम तत्काल रोक्न आदेश दिएको छ। सर्वोच्चको संयुक्त इजलासले शुक्रबार सम्पत्ति छानबिन आयोग विरूद्ध परेका दुईवटा रिटलाई 3 न्यायाधीशको पूर्ण इजलासमा पठाउन आदेश पनि गरेको छ। सर्वोच्चको आदेशसँगै सम्पत्ति छानबिन आयोगको वैधानिकताको परीक्षण अब पूर्ण इजलासमा हुनेछ। पूर्ण इजलासबाट सुनवाई नभएसम्म संयुक्त इजलासले सम्पत्ति छानबिन यथास्थितिमा राख्न अन्तरिम आदेश जारी गरेको हो। वक्ता प्रेमराज सिलवाल र मानबहादुर लामिछाने समेतको रिटमा न्यायाधीश तय टेक प्रसाद ढुंगाना र श्रीकान्त पौडेलको इजलासले दुई दिनको निरन्तर सुनवाईपछि यस्तो आदेश गरेको हो। सम्पत्ति विवरण वा निज उपहरको उजुरीमा आयोगको गठन सम्बन्धी 2 वैशाखको नेपाल राजपत्रको सूचना बमोजिम छानबिनको दायरा निर्धारण भएमा नेपालको संविधान र प्रचलित कानूनको प्रतिकूल भई अपूरणीय क्षति हुने देखिँदा रिट निवेदनको पूर्ण इजलासबाट अन्तिम टुंगो नलाग्दासम्म कसैलाई पनि सम्पत्ति विवरण पेश गर्न बाध्य नपार्नु भनी आदेशमा भनिएको छ। सर्वोच्चले कुनै किसिमको सिफारिश नगर्न पनि आदेश दिएको छ। आदेशमा भनिएको छ पेश हुन आएको सम्पत्ति विवरण उपहर छानबिन गर्ने कार्य यथास्थितिमा राख्नु र कसै उपहर पनि कुनै किसिमको कानूनी कार्यवाहीका लागि सिफारिश नगर्नु नगराउनु भनी प्रत्यर्थी सम्पत्ति छानबिन आएको नाममा सर्वोच्च अदालत नियमावली 2074 नियम 49 बमोजिम अन्तरिम आदेश समेत जारी गरिएको छ। सर्वोच्चले पूर्व न्यायाधीश र पूर्व सैनिक अधिकारीहरू आयोगको दायरामा नपर्ने भएकाले उनीहरूलाई सम्पत्ति छानबिनको दायरामा ल्याउँदा संविधानको प्रतिकूल भई अपूरणीय क्षति हुने हुँदा पूर्ण इजलासबाट अन्तिम टुंगो नलागेसम्म विवरण पेश गर्न बाध्य नपार्न र पेश भइसकेका विवरणमाथि छानबिन तत्काल रोक्न पनि अन्तरिम आदेश दिएको छ। सर्वोच्चले अदालतको सहयोगीका रूपमा दुई विद्वान वरिष्ठ अधिवक्ता वा अधिवक्तालाई पठाउन नेपाल बार एसोसिएशन र सर्वोच्च बारलाई आदेश गरेको छ। सम्पत्ति छानबिन आयोग असंवैधानिक र गैर कानूनी भएको भन्दै आयोग प्रारम्भदेखि नै खारेज हुनुपर्ने जिकिर गर्दै अधिवक्ता डाक्टर प्रेमराज सिलवालले 15 वैशाखमा र 19 वैशाखमा दुईवटा छुट्टा छुट्टै रिट दायर गरेका थिए। बुधबार शुरू भएको बहस शुक्रबार सकिएको थियो। सम्पत्ति छानबिन आयोगको वैधानिकता अब पुनः इजलासमा परीक्षण हुने भएको छ। सम्पत्ति विवरण उपर छानबिन कार्य यथास्थितिमा राख्न अदालतले आदेश दिएको हो। सम्पत्ति छानबिन यथास्थितिमै राख्न सर्वोच्चको आदेश शीर्षकमा कान्तिपुर दैनिकमा यो खबर छ।
3: त्रिपुरेश्वर स्थित राहदानी विभाग अगाडि आफ्नै शरीरमा पेट्रोल छर्किएर आत्मदाह प्रयास गरेका गणेश नेपालीको उपचारका क्रममा मृत्यु भयो। मोगो जिल्लाको सोरू गाउँपालिका वडा नम्बर 21 स्थायी बासिन्दा 25 वर्षीय नेपालीले बिहिबार आत्मदाहको प्रयास गरेका थिए। उनको वीर अस्पतालको बर्न आईसीयूमा उपचारकै क्रममा शुक्रबार दिउँसो निधन भएको हो। गणेशको आत्मदाहको घटना सेलाउन नपाउँदै सर्लाहीको गोडैता नगरपालिका नगरपालिका निवासी 35 वर्षीय विवेक मण्डलले पनि आफ्नै शरीरमा आगो लगाएर आत्मदाहको प्रयास गरेका छन्। शरीरमा आगो लगाएर गम्भीर घाइते भएका मण्डल काठमाडौँमा उपचाररत छन्। उनको अवस्था गम्भीर छ। यी दुई घटनाले राज्य संचालकको पछिल्लो अवस्थालाई गिज्याइरहेको छ। गणेश र विवेकको यो कदमले 3 वर्ष अघि बाणेश्वर स्थित संसद भवन अघि प्रेम आचार्यले गरेको आत्मदाहको झल्को दिएको छ। 2079 साल माघ 10 गते आचार्यले पेट्रोल छर्केर आत्मदाह गरेका थिए। संसद भवन अगाडि आत्मदाह गरेका 36 वर्षीय आचार्यले नेपालको आर्थिक प्रणाली, व्यापारिक सिन्डिकेट र सरकारी नीतिको विषयलाई उनले मृत्युको कारण बनाएका थिए। राज्यले भ्याट शून्य गर्नुपर्ने, उधारोमा सामान किन्न नपाउने व्यवस्था हुनुपर्ने, स्वास्थ्य र शिक्षा सहज हुनुपर्ने लगायतका आधारभूत विषयमा 25 बुँदे माग राख्दै आएका आचार्यको माग राज्यले व्यवस्था गर्दा ज्यान गुमाउनु पर्यो। उनी दिउँसै संसद भवन अगाडि जाने तर सरकारले नागरिकको समस्या बुझेर परिवर्तनको कुनै प्रयास गरेन। व्यवसाय गर्दा गर्दै आफू आर्थिक रूपमा डुबेको र त्यसमा सरकारी नीतिहरू दोषी रहेको आचार्यले मृत्यु पत्रमा लेखेका थिए। ट्राभल एजेन्सीदेखि कृषि उद्योगसम्म चलाउने प्रयास गरेका आचार्यले ठूला व्यापारिक घरनाले उधारो सामान लगेर भुक्तानी नदिएको, राज्यले साना उद्यमीहरूलाई संरक्षण नगरेको र बैंकको ब्याजले थिचिएको भन्दै पीड़ा पोखेका थिए। आचार्यको आत्मदाहपछि काठमाडौँको महानगरपालिकाका तत्कालीन मेयर वर्तमान प्रधानमन्त्री बालेनले लेखेका थिए, यदि कोही आत्मदाह गर्न बाध्य हुन्छ भने त्यो राज्यको चरम असफलताको संकेत हो। त्यो आत्मदाहका धेरै कारण र थोरै संकेतहरू होलान्, तर सबैभन्दा ठूलो कारण राज्य हो भनेर उहाँले लेख्नु भएको थियो। यसैबीच पछिल्लो तीन वर्षमा चार सरकार फेरिए, कुर्सीमा बस्ने मानिसहरू फेरिए, तर जनताको पीड़ा फेरिएन। 2079 निर्वाचनपछि पुष्पकमल दाहाल प्रचण्डको नेतृत्वमा सरकार थियो। प्रचण्डको नेतृत्वको सरकारको समीकरण परिवर्तन गरेर नेकपा एमालेका केपी शर्मा ओली प्रधानमन्त्री बने, तर उनी प्रधानमन्त्री बनेको एक वर्षपछि गत भदौ 23 र 24 गते जेएनजी आन्दोलनका कारण ओली सरकार ढल्यो। ओली सरकार ढलेसँगै पूर्व प्रधान न्यायाधीश सुशीला कार्कीको नेतृत्वमा अन्तरिम सरकार बन्यो। अन्तरिम सरकारले गराएको निर्वाचन मार्फत करिब 2/3 बहुमतसहितको राष्ट्रपाका वरिष्ठ नेता बालेन्द्र शाह नेतृत्वको सरकार छ। सरकार र कुर्सी फेरिए पनि नागरिकको जीवनस्तर र समस्या उस्तै रहँदा युवाहरूले आफ्नै जीवन सिध्याउने बाटो रोजिरहेका छन्। मुलुक परिवर्तन हुने र देशभित्रै गरिखाना पाउने ठूलो अपेक्षा र आशाका साथ जनताले 2/3 मत दिएको बालेन्द्र सरकारले जनताकै जीवन कठिन हुने नीति अपनाएको आरोप खेप्दै आइरहेको छ। यसैबीच गणेश नेपाली मृत्यु प्रकरणलाई लिएर सड़क सदन तातेको छ। सत्तारूढ़ दल राष्ट्रिय स्वतन्त्र पार्टी राष्ट्रपाका नेताहरूले सरकारको आलोचना गरेका छन् भने विपक्षी दलहरूले सरकारप्रति चर्को असन्तुष्टि पोखेका छन्। नेकपा एमालेका सचेतक ऐनहरले नेपालीको मृत्युलाई राज्यले गरेको हत्याको संज्ञा दिएका छन्। शुक्रबार प्रतिनिधि सभाको बैठकमा महरले संसदमै सरकार विरूद्ध नाराबाजी समेत गरेका थिए। सरकार जनतालाई बचाउन भन्दा मार्न उद्यत रहेको उनको आरोप छ। निराश युवा उदासीन सरकार आजको मध्याह दैनिकमा समाचार छापिएको छ।
2: निजी क्षेत्र केन्द्रित समृद्धि संवादमा अग्रसर रहनुभएका प्रधानमन्त्री बालेन्द्र शाहले शुक्रबार स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था नेपाल इपानका पदाधिकारीसँग वस्तुगत छलफल गर्नुभएको छ। प्रधानमन्त्री शाहसँग ऊर्जा क्षेत्रको विद्यमान अवस्था, समस्या र तिनको समाधान केन्द्रित छलफल भएको इपानले जनाएको छ। छलफलमा जलविद्युत आयोजना निर्माणका विद्यमान व्यवधान, प्रसारण लाइन र विद्युत व्यापारमा निजी क्षेत्रको सम्भावित भूमिका, डेटा सेन्टर तथा मरूप कारखाना निर्माण, विद्युत आयोजनाका सार्वजनिक शेयर निष्कासन, लाइसेन्स होल्ड गर्ने प्रवृत्तिका विषयमा वस्तुगत संवाद भएको इपानका वरिष्ठ उपाध्यक्ष उत्तम भ्लोन लामाले जानकारी दिनुभएको छ। महासचिव टीएन आचार्यका अनुसार प्रधानमन्त्री शाहले 6 मुख्य विषयमा गम्भीर चासो राख्नु भएको थियो। विद्युत खरिद बिक्री सम्झौता गर्ने तर लामो समय आयोजना निर्माण नगर्ने प्रवृत्ति र त्यसको वास्तविकताबारे प्रश्न राख्नु भएको थियो। त्यसै गरी प्रसारण लाइन निर्माण र विद्युत व्यापारमा निजी क्षेत्रलाई समावेश गराउन के कस्तो तरिका सहज हुन सक्छ भन्ने राय प्रधानमन्त्रीले राख्नु भएको थियो। निजी क्षेत्र यी विषयमा अग्रसर हुँदा राज्यलाई हुने लाभ हानिको अवस्थाबारे समेत तथ्याङ्कगत विश्लेषण भएको जनाइएको छ। त्यस्तै पूर्व अध्यक्ष गणेश कार्कीले विगतमा यसकाले उच्च स्तरीय भेटघाटमा माग राख्ने र सबै गर्छु भन्ने आश्वासन लिएर फर्कने अवस्था हुन्थ्यो उहाँले भन्नुभयो, तर यसपटक बुदाबुदामा वस्तुगत कुराकानी भयो, यसले हामीलाई ठूलो आशाको संचार गरेको छ उहाँको भनाइ छ। प्रधानमन्त्री शाहले ऊर्जा क्षेत्र नेपालको आर्थिक रूपान्तरण, रोजगारी सृजना, औद्योगिकरण र हरित विकासको महत्वपूर्ण आधार रहेको बताउनु भएको छ। नेपालमा ऊर्जा उत्पादन र प्रवर्धनका क्षेत्रमा आइपरेका समस्या, अवसर र चुनौतीबारे इपालले उठाएका विषयप्रति सरकारले चासो राखेको छ।
3: आजको नागरिक दैनिकमा आत्मदाहले जन्माएका प्रश्न शीर्षकमा मुख्य समाचार छापिएको छ। त्रिपुर स्थित राहदानी विभाग अगाडि 25 वर्षीय पठाव चालक गणेश नेपालीले आफ्नै शरीरमा पेट्रोल छर्केर आगो लगाए। यसले आजको नेपाली समाज, राज्यका निकाय, युवाको मानसिक अवस्था र विरोधको संस्कृतिबारे गम्भीर प्रश्न उठाएको छ। घटनाको वास्तविक कारण के थियो भन्ने कुरा अहिले अनुसन्धानका विषय छ। प्रत्यक्षदर्शीहरूले महानगर प्रहरीले मोटरसाइकलमा व्हील लक गरेपछि विवाद भएको, माफी माग्दा पनि लक नखोलिएको, त्यसपछि प्रहरीले धरपकड हानेको र लगत्तै गणेशले आफ्नो शरीरमा त्यसपछि प्रहरीले थप्पड हानेको र लगत्तै गणेशले आफ्नै शरीरमा पेट्रोल छर्केर आगो लगाएको दावी गरेका छन्। प्रहरीले भने अनुसन्धान पछि मात्रै तथ्य सार्वजनिक हुने जनाएको छ। घटनास्थलको सीसीटीभी फुटेज र अन्य प्रमाणहरूले मात्र अन्तिम सत्य स्थापित गर्नेछन्। त्यसैले अनुसन्धान अघि कसैलाई दोषी वा निर्दोष ठहर गर्नु उचित हुँदैन। तर एउटा तथ्य निर्विवाद छ, एक युवाले सार्वजनिक सड़कमा आफूलाई आगो लगाउने निर्णय गरे र त्यो निर्णयले उनको ज्यान लियो। यही बिन्दु र कोणबाट समाजले आत्मपरीक्षण र आत्मसमीक्षा गर्नुपर्ने भएको छ। त्यसो त गणेश नेपाली कुनै अपराधी थिएनन्। उनी रोजी रोटीका लागि बिहानैदेखि पठाव चलाउने संघर्षशील युवा थिए। मोटरसाइकलको किस्ता तिर्नुपर्ने चिन्ता थियो। उनले लोकसेवा परीक्षा पास गर्ने प्रयास गरिरहेका थिए। त्यसबाट पार नलाग्ने विदेश जाने सोच उनको थियो। परिवारमा पत्नी, छोरी, वृद्ध बाबुआमा र दाजुको जिम्मेवारी उनकै काँधमा थियो। आजको नागरिक दैनिकमा आत्मदाहले जन्माएका प्रश्न शीर्षकमा मुख्य खबर छापिएको छ।
2: काठमाडौँ महानगर प्रहरीले 25 वर्षीय गणेश नेपालीको मोटरसाइकलमा ह्वील लक लगाइदिएपछि जरिवाना तिराउने क्रममा भएको विवादले मुलुकभर एउटा गम्भीर प्रश्न खड़ा गरिदिएको छ। काठमाडौँमा गरीब हुनु र विकल्पविहीन बन्नुको मूल्य कति चुकाउनुपर्छ, जसको जवाब सञ्जालदेखि समाजसम्मले खोजिरहेको छ, उत्तर पाएको छैन। त्रिपुरेश्वर स्थित राहदानी विभाग अगाडि पेट्रोल छर्केर आत्मदाह प्रयास गरेका गणेशको उपचारका क्रममा गृहमन्त्री सुदन गुरूङ, स्वास्थ्य मन्त्री निशा मेहता र प्रधानमन्त्रीको सचिवालयका अधिकारीहरू वीर अस्पतालको सयादा पुगे। उपचार खर्चको चिन्ता नगर्न भन्दै परिवारलाई आश्वस्त पारे। थप उपचारका लागि उनलाई नयाँ दिल्ली लैजान एयर एम्बुलेन्सको समेत व्यवस्था गरियो। तर यी कुनै पनि प्रयासले गणेशलाई बचाउन सकेनन्। अस्पतालले शुक्रबार बिहान उनको मृत्यु भएको घोषणा गर्यो। गणेशको आत्मदाह प्रकरण धेरैले 4 वर्ष अघि संसद भवन अगाडि आत्मदाह गरेका इलामका 37 वर्षीय प्रेम प्रसाद आचार्यको घटना सम्झिएका छन्। त्यसबेला काठमाडौँ महानगरपालिकाका मेयर रहेका हालका प्रधानमन्त्री बालेन्द्र शाह स्वयंले संसद भवन अगाडि पेट्रोल खन्याएर आत्मदाह गर्नुको धेरै कारण र संकेत हुन सक्ने भए पनि सबैभन्दा ठूलो कारण राज्य भएको बताएका थिए। र सबैभन्दा भयानक संकेत राज्यको चरम असफलता हो। उनले 2079 माघ 11 सामाजिक सञ्जाल फेसबुकमा लेखेका थिए। उनको व्यवसायमा, उनको निराशामा, उनको सहयोगको याचनामा, उनको सुरक्षामा, उनको उद्धारमा उनले भोगेको हरेक चरणमा राज्य असफल भएको छ। राज्यको हरेक तबका निकाय र अंगहरू असफल भएका छन्, प्रधानमन्त्री बालेनले भनेका थिए। यति बेला प्रधानमन्त्री बनेका उनी बालेन्द्र शाहको त्यही स्टाटस आधार गर्दै चौतर्फी रूपमा सरकारको आलोचना भइरहेको छ। गणेशले ज्यान गुमाएसँगै राज्य संयन्त्रका अधिकारीहरूले आम नागरिकमाथि गर्ने निर्मम व्यवहार र थप उजागर भएको भन्दै सरकारमाथि प्रश्न र आक्रोश पोखिरहेका छन्। रासोपाकी पूर्व नेत्री सुमना श्रेष्ठले समेत त्यो घटना आफूले सम्झिएको बताउँदै भनेकी छन्। यो घटनाले हामीलाई राजनीतिक हिलो छ्यापाछ्याप भन्दा टाढा रहेर यो संयन्त्रले निम्त्याउने चरम निराशाको गहिरो र मौन पाटोलाई हेर्न बाध्य बनाएको छ। नियमको ह्विल्लक सपनाको अवसान शीर्षकमा कान्तिपुर दैनिकमा यो खबर छ।
3: आजको नागरिक दैनिकमा हवाई उडान सर्वसाधारणको पहुँच बाहिर शीर्षकमा खबर छापिएको छ। कमजोर सड़क पूर्वाधारसँगै हवाई यात्रा आम नागरिकका लागि बाध्यता बने पनि आन्तरिक उडानहरू समयमा नहुँदा यात्रीहरूले शास्ति खेप्दै आइरहेका छन्। हवाई भाड़ा पनि बढ़ेको छ। केही विमानस्थलहरूको पूर्वाधार विस्तार भए पनि यात्रु संख्या निरन्तर ओह्रालो लागिरहेको छ, जसका कारण उडान पनि कटौती भएका छन्। केही विमानस्थलहरूको पूर्वाधार विस्तार नहुँदा ठूला जहाजले उडान भर्न नसक्दा हवाई पूर्वाधार यात्रा